0: अब सामुदायिक वनको कार्ययोजना बनाउनलाई यति झन्झटिलो छ कि 5 लाख, 10 लाख, 15 लाख, 20 लाखसम्म लिने गरिन्छ। त्यो के का निम्ति लिइन्छ थाहा छैन। एउटा डिओफ साहबले चाहिँ एकजना कन्सल्टेन्ट हायर गरिदिनुहुन्छ, ल तिम्रो सामुदायिक वनमा त 15 लाख लाग्ने भयो भन्नुहुन्छ, उहाँहरू डाइरेक्ट पैसा लिनुहुन्न, डिओफ कार्यालयमा भएको 2-4 लाख पैसा त्यो समूहको खातामा हालिदिनुहुन्छ, त्यसपछि गएर यदि 15 लाख छ भने 10 लाख तिमीले हाल्न पर्छ है भनेर 10 लाखको भार सामुदायिक वनलाई बोकाएर यता 5 लाख मैले उदाहरण दिएको 5 लाख बराबरको उहाँहरूले खातामा राख्नुहुन्छ र त्यो पैसा उहाँ सामुदायिक वन उपभोक्ता समूहले चलाउन पाउनुहुन्न। त्यो पैसा भनेको सिधै फेरि उहाँहरूले हायर गरेको जुन उसलाई कन्सल्टेन्टलाई दिनुपर्छ। यो खालको समस्या नहटाउँदासम्म अहिलेको नीति कार्यक्रम बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छैनौं। त्यसैले हामीले भन्यौं कि भन्दा आएको चीज राम्रो छ। यदि हुन त यो सरकार अरू भन्दा अब नयाँ ढंगले उत्साहित ढंगले आएको छ गर्ला हामी त्यो विश्वासमा छौ, तर नीति कार्यक्रममा ल्यायौं भन्दैमा तलका साथीहरू कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्न। उहाँहरूले त अनेक झन्झट देखाइदिनुहुन्छ। एकजना डिओ प्रसाद कहाँ गएर यो काम गर्न पर्यो ऐनमा लेखेको छ भन्ने भने तपाईँहरूले गर्न पर्यो भनेर भयो र हाम्रो घाँटीमा त अख्तियारको घण्टी छ भन्नुहुन्छ। अब त्यो अख्तियारको घण्टी कस्तो हुन्छ अहिले? अब यो घण्टीको कुरा गर्दा अन्य अर्थ नलागोस्, डिओ साहबहरूले भन्ने त्यही हो। यो सामुदायिक मलाई अलिक सहज ढंगले काठ बिक्री वितरण ओसार पसार घाट गद्दी संकलन गर्न दिनुहोस् न भन्यो, यो कहाँ सजिलो छ र? हामीलाई त अख्तियारको घण्टी झुन्डियो छ तपाईँहरूले भनेर हुनुहुन्छ, हुन्छ भोलि पर्यो भने त बेहोर्नु पर्छ भनेर धेरै कुराहरू त्यहाँ अल्मल्याउने परिपाटी छ। यदि यसलाई उहाँहरूले चाहिँ व्यवस्थापन गर्न सक्यो यो सरकारले भने यो नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन हुन्छ भन्ने बजेट हामीलाई विश्वास छ।
1: जुन यो बजेटमा उल्लेख भएको विषयवस्तुलाई भोलि कार्यान्वयन गर्दाखेरि पनि फेकोपन लगायत सरकारवालाले त्यसको सहजीकरण अथवा खबरदारी चाहिँ निरन्तर गर्छन् कि कस्तो हो?
0: त्यो त हाम्रो ड्युटी नै त्यही हो। हामी आज सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चाहिँ 31 वर्षको यात्रामा अगाडि बढ़िरहेको सन्दर्भमा हामीले आफ्नो स्थापनादेखि नै अहिलेसम्म सरकारलाई चाहिँ सकारात्मक सुझाव दिने सल्लाह दिने कहीँ कतै कमी कमजोरी देखियो भने हामीले चाहिँ खबरदारी गर्ने काम भएको छ र अहिले पनि यो बजेटमा पनि ल्याएको कुरालाई हामीले एकदम धन्यवाद दिएका छौं, सम्मान गरेका छौं। यसलाई कार्यान्वयन गरेर सरकारले चाहिँ अत्यन्तै एउटा चाहिँ महत्वपूर्ण काम गरोस् वन क्षेत्रमा र देशको समृद्धिमा चाहिँ यसले ठूलो योगदान पुर्याउँछ। अहिले भने नि काठ मात्रै प्रयोग गर्ने र बाहिरबाट काठ नल्याउने हो भने काठ मात्रै होइन, तपाईँको बाहिरबाट आउने काठभन्दा धेरै फलामा आएको छ। किन भन्दा हाम्रा जति पनि भवनहरू बनेका छन् अल्मुनियमबाट बनेका छन्, काठ त थोरै हो। हेर्नुहोस् अहिले जुन काठ बाहिरबाट आएको काठको हल्ला गरिन्छ नि त्योभन्दा 10 गुणा बेसी फलामको प्रयोग भएको छ झ्याल ढोकामा। हामीले स्वदेशी काठ हाम्रो कुहिएको छ, हाम्रो अब बर्खालाई अहिले त आग लागि कम भयो, नभए कि आगोले जलेर गएको छ कि अब बाढी पहिरोले त्यसलाई बगाएर लाने हो। त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौंको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौं। त्यसकारण चाहिँ सरकार कै पनि अब ल्याएको विषयलाई कार्यान्वयन गर्छ, त्यसमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ।
1: अब फेकुवनको यो स्थापना दिवसको कुरा गरौं, 31 स्थापना दिवस तपाईँहरू मनाउँदै हुनुहुन्छ र तपाईँ अध्यक्ष भएर काम गरेको 3 वर्ष पूरा भयो, अब 1 वर्ष कार्यकाल अझै बाँकी छ। तपाईँ आइसकेपछि फेकुवनलाई मैले यो स्थानबाट यो स्थानमा पुर्याएँ भन्ने खालको त्यो कुरा के हो?
0: एउटा चाहिँ के हुन्छ भने निरन्तरता हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थापना 2052 साल जेठ 18 गते भयो, हामी भोलि हामीले स्थापना 31 स्थापना दिवस मनाउँदैछौ
1: सोमबारको दिन।
0: हजुर, यसमा के छ भने हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि हिजो प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो, गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेएनजी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि रहेर काम गर्छौँ।
1: समावेशीकरणको हिसाबमा तपाईहरुले 50% सहभागिता गर्नु,
0: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौं। त्यति मात्रै भनेनौ, महिला मात्रै होइन, आदिवासी, जनजाति, दलित, विपन्न, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा, अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौं, नम्बर एक। नम्बर दुई, सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरीब, दलित, विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो, त्यो एउटा उदाहरणीय काम थियो। त्यसले गर्दाखेरि सामुदायिक वनले गरेका हरेक गतिविधि, चाहे त्यो पारदर्शिताको कुरामा होस्, चाहे नेतृत्व विकासको कुरामा होस्, हिजो तपाईँको चाहिँ 20 वर्षसम्म स्थानीय सरकार जुन गाविस निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधान स्थानका एउटा चाहिँ सम्भाग भनेर अगाडि बढ्नु भयो जस्तो सुकै द्वन्द्वको अवस्थामा म त्यहाँ आउँदैछु। त्यसकारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 पालिकालाई सक्रिय ढंगले अगाडि बढ़ाउने काममा मेरो भूमिका रह्यो। अहिले हाम्रो 556 पालिकामा स्थानीय महासंघ छ, जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ। 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढ़ेको छ, 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ। सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ़नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौं। कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने, त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने, स्थानीय महासंघ मार्फत होस् जिल्ला महासंघ प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने समृद्धिको यात्रामा हामीले चाहिँ जुन वन ऐनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं। पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ। पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ, कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ, कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ। हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो हो, पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौं। हामीले उद्यम विकासमा अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौं। सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएका थियौं, अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका चाहे हस्तकला उद्योग होस् चाहे दुनाटपरी उद्योग होस् चाहे बेलजी सुबह।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061 577 444, 543 333।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

0: तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्, किनभने
4: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 36 गते शनिबार भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 36 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674220272 सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9511918।
9: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0162-552-493, 552-494, 582-778।
11: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
12: अहिले बिहानको ठिक 6 बज्यो।

0: बिहिनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
1: हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा कबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 28 गते बिहीबार, जून 11 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 10 दिनपछि हट्यो सदनको अवरोध, लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त, अझै हेरफेरको तयारी, नक्कली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़्यो सुनवाई।
1: एमसीसी नेपालले थाल्यो रातो माटे र नयाँ दमौली सब स्टेशनको काम, दुवैबाट श्रीलंका पुर्याइएका 34 नेपाली हिरासतमा, सदस्यता अध्यावधिक नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध गरिने।
0: प्युठानको झिम्रुक मा हरित हाइड्रोजन उत्पादन, फ्लाई दुबईले असोजबाट पोखरा विमानस्थलमा सीधा उडान भर्ने, सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल।
1: अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण शुरू, रूसलाई सहयोग गरेको भन्दै युएमाथि चीनको कड़ा चेतावनी, 2 हप्तामा इरान र पाकिस्तानबाट 85,000 भन्दा बढ़ी अफगानी नागरिक स्वदेश फिर्ता।
0: र आजबाट विश्वकप शुरू, उद्घाटन खेलमा दक्षिण अफ्रिका अनि आयोजक मेक्सिको खेल्ने, कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी T20 आई अलराउण्डर वरियतामा 4 स्थानमा, महिला टोलीको वरियतामा 1 स्थान खस्कियो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा 10 दिनपछि सदनको अवरोध खुलेको प्रसंग।
1: प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सदनमा जारी गतिरोध 10 दिनपछि हटेको छ। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नु पर्ने अडानबाट विपक्षी दलहरू पछाडि हट्दै हिजोदेखि अवरोध हटाइएको हो। विरोधको शैली फेर्दै विपक्षी दलहरू आगामी वर्ष 2083-84 को राजस्व र व्ययको अनुमानित बजेटमाथिको छलफलमा सहभागी भएका छन्। प्रमुख प्रतिपक्षी कांग्रेस विरोधको शैली फेर्न तयार भएपछि अन्य विपक्षी पनि मान्न बाध्य भएका हुन्। प्रधानमन्त्री शाहले गत 17 जेठमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको छ भनेर विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत भन्दै विपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रधानमन्त्री सदनमा आएर सच्याउनु पर्ने र जनतासँग माफी माग्नु पर्ने अडान राख्दै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै आएका थिए। यसैबीच राष्ट्रपा सभापति रवि लामिछानेले संसदको अवरोध खुलाउन पहल कदमी लिनुभएको थियो। 25 जेठ बिहान 11 बजे तोकिएको प्रतिनिधि सभा बैठकको पूर्व सन्ध्यामा लामिछानेले सर्वदलीय बैठक बोलाएर गतिरोध हटाउन पहल थाल्नु भएको हो। राष्ट्रपा मुख्य सचेतक कविन्द्र बुर्लाको टीका अनुसार बैठकमा लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालले जवाब दिने र त्यसपछि चित्त नबुझे आफूले स्पष्ट पार्ने विकल्प अघि सार्नु भएको थियो। तर विपक्षीले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रधानमन्त्रीले नै सच्याउनु पर्ने अडान अघि सारेका थिए। कुरा नमिलेपछि 25 गतेको बैठक पनि स्थगित भएको थियो। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले 17 जेठमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको सम्बन्धी स्पष्टीकरण दिनुभएको छ। प्रधानमन्त्रीले नेकप नेपालको सीमाका विषयमा उल्लेख गर्दै द्विपक्षीय वार्ताद्वारा समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएको र यो क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको पनि मन्त्री खनालले बताउनुभयो। प्रधानमन्त्रीको धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी पनि उपलब्ध गराइसकेको उहाँले उल्लेख गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयले 20 वैशाखमा स्पष्ट पारिसकेको समेत मन्त्री खनालले बताउनुभयो।
3: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। सीमा सम्बन्धी नेपाल इण्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
1: यसैबीच प्रमुख प्रतिपक्षीय कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गर्दै सत्तारूढ रासुपामाथि पनि प्रश्न उठाउनु भएको थियो। प्रधानमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्ति सामु सत्तारूढ सांसदहरू लास र दास बनेको आश्रयमा टिप्पणी समेत गर्नुभयो। विपक्षी दलका नेता आङदिम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँले पनि मिचे हामीले पनि मिचे हिसाब बराबर यही भन्न खोजेको हो भनी प्रश्न गर्नुभएको थियो।
0: अब कृषकको प्रसंग। चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोग देखिएपछि किसानहरू चिन्तामा छन्। चितौन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितौनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जानकारी दिएको छ। राप्ती, खैरहनी, रत्ननगर लगायत पूर्वी चितौनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको जानकारी दिएको छ। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिने अनुकूल वातावरण बनेको धान बाली विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुराकानी गर्दै नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा,
4: 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौ, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढ़ी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात् लाग्ने गर्छ। एक दुई दिनमै बाली नै सखा एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखा पारिदिन्छन्। यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो र जुन ठाउँमा यो ब्लास्ट लागिसकेको छ त्यो पूर्ण रूपमा सुकिसकेको छ बोट भने त्यसलाई केही गर्न सकिन्न। तर थुप्रै ठाउँमा यस्ता खेतहरू भेटाए जहाँ चाहिँ धान फुलिरहेको अवस्था छ, धानमा हेडिङ भइरहेको छ, अनि यस्तो कन्डिसनमा चाहे हिनोसान अथवा इडिने फोस्फस जस्ता विषादीहरू 2 ml प्रति लिटर पानीमा मिलाएर कम्तीमा दुईचोटि हप्तामा 7 दिनको फरकमा छर्यो भने जुन ब्लास्टको संक्रमण भइरहेको खेत छन्, डाँचेको खेत छन्, तिनीहरूबाट ब्लास्टबाट जोगाउन सकिन्छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएको जानकारी दिएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डा प्रकाश राज विष्टले सीआईएनसँग बताउनुभयो। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने तयारी भइरहेको उहाँको भनाइ छ।
5: किसान जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङसम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनलाई परिचय पत्र जारी गरिन्छ, परिचय पत्र जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन हाम्रो आबद्ध गरिन्छ नि त्यसपछि चाहिँ सबै उनीहरूको खातामा अथवा उनीहरूले कसले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कसले पाएको जब त्यो लिङ्क गर्ने पनि हो यसको उद्देश्य।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिनावारी सुक्ने अवस्थामा देखिन सक्ने तनाव र उपचार,
6: खाने औषधिहरू हुन्छ त्यसले दिँदाखेरि पनि धेरै नै राम्रो गरिरहेको हुन्छ। खालि उसलाई पसिनाको लागि मात्रै होइन कि उसको मुटुहरूलाई बलियो बनाउने, उसको हड्डीहरूलाई बलियो बनाउने त्योहरू हुन्छ।
0: लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त, अझै हेरफेरको तयारी। नक्कली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़यो सुनवाई। एमसीसी नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा पोखरा विमानस्थलले बल्ल पायो बिजनेस फ्लाइ दुबईले 7 असोजबाट व्यावसायिक उडान भर्ने शीर्षकमा खबर प्रकाशित छ। फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी 7 असोजबाट दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। शुरूमा एक महिनाका लागि पोखरा दुबई र दुबई पोखरा उडान भर्ने गरी कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको छ। त्यस्तै भित्रपृष्ठमा सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल शीर्षकमा खबर छ। नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जाल मार्फत स्वास्थ्य सम्बन्धी सूचना तथा परामर्श प्रवाह गर्ने चिकित्सकमाथि कड़ाई गर्ने भएको छ। काउन्सिलले सामाजिक सञ्जाल तथा विद्युतीय संचार माध्यमको प्रयोग सम्बन्धी 8 बुधे आचार संहिता जारी गर्दै चिकित्सकको गतिविधि नियमन गर्न लागेको हो। पहिलो पृष्ठमा लुम्बिनीमा सत्ता अस्थिरता, 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री बने, अझै हेरफेरको तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सभाको 3.5 वर्षको अवधिमा 4 मुख्यमन्त्री सहित 50 जनाले मन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री चेतन नारायण आचार्यले गएको सोमबार मात्रै एमाले र जसपाका 5 मन्त्री फेरबदल गर्नुभयो भने 1 असारमा प्रदेशको बजेट आएपछि कांग्रेसका मन्त्री पनि हेरफेर गर्ने र अरूलाई पालो दिने तयारी गरिएको छ। पटक पटक मन्त्री परिषद विस्तार र पुनर्गठन हुँदा केही सांसद 4 पटकसम्म मन्त्री बन्नुभएको छ भने केहीले दोस्रो र तेस्रो पटक अवसर प्राप्त गर्नुभएको छ। त्यस्तै नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनाई शुरू, थप उच्च पदस्थमाथि भएन अनुसन्धान शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। उच्च पदस्थ व्यक्तिहरू समेत मुछिएको बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरणको 3 वर्षपछि जिल्ला अदालत काठमाडौँमा सुनाई शुरू भएको छ। हिजो न्यायाधीश 30 बहादुर खटकाको इजलासमा मुद्दाको प्रारम्भिक सुनाई शुरू भएको हो। त्यस्तै सदस्यता अध्यावधि गर्नेलाई कांग्रेस महाधिवेशन नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध शीर्षकमा अर्को खबर छ। कांग्रेसको संस्थापन पक्षले सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशनमा सहभागी नगराउने निषेधको नीति लिए पनि टसमस नदेखेको इतर पक्ष निर्णायक संवादबाट समाधान खोज्न लचक देखिएको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले पार्टीको केन्द्रीय समितिदेखि वडा तहसम्मका सबै तहका पदाधिकारी तथा जनप्रतिनिधिलाई सदस्यता अध्यावधि गर्न हिजोसम्म अन्तिम समय दिएको थियो। परिपत्र मार्फत जारी गरेको समय सीमाभित्र सदस्यता अध्यावधि नगर्नेले महाधिवेशनमा भाग लिन नपाउने जनाउँदै आइएको छ। समितिका संयोजक समेत रहनुभएका महामन्त्री पौडेलले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताका समूहमा रहेका पार्टीका वरिष्ठ नेताहरूलाई समेत सदस्यता अध्यावधिक बारे बारम्बार आग्रह गरिरहेका कारण पनि समय सीमा थपिने सम्भावना नरहेको समेत नेताहरूले बताउँदै आएका छन्।
11: नेताहरूबीच अविश्वास बढ़दा कांग्रेस एकता टाढ़िँदै शीर्षकमा कान्तिपुर दैनिकको भित्रीपन्नामा कुलचन्द्र न्यौपानेले लेख्नु भएको पनि खबर छ। जेठ मसान्तभित्र एकता नभए वैकल्पिक बाटो रोज्ने इतर पक्षको चेतावनी छ। मधेस र कोशीमा प्रदेश स्तरीय भेला गर्न लागि पनि उल्लेख गरिएको छ। दुबईबाट श्रीलंका पुर्याइएका 34 नेपाली पुगे हिरासतमा शीर्षकमा सजना बरालले लेख्नु भएको छ। साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक तुनामा परेका छन्। उनीहरूलाई गल बोस र मातारास्थित जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार कम्बोडिया म्यानमार जस्ता देशमा कडाई र धरपकड बढ़ेसँगै स्क्याम सेन्टर चलाएर संगठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलंकातिर सरेको छ। विभिन्न देशका स्क्याम सेन्टरमा ठूलो संख्यामा नेपाली समेत फस्दै आएकामा गत महिना श्रीलंका प्रहरीले गल र मातरा जिल्लामा छापा मार्दा 29 नेपाली सहित 192 भारतीय पक्राउ परेका थिए। काठमाडौँमा मेट्रो निर्माणलाई बल्ल तात्यो सरकार शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गर्न 1 असारसम्म समय राखेर 1 जेठमा सूचना आह्वान गरिसकेको छ। पूर्वाधार विज्ञ सूर्यराज आचार्यले मेट्रो रेल चलाउन पहिला गुरू योजना बनाएर त्यस अनुसार रूट बनाई कहाँ कहाँ रेलको लाइन जोड्ने हो पहिचान नगरी त्यसमा पैसा खर्च गर्नु वाञ्छनीय हुँदैन भन्नुभएको छ। एमसीए नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम शीर्षकमा अर्को खबर छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपाल कम्प्याक्टको विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण शुरू गरेको छ। नुवाकोटको रातमाटेमा सब स्टेशन निर्माणको शिलान्यास गरिएको उल्लेख गरिएको छ। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा सांस्कृतिक सम्पदा हराउँदै मौलिकता शीर्षकमा सुरेन्द्र काफले र नितु घलेले लेख्नु भएको छ। त्यसै गरी अर्को खबर छ भित्रिँदै मनसून शीर्षकमा नितु घलेले लेख्नु भएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून केही दिनमा नेपाल भित्रिने अनुमान गरेको छ। मनसून भित्रिए नभनी प्रणाली अलिपछि धकिने विभागको भनाइ छ। नेपालमा सामान्यतः जून 13 मनसून भित्रने गरेको छ। पत्रकार आन्दोलनलाई नागरिक तहमा लैजाने गृह कार्य शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा भन्सार दर हेरफेरमा आएका समाचार भ्रामक रहेको बारेमा अर्थमन्त्रीको दावी सम्बन्धी खबर छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको दावी गर्नुभयो। अर्थ समितिको हिजोको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवादको विषय बनाइएको उल्लेख गर्नुभयो। गोर्खापत्र दैनिकमा बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ़्यो जोखिम शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूलो फर्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको उल्लेख गरिएको छ। झिमरुकमा गरियो हरित हाइड्रोजन उत्पादन शीर्षकमा बिजुवार प्युठानबाट लेखिएको खबर पनि छापिएको छ। प्युठानको झिमरुक जलविद्युत केन्द्र परिसरमा हरित हाइड्रोजन उत्पादन शुरू गरिएको हो। बुटवल पावर कम्पनी लिमिटेडले मान्डवी गाउँपालिका 3 दारिम चौर स्थित 12 मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन प्लान्ट स्थापना गरी उत्पादन थालेको कम्पनीका संचालक सदस्य प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। सरकारी वेबसाइट पहुँच मैत्री शीर्षकमा भित्रीपन्नामा छापिएको खबर छ।
0: सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण समावेश गरिएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुँदा नम्बर 30 सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने विषय उल्लेख गरिएको थियो। प्रदेश र पालिकामा उपनिर्वाचन नहुने शीर्षकमा छापिएको खबर नागरिक दैनिकमा रहेको छ भने अर्को खबर पनि छापिएको छ कूटनीतिबाटै सीमा विवाद समाधान शीर्षकमा। बागमती प्रदेशका 5, मधेशका 4, लुम्बिनीका 3 र सुदूरपश्चिमका प्रदेशमा 1 थिए। सोही निर्वाचनमा उम्मेद्वार बन्न जनप्रतिनिधिहरूले राजीनामा दिँदा देशभरका 14 स्थानीय तह नेतृत्वविहीन अवस्थामा रहेको पनि उल्लेख गरिएको छ। हिमालको काखमा राष्ट्रिय समृद्धितर्फ शीर्षकमा नवीन लामिछानेले मनाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। लघु जलविद्युतबाट उत्पादित विद्युतमा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलो पटक 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर कर्णाली करिडोर पहिरोले अवरूद्ध भएको बारेमा पनि नागरिक दैनिकै भित्री पन्नामा खबर छापिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण शुरू गरेको छ जसले गर्दा मध्य पूर्वमा पुनः थप तनाव बढ़ेको छ। हर्मुज नाकामा रहेका जहाजहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्य गर्न आवश्यक सम्झौतामा ढिलाई गरेको भन्दै उसलाई कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिनुभएको थियो। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले आत्मरक्षाका लागि इरान विरूद्ध नयाँ हवाई आक्रमण शुरू गरेको समेत बताएको छ। युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोपमा चिनिया कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिएको युरोपेली संघलाई चीनले कड़ा चेतावनी दिएको छ। बेजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाई आवश्यक कदम चालेर राष्ट्रिय हित र अधिकारको रक्षा गर्ने समेत उल्लेख गरेको हो। र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार मे 24 जून 6 समय अवधिमा छिमेकी देश इरान र पाकिस्तानबाट 85,420 अफगानी स्वदेश फर्किएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। रिपोर्टका अनुसार यस अवधिमा करिब 44,596 इरानबाट अफगानिस्तान प्रवेश गरेका थिए भने अन्य 40,824 अफगान पाकिस्तानबाट फर्किएको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी टी20 आई अलराउण्डर वरियतामा 4 स्थानमा उक्लिनु भएको छ। आईसीसीले अपडेट राखी अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 5 स्थानमा उक्लाउनु भएको हो। रेटिङ अंक पनि हालसम्म उत्कृष्ट 256 पुगेको छ। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी20 आई वरियतामा 1 स्थान खस्किएको छ। महिला टोली 1 स्थान तल झरेर 23 स्थानमा पुगेको हो। नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन। गत साता एसियन गेम्समा छनौट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। डीएभी स्कूलले लगातार दोस्रो पटक एसियन ई लर्निङ जयकुमार नाथ शाह स्मृति इन्टर स्कूल 16 मुनिको क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले नेपाल पुलिस स्कूललाई डीएलएस पद्धतिमा 7 विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो। र फुटबलको इतिहासमै पहिलो पटक 3 देश अमेरिका मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आजबाट शुरू हुँदैछ। 48 राष्ट्रको सहभागिता 104 खेल 16 शहरका मैदान र 3 देशमा हुने भव्य उद्घाटन समारोहसँगै यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य विश्वकप बन्दैछ। साथै मेस्सी रोनाल्डो एम्बापे र नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा पनि गरिएको छ। 19 जुलाईमा न्यूयोर्कमा समापन हुने विश्वकपको शुरूआत 3 आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित हुँदैछ। मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। 23 संस्करणको यो उद्घाटन खेल नेपाली समय अनुसार मध्यराति हुनेछ। विश्वकपमा पहिलो पटक 48 राष्ट्रले सहभागिता जनाउँदैछन्।
1: महिनावारी सुक्ने लक्षण र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा दिस हो
1: दिस हो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब महिनावारी सुक्ने अवस्था र ध्यान दिनुपर्ने कुरा. महिनावारी रोकिने अवस्था आउँदा महिलाहरूमा मानसिक तथा शारीरिक समस्या वा अप्ठ्यारो अवस्था आउन सक्छ. यस्तो अवस्थामा के कुरामा ध्यान दिने प्रसूति रोग विशेषज्ञ डाक्टर निवा लाकोल ओझासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ.
4: महिनावारी सुक्ने उमेर सबैको एउटै हुँदैन, होइन. जेनेटिकली पनि अब जस्तो आफ्नो दिदी बहिनीहरू आमाको महिनावारी चाँडै सुकेको छ, हेरिडिटरी भन्यो भने उसको पनि चाँडै सुक्ने हुन्छ. त्यही कारणले गर्दाखेरि अवेरनेसको कुरा गरेको कारण त्यही नै हो कि अब सामाजिक सञ्जालमा पनि अब यसको हामीले जुन कुरा हामी अहिले नै जुन कुरा गरिरहेको छौँ नि,
5: भनेपछि आमाको कुन बेलामा चाहिँ महिनावारी रोकिएको थियो भन्ने कुरा ख्याल गर्नुपर्छ
4: थियो. त्यसले पनि निराकरण गर्छ कि कसैको अब 45 वर्षमा सुक्ने हो, 50 वर्षमा, कसैको 52-53 वर्षसम्म पनि भइरहेको छ भने त्यसले पनि एउटा चाहिँ यति बेला हुन सक्छ. र सबैलाई चाहिँ यो जुन समस्या यही उमेरमा यति नै अगाडि हुन्छ भन्ने ठ्याक्कै हुँदैन. कसैलाई बढी कसैलाई कम सिभियरिटी माथि तल त्यो चाहिँ हुन सक्छ.
5: यसको उपचार नै गर्नुपर्ने स्थिति आउँछ अथवा होइन, हामीले सामान्य आफ्नै व्यवहारमा चाहिँ सुधार गरेर मात्रै हुने हो कि उपचारै गर्नुपर्ने स्थिति पनि आउँछ यसमा.
4: यो समस्यालाई मात्रै होइन कि जुनसुकै समस्यामा पनि यसको चाहिँ इम्पोर्टेन्स हुन्छ. तर कुनै महिलाहरूलाई यसले गर्दाखेरि साँच्चै धेरै नै समस्या भइरहेको छ भने उसलाई कहिले कहिले चाहिँ हामीले उपचारहरू पनि गर्नुपर्ने हुन्छ.
5: अस्पताल आउनु पर्यो,
4: अस्पतालमा अथवा डाक्टर कहाँ भेटेर. साधारण ठिकको मात्रै उपचारले पनि धेरै नै फाइदाहरू हुने हुन्छ. अब जस्तो भनौँ, कसैलाई यो पसिना आउने समस्या छ, एकदमै गाह्रो छ, खालि उसलाई खानपिनले मात्रै ठिक त हुँदैन नि सबैलाई भन्ने छैन भने यसको उपचारको लागि औषधिहरू छ, जसलाई चाहिँ हामी हर्मोन, किनभने हर्मोनको गडबडीले भइरहेको छ नि त, होइन. त्यसै कारणले गर्दा हर्मोन रिप्लेसमेन्ट थेरापी भनेर खाने औषधिहरू हुन्छ, त्यसले दिँदाखेरि पनि धेरै नै राम्रो गरिरहेको हुन्छ. खालि उसलाई पसिनाको लागि मात्रै होइन कि उसको मुटुहरूलाई बलियो बनाउने, उसको हड्डीहरूलाई बलियो बनाउने त्योहरू हुन्छ. अब जस्तो उसलाई यौनको जुन अघि हामीले कुरा गर्यौं, सम्बन्ध गर्दाखेरि दुख्ने, अप्ठ्यारो हुने अथवा पिसाब फेर्दाखेरि गाह्रो हुने छ भने त्यस्तै हर्मोनहरू भएको क्रिमहरू पाइन्छ. कोही कोही महिलाहरूले त अब त्यो ट्रिटमेन्ट दिएपछि ओहो यसको उपचार त यस्तो रहेछ, मैले त यो पहिल्यै थाहा पाएको भए मैले यति सानै पर्दैन
5: पर्छ भन्ने
4: पर्ने होइन भनेर कतिजना महिलाहरू त छक्कै पर्छन् कि. उहाँहरूले अब त्यो उपचारको छ, उपचारको पहुँचमा बस्नुपर्छ भन्ने थाहा नभएर होला नि त, होइन.
5: यो चाहिँ समस्या हो भनेर थाहा नभएर पनि
4: कसैलाई एउटै चिजले केही समस्या भएको छैन, होइन, उहाँलाई साँच्चीकै यसले समस्या दिइरहेको छ भने त्यो समस्याको पनि हलको चाहिँ धेरै नै उपचारहरूको विधिहरू छ. अब कुनलाई कुन लेभलसम्मको उपचार गर्नुपर्ने हुन्छ त्यो इन्डिभिजुअली फरक हुन्छ र त्यही अनुसारले. र यसमा पार्टनरको जुन अघि हामीले कुरा गर्यौं नि, उहाँसँग मात्रै कुरा गर्नुहुन्न कि पार्टनरसँग पनि इन्भल्भमेन्टमा बसेर हामीले चाहिँ गर्न सक्यौं भने चाहिँ यसले धेरै राम्रो गर्छ.
2: प्रसूति रोग विशेषज्ञ डाक्टर निभा लाकोल ओझासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: 10 दिनपछि हट्यो सदनको अवरोध. लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त. अझै हेरफेरको तयारी. नक्कली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़्यो सुनाई.
2: एमसीसी नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम. दुबईबाट श्रीलंका पुर्याइएका 34 नेपाली हिरासतमा. सदस्यता अध्यावधिक नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध.
3: प्युठानको झिमरुकमा हरित हाइड्रोजन उत्पादन. फ्लाई दुबईले असोजबाट पोखरा विमानस्थलमा सीधा उडान भर्ने. सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल.
2: अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण. रूसलाई सहयोग गरेको भन्दै EU चीनको कड़ा चेतावनी. 2 हप्तामा इरान र पाकिस्तानबाट 85,000 भन्दा बढ़ी अफगानी नागरिक स्वदेश फर्किए.
3: र आजबाट विश्वकप शुरू. उद्घाटन खेलमा दक्षिण अफ्रिका र आयोजक मेक्सिको खेल्ने. कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी T20 अलराउण्डर वरियतामा 4th स्थानमा.
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ श्रम संस्कृति पार्टीका सांसद विशेषत हर्क साम्पाङ राई लगायतका केही सांसद जसले नियमित रूपमा संसदमा विरोध गरिराखेको जस्तो देखिएको छ। हिजोको बैठकमा त सभामुखसँग ततमम गरेर उत्रिएको भन्दै कतिपयले विरोध पनि गरिराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठाभित्रको सोफा छ, सोफामा हर्क साम्पाङ राई जस्ता देखिने व्यक्ति पत्रिका पढ़िराखेका छन्। पत्रिकाको शीर्षक संसदमा हर्कको विरोध कायमै लेखिएको छ। एकजना महिला चिया जस्तो देखिने पदार्थ त्यहाँ लिएर नजिकै पुग्दैछन्, केही भन्दैछन्। माथि यस्तो लेखेको छ, बरु सिधै मलाई विरोध मन्त्री नियुक्ति गर भन्नु के।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
2: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: रेडियो दिदी बहिनी 95.2 MHz।
5: र आए पछिको जुन किसिमको उहाँको व्यवहार छ नि, धम्कीपूर्ण प्रेस कन्फरेन्सहरूमा उहाँका आफ्ना एजेन्डाहरू लिएर आउनु भएको छ, त्यसले चाहिँ राम्रो गर्ला जस्तो मलाई लाग्दैन।
6: होइन, अब उहाँलाई क्लिन चिट दिएको कुरा र त्यसपछि
3: जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: केही दिन अगाडि यसै यही कार्यक्रममा कुराकानी पनि गरेका छु होइन, उहाँले दुधको दूध पानीको पानी हामीले त्यही रिजल्ट ल्याउने हो, यसमा कसैले पनि शंका नगर्न आग्रह गर्दछौ भनेर भन्नुभएको थियो उहाँले होइन केही समय अगाडि। तर उहाँ अब दोहोरेर त आउनुभयो, फेरि फर्किएर त आउनुभयो, उहाँले एउटा निर्णय गरिदिनु भएको छ अहिले अब राजदरबार हत्याकाण्डको फाइलहरू अगाडि बढ्छ, म छानबिन गर्छु। तपाईँ त लामो समय नेपालको सुरक्षा क्षेत्रमा काम गर्नु भएको छ, प्रहरीमा काम गर्नु भएको छ होइन, डीआईजी भएर चाहिँ रिटायर हुनु भएको छ, कतिको सम्भव छ यो काण्ड?
1: दुईटा पाटा हेर्छु कि मैले। एउटा पाटा त के हो भनेपछि दरबार काण्डको तपाईँले कुन उद्देश्यको लागि गर्दै हुनुहुन्छ? यो तपाईँको काँधमा बन्दुक राखेर पड्काउनेको लागि हो कि? यदि त्यो भयो भने त्यो चाहिँ ब्लन्डर हुन्छ, फेरि त्यो होइन पोलिटिकल उद्देश्यको लागि गरिन्छ भने त्यो चाहिँ ब्लन्डर हुन्छ। तर अर्कोतिर के छ भनेपछि जनताले जान्न चाहिरहेछन् त्यहाँ भएको के थियो होइन, दरबारभित्र घटना के भएको हो, त्यो तथ्यले जान्न चाहिरहेछन्। अब यसमा एउटा समस्या के छ, टेक्निकल कुराहरू के पनि छैन। टेक्निकल कुरा भन्यो भने चाहे त्यो घटनास्थलको मुटुका कुराहरू होला, ब्लास्ट अफ मुटुका कुराहरू होला होइन, र अर्को भनेको तपाईँको ब्यालिस्टिक्सका कुराहरू होला, र अर्को भनेको तपाईँको यी पोस्ट मार्टम लगायतका टेक्निकल ती कामहरू के पनि भएको छैन। तर के हो भनेपछि देखि जानी सुने भन्ने हामीहरू भन्छौ नि, देखि जानी सुनेका कुराहरूलाई एक ठाउँमा लिएर अनुसन्धान गर्ने निकालेर राखिदियो भने त्यसले एउटा पिक्चर चाहिँ क्लियर हुन्छ। अहिले पनि हामी दसजना भेटौँ न, दसजना भेट्दाखेरि दरबार हत्याकाण्डको बारेमा दसजनाको दस तारिकको राय हुन्छ कि तथ्य तथ्य जानु खोजिरहेको छ। यदि त्यो उद्देश्यमा गर्ने भने ठिकै हो होइन, तर यदि त्यसको कुनै पोलिटिकल उद्देश्य छ भने त्यो चाहिँ टाइप पाएको छु। फेरि
0: होइन, जस्तो अनुसन्धान गर्ने कुरा पनि फोरेन्सिक जाँचहरूदेखि लिएर होइन बुचुल्काहरूदेखि लिएर विभिन्न तथ्य प्रमाणहरू पनि आवश्यक पर्दा तर मलाई लाग्छ हिजो त्यो हत्याकाण्ड पछाडि चाहिँ यी कुनै पनि कुराहरू कामहरू भएका छैनन्। अहिले त त्यो संरचना नै परिवर्तन भइसकेको एउटा स्थिति छ। कसै व्यक्तिलाई कसैले भनेको भरमा, शंकाको भरमा, कसैलाई आरोपका भरमा मात्रै चाहिँ अनुसन्धान सफल हुन्छ कि हुँदैन, अनुभवले के भन्छ तपाईँको?
1: अब कति इतिहासका कुरा चाहिँ इतिहासमै रहन दिनुपर्ने हुन्छ जस्तो लाग्छ मलाई है। फेरि एउटा कति कुराहरू एउटा के हुन्छ, तपाईँले फ्याक्ट फाइन्डिङ भन्ने एउटा कुरा भयो होइन, फ्याक्ट चाहिँ जनताको लागि जनता अगाडि ल्याएर राखिदिने। तपाईँले थाहा होला जोन एफ केनेडीको हत्या भयो अमेरिकामा, हतियार त थाहा भयो नि त, तर अहिलेसम्म जनता कन्फ्युज छन् त्यो बारेमा। त जनताले सत्य तथ्य जान्न चाहिरहेका छन् उनीहरूले के, र यहाँ पनि के हो भनेपछि तपाईँले त्यहाँभित्र भएको के हो, कोहीले एउटा कथा भन्छ, कोहीले अर्को कथा भन्छ, यहाँ समस्या त के भइदियो भने सोसियल मिडियाले गर्दा थरी थरीका विज्ञहरू आएर आफै देखेको भनेर पनि कुरा गर्न थालेपछि त्यसले धेरै कन्फ्युजन क्रिएट गरेको छ कि। सत्य तथ्य नभए तापनि, प्रमाणहरू नभए तापनि, तपाईँले स्टोरी टेलिङको हिसाबले देखेका जानेका बुझेका जुन कुराहरू छ कि त्यसले एउटा स्टोरी चाहिँ बिल्ड गर्ने र राखिदिने हो। त्यो काम चाहिँ प्रहरीसँग गराउनुपर्छ है। फेरि त्यो समिति बनाएर आयोग बनाएर तपाईँ गर्नुहुन्छ भने त्यसले फेरि काम दिन त्यसले
0: होइन। अब निर्मला हत्याकाण्डदेखि लिएर धेरै काण्डहरू छन्, जीविराईहरू होइन फरार भएका धेरै काण्डहरू छन्, नकली भुटान शरणार्थीदेखि लिएर अनेक काण्डहरू पनि नेपालमा छन्। तर यो दरबार हत्याकाण्डको छानबिन गर्छु भन्नुका पछाडि चाहिँ यसको मकसद केही फरक हुन सक्छ?
1: पोलिटिकल उद्देश्य जस्तो लागिरहेछ मलाई। यिनीहरूले कसैको काँधमा बन्दुक राखेर पड्काउनु खोज जस्तो लागिरहेछ।
0: कसको काँधमा राख्ने बन्दुक चाहिँ?
1: होइन, त्यो बेलाका यो पोलिटिकल नेतृत्व भएका मान्छेहरू, त्यो बेलाका खास गरी पोलिटिकल जस्तै नेतृत्व भएका व्यक्तिहरू माथि हो कि, अब सेनाका उनीहरूमाथि बन्दुक पड्काउन खोजेको हो कि होइन, खास उद्देश्य हो जस्तो लाग्छ मलाई, त्यो अरू के पनि हो जस्तो लाग्छ मलाई।
0: होइन, अब नेपालको अवस्थामा गृहमन्त्रीमा पुनर्वहाली भइसकेपछि सुरक्षा दस्ताको विषयमा कुरा गरौं। नेपालको सुरक्षा दस्ता जुन ढंगले चाहिँ काम गर्न खोजिरहेको छ होइन, जेएनजी विद्रोह पछाडिको जुन एउटा माहौल देखियो, जुन एउटा दृश्य देखियो, अहिलेको अवस्थामा देश सुरक्षित छ, हामी हरेक क्षेत्रबाट चाहिँ सुरक्षित अनुभूति गरिरहेका छौं, सुरक्षाको स्थिति चाहिँ कस्तो छ, प्रत्याभूति गर्न पाएका छन् जनताले?
1: नेपाल सुरक्षित छ, एउटा कुरा प्रास्ताविक बुझ्यो भनेपछि नेपाल पूर्ण रूपमा सुरक्षित छ होइन। र योभन्दा पहिला हामीले भनेको के भनेपछि राजनीतिकहरूकोले राजनीतिको लागि राजनीति गरे, अथवा स्वार्थको लागि राजनीति गरे, र त्यसले गर्दा के हो भनेपछि जुन फंक्सन हुनुपर्थ्यो त्यसमा कहीँ न कहीँ समस्या मात्रै आएको हो, त्यति मात्रै हो समस्या होइन, राजनीति गर्नु बढी भयो नि त्यति मात्रै हो। र अहिलेको अवस्था साँच्चै तपाईँ भन्नुहुन्छ भनेपछि कन्फ्युज, एकदमै कन्फ्युज छ नि सबै जनता, कन्फ्युज छन् के हुन्छ के हुँदै गइरहेछ, किनकि मन्त्रीको हरेक मन्त्रीको काम कार्य हो, म गृहमन्त्री मात्रै भन्दैन, म हरेक मन्त्रीको काम कार्य हो, प्रेसिजन उठेका छन् होइन। र अर्को के छ भने उहाँहरूले गरेका निर्णयहरू त लडे निर्णयहरू जस्तो लाग्न थाले कि अब आएर, जुन कि मिच्योर छैनन्, मिच्योरी देखिन त्यो

0: निर्णयहरूमा र अब यदि तपाईँले मिच्योर निर्णयहरू गर्नुहुन्न मेच्योरिटी देखिन्न भनेपछि त्यो चाहिँ समस्या लिएर आउँछ कि किनकि अर्थमन्त्रीको कुराहरू अर्थमन्त्रीको तपाईँ हेर्नुहोस् अर्थशास्त्रदेखि लिएर सबले विरोध गरेका छन् उहाँको जुन उहाँ जुन स्टाइलमा उहाँले काम गर्दै हुनुहुन्छ गृहमन्त्रीको त्यही त त्योपछि अरू मन्त्रीहरूको पनि कुरा गर्नु होला प्रधानमन्त्रीको तपाईँ थाहै छ त्यो उहाँले गर्दा पुरा संसदै बन्द भएको छ अहिले होइन चाहे भित्र राष्ट्रमा होला तपाईँको अन्तर्राष्ट्रिय सम्बन्धको कुराहरू पनि यो अजीबताको देखिरहेको छ अहिलेको अवस्था जस्तो लाग्छ मलाई त
1: होइन अहिले त अब सरकारले चाहिँ सुशासन दिने जनताहरूलाई चाहिँ होइन डेलिभरी दिने सबै समस्याहरूलाई चाहिँ व्यवस्थापन गर्ने अब सम्पत्ति शुद्धिकरणदेखि लिएर विभिन्न मुद्दाहरू भ्रष्टाचारका मुद्दाहरूमा चाहिँ छानबिनको डण्डा चलाउने अहिले त तपाईँले देखिरहनु भएको छ नि त धेरै बिचौलियाहरू पक्राउ परेका छन् ठूला घरानाको खोल ओडेर चाहिँ होइन अब अकुत रूपमा सम्पत्ति कमाउनेदेखि लिएर चाहिँ बिमा वित्तीयमा चाहिँ आफ्नो एक छत्र रात जमाउनेहरू चाहिँ कानूनी कडगरामा उभिएका छन् ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जान नदिन चाहिँ यसलाई उसको उकास्नुपर्ने पनि जिम्मेवारी छ जवाबदेता छ यो त्यो बाटोमा छैन सरकार आज
0: त्यो बाटोमा जानुपर्ने हो तर अहिले पनि तपाईँ जानु तपाईँले लाइसेन्स जुन रूपमा पाउनुपर्ने पाउनुहुन्छ र तपाईँ अहिले यातायातमा जानुहोस् जसरी तपाईँ तपाईँले दलाललाई नसमाते तपाईँले गाडी आफ्नो नाममा गर्न सक्नुहुन्न
1: अहिले
0: कुरामा त्यो अहिले पनि त्यही अवस्था छ अहिले पनि त्यही अवस्था छ किनकि यो मैले एक हप्ता पहिला कुरा गर्दैछु म तपाईँलाई म भन्न चाहन्न कसले गरेको म भन्न चाहन्न मेरो आफन्तको कुरा हो त्यो दिक्क भएर आएको मान्छे हो कि यो करिब करिब सर्भिस डेलिभरीका अफिसहरूमा धेरै परिवर्तन आएको छैन खालि सोसियल मीडियामा हल्ला गरिदिएर मात्रै पनि हुँदैन कि हल्ला गरेर हुँदैन तपाईँ प्र्याक्टिकल आफै जानुहुन्छ तपाईँ लाइसेन्स पाउनु भएको छ रिन्यू गर्न दिनुभएको पाउनु भएको छैन होला
1: छैन
0: लगातार मैले जुन कुरा गरेँ नि यो जिल्ला प्रशासनमा जानु त्यही हालत छ होइन किनकि डाक्टर केसीले पनि हिजो भनेको कुराहरू मैले हेरिरहेको थिएँ छ समस्या कि तपाईँले रियल सहीमा काम गर्ने हो कि खालि यो सोसियल मिडियामा एक किसिमको वाइ मात्र क्रिएट गर्ने हो होइन केही दिन तपाईँ झुकाउन सक्नु होला तर अहिले के देख्यो भने तपाईँ सोसियल मिडियामा मात्रै तपाईँले वाइब चाहिँ क्रिएट गरे जस्तो देखियो कि मैले फेरि यो नकारात्मक हिसाबले भनेको होइन यो रियालिटी हो यो रियालिटी त बुझ्नु पर्यो नि त यो रियालिटी त बुझ्नु पर्यो नि त
1: भनेपछि अल्गोरिदममा चाहिँ जताततै एकदम सफा भइसकेको छ वास्तविकतामा भएको छैन त्यसो भए
0: होइन छैन देखिन्न यो ग्राउन्ड यो ग्राउन्ड रियालिटी फरक छ क्या ग्राउन्ड रियालिटी फरक छ सोसियल मिडियाको एउटा हल्ला र ग्राउन्ड रियालिटी इन्टायरली फरक छ होइन फेरि यो सरकारले राम्रो काम गरोस् पढे लेखेका मान्छेहरू आउनु भएको छ त्यो पनि भयो उनीहरूको होइन तर के भयो भनेपछि जुन किसिमले सरकार चल्नुपर्ने हो जुन किसिमले यी मन्त्रालयहरू चल्नुपर्ने हो त्यहाँ चाहिँ कहीँ समस्या छ त्यो मेच्योरिटी देखिरहेको छैन है त्यो चाहिँ बुझ्नुपर्छ
1: तर सरकारले त सुशासनको निकै ठूलो नाराहरू अगाडि सारेको छ बजेट ल्याएको छ बजेटमा पनि होइन भोल्युम चाहिँ बढेको छ अब बजेटलाई कार्यान्वयन गर्ने खालका चुनौतीहरू महत्वकांक्षाहरू नवप्रवर्तनदेखि लिएर प्रविधि मैत्री डिजिटलाइजेसन भनिएको छ हरेक क्षेत्रमा त्यो देख्नु भएको छैन सम्भव छैन यो अहिले
0: त्यो चाहिँ हेर्दै जाउँ न हेर्दै जाउँ होइन त्यो राम्रो होस् भन्छु म राम्रो होस् सय दिन पनि पर्ख्यो हामीहरू सय दिनसम्म त पर्खिन जरुरी पनि छ होइन जरुरी छ र सय दिनले पनि अगाडि सरकारले कसरी काम गरेको छ त्यसले पनि प्रश्न गर्ला नि त
1: होइन अब अस्ति सर्वदलीय बैठकमा चाहिँ प्रधानमन्त्री बन्न आह्वान गरिएछ यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै होइन तपाईँ सय दिन त पर्खिनुहोस् न भन्नुभएको रहेछ क्या उहाँ विपक्षी दलका नेताहरूलाई होइन कतै राजनीतिमा फेरि एउटा ट्विस्ट आउने होइन हेमन्त सर
0: त्यो भन्न सकिन्न किनकि एउटा हामी प्रष्ट मैले त तपाईँसँग पनि धेरैचोटि भनिसकेँ मैले जमाना मैले लेखेकी छु यो सरकार भन्न साथ पनि होइन र इलेक्सनभन्दा पहिला पनि मैले धेरैचोटि भनेको थिएँ कुराहरू यो पार्टी गरिबो छ रविजीले गर्दा यो पार्टी एक ठाउँ मात्रै देखिरहेछ कि र तपाईँ हामीले हेर्ने भने यो पार्टी तिनवटा फ्रेक्सन क्लियरली देखिन्छ तर त्योदेखि बाहेक भित्रभित्र थुप्रै गुट उपगुटहरू छन् अब चुनाव यिनीहरूको भइरहेछ पार्टीको त्यसले कुन रूपमा सङ्गठित गर्छ भोलिको दिन देखाउला त्यसले होइन यो त प्रश्न देखिरहेको छ नि त प्रधान अब पार्टीको सभापति भारत भ्रमणमा जानुहुन्छ गभर्मेन्ट अफ ओनरसिप लिँदा उनले के बोल्छन् त्यसको ओनरसिप लिँदैन भने कहीँ न कहीँ रिफ्ट त छ नि त रिफ्ट छ र जुन विपक्षी दलहरू भए संसदमा भएका जुन दलहरू भए उनीहरूले प्रधानमन्त्रीको व्यवहार होला या प्रधानमन्त्रीको काम कार्यहरू होला उसले गर्दा सन्तुष्ट त देखेन नि त जुन किसिमले हुनुपर्ने सन्तुष्ट देखेन त्यसैले गर्दा के हो भनेपछि यो विपक्षी दलहरूको अवस्थाले गर्दा होला जस्तो लाग्छ मलाई
1: हस् यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: हस् धन्यवाद
1: नेपाल प्रहरीका पूर्व डीआईजी एवं सुरक्षा विज्ञ हेमन्त मल्ला धनी श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: खरो विषयमा सरो बहस, नेपाली बहस,
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
6: ग्लोबल आइडी बैंक, सबैका लागि बैंक।
7: डिसोम फाइबर नेट।
1: यतिकै हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: गुड मर्निङ यहाँलाई पनि।
1: कस्तो छ अवस्था? सन्चै हुनुहुन्छ? आराम छ? स्वास्थ्यमा
8: ठिक छ, सन्चै छौ।
1: होइन, अब यो बिहानी पखको बहसमा तपाईँसँग छलफल गर्दै गर्दाखेरि देश पनि सन्चो छ, देश पनि एउटा स्वस्थ ढंगले अगाडि बढ़िरहेको छ कि कस्तो लाग्दैछ यसो हेरिरहँदाखेरि बाहिरबाट?
8: अब देशको अवस्था सामान्यतया ठिकै छ, तर फेरि पनि बजेट, नीति कार्यक्रम र बजेटमा भएका विषयहरू हेर्दाखेरि अब आधारभूत वर्ग, तल्लो वर्ग, निम्न वर्गले जुन अपेक्षा, आशा र भरोसा सरकारबाट गरेका थिए त्यो चाहिँ प्राप्ति नहुने संकेतहरू देखा परेको छ। तैपनि अझै आशाका किरणहरू नेपाली जनतामा अब नयाँ केही हुन्छ भन्ने यत्रतर भएको हामी महसुस गर्छौं। त्यसो भएर देश गम्भीर संकटमा भएको, बिरामी भएको भनेर चित्रण गर्न मिल्दैन।
1: अनि अहिलेको अवस्थामा अब संसदका दृश्यहरू तपाईँले हेरिरहनु भएको छ, हिजो लामो समय संसदमा पनि तपाईँहरू रहनुभयो, तर अहिले प्रधानमन्त्रीको संसदको उपस्थिति, उहाँको अभिव्यक्ति, यसले ल्याएको सान्नता, यसको रिक्तता, यी यावत कारणले गर्दाखेरि निकै ठूला चर्का आलोचनाहरू विपक्षी दलका नेताहरूले चाहिँ विरोधका स्वरहरू एक छत्र रूपमा अगाडि ल्याइरहेका छन्। प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति तपाईँको भन्नु के छ?
8: अनि प्रधानमन्त्री भनेको देशको कार्यकारी जनताबाट निर्वाचित प्रक्रियाले पुगेको देशको कार्यकारी प्रमुख पद हो। त्यो पदमा भएको व्यक्तिले निकै परिपक्वतापूर्वक कतिपय अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रहरूको सन्तुलन नबिग्रिने गरी देशको राष्ट्रियता, देशको सार्वभौमिकता, देशको अखण्डता अक्षुण राख्ने गरी निरन्तर र दृढतापूर्वक उभिन सक्नुपर्छ। यसको ज्वलन्त उदाहरण भनेको पछिल्लो चाहिँ अहिलेको यो वर्षको इरानलाई हामी लिन सक्छौं। देशभक्ति भावना आफ्नो चाहिँ देशका नेताहरूले, निर्वाचित प्रतिनिधिहरूले कसरी प्रस्तुत गर्छन् भन्ने कुरा चाहिँ इरान साथी छ। यहाँ त कस्तो भयो भने रोस्टममै गएर प्रधानमन्त्रीले नेपालको आम जनताको मनोविज्ञान, मनोभावना, इतिहास सबैलाई कुठाराघात हुने गरी, छिमेकी मित्र राष्ट्रलाई खुसी पार्ने गरी जसरी नभएका कुरा बोल्नुभयो, त्यो पनि कुनै भएको कुरा होइन। नभएको कुरा जसरी
1: सीमा विवाद छैन, नेपाल र भारतको बीचमा सीमा अतिक्रमण भएका छैन,
8: सीमा विवाद छ, सीमा विवाद चाहिँ तपाईँको चाहिँ कहिले पनि सीमा विवाद पुरै सकियो भन्ने कुरा होइन। त्यसलाई कूटनीतिक रूपमा हल गर्नुपर्छ भनेका छौँ। लिम्पिया जुराली पुलेखेर काला पानीको बारेमा विगतदेखि नै हामी चाहिँ कहीँ न कहीँ नेपालको भूमि हो भन्ने दावी गर्दै आएका छौँ। संसदैभित्र चाहिँ करिब 100% सांसदहरूले पास गरेर त्यो भूगोल नेपालको भनेर एउटा देशभक्ति भावना प्रकट गरेको चाहिँ दुई चार वर्षको इतिहासै छ। तर ती सबै कुरा बिर्सेर चाहिँ नेपालले पनि भारतको जमिन मिचेको छ भनेर चाहिँ अतथ्य कुरा अप्रासङ्गिक रूपमा जसरी व्यक्त गर्नुभएको छ, त्यसले चाहिँ स्वाभाविक रूपमा देशको राष्ट्रिय र देशको सार्वभौमिकता पक्षको पक्षमा पनि निकै चाहिँ अपरिपक्व लिडरसिपको रूपमा मैले बुझेको छु, नेपाली जनताले बुझेका छन्।
1: होइन, अहिले सरकारले त अब सुशासनको दिशामा अगाडि बढ्ने काम गर्ने, रोजगारीका अवसरहरू यही देशमा सृजना गर्ने, होइन, तपाईँलाई थाहा छ, अहिले गृहमन्त्री करिब 47 दिनपछि फेरि सुदन गुरूङ फर्किनु भएको छ, समिति बन्यो, समितिले उहाँलाई क्लिन चिट दिएको छ, यतापट्टि मन्त्री परिषदले प्रतिवेदन ग्रहण गर्यो, उतापट्टि दिउँसै शपथ ग्रहण पनि भयो, होइन, यो चोख्याउने काम, धोइपकाली गर्ने काम भयो भयो भन्ने पनि धेरैको विश्लेषण छ। कतिपयले होइन यो चाहिँ केही पनि भेटिएन उहाँको सिस्टमको कमजोरी भनेर फेरि दोहोर्याइएको छ। यो हिजोको ट्रेन पनि यस्तै थियो होइन।
8: अब मैले के राख्न चाहन्छु भनेदेखि नयाँ साथीहरूले जनताले दिएको मतका आधारमा राम्रो काम गरून्, जनताले अपेक्षा गरेको सुशासनको कहीँ नेतृत्व गरून् भन्ने कुरामा हाम्रो चाहिँ शुभेच्छा छ, शुभकामना छ। उहाँहरूलाई सद्भाव र सहानुभूति पनि म प्रकट गर्न चाहन्छु। तर प्रतिशोधतिर जानुभयो भनेदेखि नेपालमा फेरि एकपल्ट चाहिँ अर्को दुर्भाग्य हुनेछ।
1: के हुन्छ त्यसपछि?
8: सुशासन गर्छु भन्ने नाममा कसैलाई ताकेर, कसैलाई लक्षित गरेर लोहिरे कानुनी रूपमा जनताबाट प्राप्त भएको मतलाई दुरूपयोग गर्नुभयो भने त्यसले ठिक ठाउँमा जाँदैन। त्यसो भएको हुँदाखेरि अब जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरू सरकारले आवश्यक चाह्यो भनेदेखि मन्त्री कसलाई बनाउने नबनाउने भन्ने कुरा प्रधानमन्त्रीको स्वेच्छाको कुरा हो। तर म तपाईँ मार्फत आदरणीय जनसमुदायले के भन्न चाहन्छु भने जति आलोचना पहिलेका नेताहरूले 35 वर्षसम्म, हिजो पनि मैले एउटा मिडियामा हेर्दै थिएँ, जो चाहिँ खाएर केही पनि गरेन भन्ने भाषा सिर्जना गर्न खोजिएको छ। अब प्रश्न सुन्ने ठाउँमा त उहाँहरू हुनुहुन्थ्यो, अब यो प्रश्नको जवाब दिने ठाउँमा उहाँहरू हुनुहुन्छ। अहिले पनि बजेट आज हो, बजेटले चाहिँ आधारभूत उत्पीडित समुदाय वर्गको पक्षमा, निम्न वर्गको पक्षमा केही बोलेकै छैन। बोल्यो के भनेदेखि मध्यम वर्गको हित गरिनेछ भन्ने कुरा मात्रै बोल्यो। मध्यम वर्गको हित गरिदिनु, नेपालमा त झन्डै 70% मान्छेहरू निम्न वर्ग छन्, आधारभूत वर्गहरू छन्। ती वर्गहरूको चाहिँ उत्थान, ती वर्गलाई मध्यम वर्गमा पुर्याउने लक्ष्य हुनु पर्थ्यो नि बजेटमा। यी सबै कुराले के देखिन्छ भनेदेखि आलोचनाको निम्ति आलोचना गरेको होइन कि यी सबै कुराले
1: बजेटले त अप टु डाउनमा गयो नि त। बजेट त अब त होइन, बजेटलाई चाहिँ कार्यान्वयन गर्ने कुराहरू, बजेटमा आएका महत्वाकांक्षी योजनाहरू, डिजिटलाइजेसन,
8: एउटा पनि काम छैन जनताको निम्ति। पुरानै बजेटको निरन्तरता, उदाहरणको निम्ति बनिरहेका सड़कहरूको निरन्तरता, त्यो त पहिलेकै छ।
1: किसानहरूलाई 2 करोडको सब्सिडी भनिएको छ नि त, 2 करोडसम्मको सब्सिडी होइन किसानहरू,
8: होइन पहिला के भन्नुभयो,
1: किसानहरूलाई 2 करोडको सब्सिडी
8: हो। म त्यही भन्दैछु, निम्न 2 करोड लगानी नगर्ने किसानले कसरी लोन पाउँछ? जसले 2 करोडसम्म लगानी गर्न सक्दैन, धितो छैन ब्याङ्कमा, धितो नराखिकन नेपालको चाहिँ ब्याङ्किङ प्रणालीले कुनै पनि लोन दिँदैन, र धितो चाहिँ नभएको किसानले वा तराईमा 1 कट्ठा वा आधा कट्ठा वा 10 तुर मात्रै जग्गा भएकोले कसरी 2 करोड लगानी गर्न सक्छ? अनि त्यस्तो प्रकारको किसानले म भाडामा जग्गा लिएर काम गर्छु भनेर त्यो युवाले कहीँ थाल्यो भनेदेखि सरकारको के हो प्रोत्साहन? त्यसो भएर त्यो पनि के हो भने अनुदानको कुरा गरियो, पोजिटिभ छ त्यो पनि। 40 लाख पनि 2 करोड लगानी गरेकालाई 5 वर्षमा किस्ता भन्ने दिने भन्दा भनिएको छ, त्यही कुरा पनि पोजिटिभ हो। तर त्यो न्यून वर्गले त पाएन। त्यसो भएर यी कतिपय कुराहरूले के देखिन्छ भनेदेखि बजेटले निम्न वर्गलाई, आधारभूत वर्गलाई कहीँ कतै पनि सम्बोधन नगरेको कुरा म पूर्वाग्रह राखेर भनेको होइन, प्लिज उहाँहरूले चाहिँ लेखेका शब्द, अङ्क, कमा, फुलस्टपले त्यही कुरा बताएको छ।
1: होइन, हिजो तपाईँहरू वर्गीय खाडललाई चाहिँ अब पुर्नुपर्छ, सबै एक ढिक्का हुनुपर्छ, समाजवाद स्थापना गर्नुपर्छ भनेर लाग्नुभयो, फेरि कतै यसले चाहिँ वर्ग वर्ग बीचको खाडललाई, यसको ग्राफलाई बढाउँदै त लगेन त्यसो भए सरकारले?
8: अनि वर्ग अहिले मान्छेहरू हिजोको स्थितिभन्दा अलिअलि फरक प्रकारले, कोही विदेश गए जस्तो सुकुम्बासी, जुन हुकुम्बासी भनेर चर्चा गरिएको छ, म तपाईँलाई चाहिँ एक दुईवटा उदाहरण दिन्छु। सुकुम्बासी छाप्रोमा बसेको व्यक्ति 60 लाख विदेश गए मध्ये कुनै तरिकाले 2-4 लाख रुपियाँ लोन लिएर दुबई कतार गयो, 1 लाख पनि जान सकिन्छ अथवा निशुल्क पनि जान सकिन्छ, 6-7 वर्ष दुःख गरेर आएर कमायो, एक ठाउँ कुनै घरेलु किन्यो, अनि त्यसलाई पनि चाहिँ तपाईँको हुकुमवासी भनेर विरोध गर्ने गरिएको छ। हिजो त उधिएर हुकुमवासी
1: हो
8: नि, तर त्यो चाहिँ
1: हिजो हुकुमवासी थियो, कमाएर आयो,
8: सरकारले के गर्यो,
1: सानो घर बनायो,
8: बनायो होल्डिङ सेन्टरमा राखेर बिचल्ली बनायो,
1: होइन होल्डिङ सेन्टरमा त राम्रो छ नि त, होल्डिङ सेन्टरमा सुरक्षित हुनुहुन्छ नि त उहाँहरू होइन?
8: अब यो होल्डिङ सेन्टरमा चाहिँ कोभिड हुँदाखेरि कोभिड महामारीबाट जोगाउनको निम्ति राखेको कुरा त मलाई जानकारी छ, तर नागरिकलाई, जनतालाई राज्यले निकास नदिइकन होल्डिङ सेन्टरमा लगेर राख्ने कुरा, कुनै प्राकृतिक विपद, पहिरो छैन, बाढी छैन, भूकम्प होइन, महामारी होइन, बसिरहेका जनतालाई निकास नदिइकन होल्डिङ सेन्टर राख्ने कुरा कहीँ मिल्छ? मानवीयता हो त्यो?
1: तर हिजो हेर्दै थिए कुनै एउटा,
8: अहिले के हो भनेदेखि जे गरे पनि यो सरकार त भयङ्कर भगवान्ले जस्तो गर्छ भनेर चाहिँ प्रशंसा गर्ने साथीहरूले हाम्रो आलोचना गर्नुहुन्छ, कतिपय गर्न खोजेका राम्रा कामहरू हामीले समर्थन पनि गर्छौँ, निरपेक्ष विरोध होइन। तर जसरी बिना निकास सुकुम्बासी क्षेत्रमा हात हालियो, त्यसले चाहिँ बिचरा त्यो निम्न स्तरका जनसमुदाय बोल्न नसक्ने, अलिअलि सड़कमा निस्के, प्रतिवाद जस्तो गरे, उपाय केही पनि छैन, राज्य लाग्यो, त्यही उपाय नभइसकेपछि आफ्नो ठाउँमा जाने छोड्ने काम गरेर जुन होल्डिङ सेन्टरको चित्रण सरकारले दिएको छ, त्यो नै अमानवीय, मानव अधिकारको गम्भीर उल्लङ्घन हो।
1: होइन, बिचल्ली छ त्यसो भए सुकुम्बासीहरूको, तपाईँहरूको भनाइमा
8: होइन, सुकुम्बासीहरूको उचित व्यवस्थापन भएन, उचित व्यवस्थापन भएन, एक प्रकारले बिचल्ली भयो, उनीहरूको ससाना पेसा व्यवसायहरू थिए, ती ससाना पेसा व्यवसाय पनि धरातमा परे, पढ्ने विद्यार्थीहरूको बिचल्ली भयो, त्यसो नगरिकन सकुशल उहाँहरूलाई वैकल्पिक स्थान दिएर उहाँलाई त्यो सकुशल स्थानान्तरण गर्न सक्नुपर्छ।
1: लामो समय त तपाईँको भोटिङ ब्याङ्क भएर बस्यो नि त सुकुम्बासी बस्तीहरू, व्यवस्थापन गर्न सकिएन नि त पुरानो सरकारले।
8: प्रश्नै होइन भोटिङ ब्याङ्कको, प्रश्नै होइन भोट कला हाले हालेन भनेर हिसाब गर्ने हो राज्यले,
1: होइन त पुरानो सरकारले यसलाई व्यवस्थापन गर्न सक्नु पर्थ्यो नि त, यो समस्यालाई समाधान गर्न सक्नु पर्थ्यो नि त देवेन्द्र पौडेलजी।
8: किन मिल्दैन भने भोट कलाई दियो दिएन भनेर चाहिँ छुट्याउनु भएन, राज्यको दायित्व, राज्यको आवश्यकता, कस्तो प्रकृतिका नागरिकहरूलाई राज्यले अभिभावकीय भूमिका र चाहिँ निर्वाह गर्छ भन्ने कुरा प्रमुख र प्रधान कुरा हो। त्यसो भएर कुन पक्षलाई भोट दिए दिएनन् भन्ने कुरा ठुलो विषय नै होइन, तर राज्यको दायित्व भनेको निम्न वर्गमा रहेका जनसमुदायहरूलाई मध्यम वर्ग बनाउने हुनु पर्थ्यो। सुकुम्बासीहरू, भूमिहीन किसानहरू, निम्न वर्गहरूलाई, रोजगारी नपाएकाहरूलाई, गाउँ बस्तीहरूमा रहेका चाहिँ कतिपय पक्षहरूलाई रोजगारी सिर्जना गरेर उनीहरूलाई मध्यम वर्गमा उठाइनेछ। मध्यम वर्गलाई पनि कर सरकार हामीले नियमन गरिनेछ, तर निम्न वर्ग र मध्यम वर्ग उठाएर जीवन स्तर सुधार गरिन्छ भन्ने कुरा पो समृद्धि होला त।
1: तर अहिलेको अवस्थामा देशको स्थिति हेर्ने हो भने त भ्रष्टाचारले चुर्लुम्बर आएछ हेर्नुहोस्, होइन, ठूला घटनाका भनिएका व्यक्तिहरू पनि आज विभिन्न बैंक तथा वित्तीय संस्थामा देखिएका कतिपय कारोबारका विषयहरू छन्, होइन, कतिपय चाहिँ अकुत सम्पत्ति कमाएका विषयहरू छन्, यी व्यावट विषयलाई त सरकारले भ्रष्टाचारको विषयमा अगाडि सारेका छन् त होइन।
8: म तपाईँ मार्फत आधुनिक जनसमुदायले व्यवसाय साथीले के भन्न चाहन्छु भने व्यवसाय गर्ने साथीहरूले कमाउनुको निम्ति लगानी गर्नुहुन्छ, व्यवसाय गर्ने साथीहरूले गैरकानुनी रूपमा राज्यको कहीँ कतै पद वा हैसियत प्रयोग गरेर दुरूपयोग गरेर भ्रष्टाचार गरेको भएदेखि, अनियमित काम गरेको भएदेखि छानबिन गर्ने कुरालाई हामीले विरोध गर्दैनौ, राज्यले कानूनभित्र ल्याउनुपर्छ भन्ने कुरा सही हो, तर कमाए कसरी भनेर चाहिँ लखेट्ने काम गरियो भने कसले व्यवसाय गर्छ? अहिले पनि तपाईँलाई भन्छु 14 खर्ब रुपियाँ ब्याङ्कमा छ, एकजना पनि व्यवसायी चाहिँ सकुशल लगानी गर्ने पक्षमा छैन। भदौदेखि त जेन्द्री आन्दोलन भयो, भदौदेखि त चाहिँ पुरानो दलहरू त सरकारमा छैन, झन्डै 1 वर्ष हुन थाल्यो, खोइ त वातावरण बनेको। त्यसो भएको हुँदाखेरि अलिकति चाहिँ तपाईँले भने जस्तै व्यवसायीहरूलाई पनि तर्साउने, ठुल्ठुला व्यवसायीहरूलाई, उद्योगपतिहरूलाई पनि तर्साउने, त्यसपछि गएर सुकुम्बासीलाई पनि तर्साउने, ब्युरोक्रेसीलाई पनि तर्साउने, पुराना दलहरूलाई पनि तर्साउने र देशमा चाहिँ एक प्रकारको अस्थिरता सिर्जना गर्नेतिर सरकारको चाहिँ भूमिका जाँदैछ। यसो नगरेर सबैलाई सहमतिमा, सबैलाई वार्तामा, सबैलाई चाहिँ सकुशल निकास दिने गरी सुशासनको प्रत्याभूतिमा राज्यमा चाहिँ सबैको अपनत्व हुने गरी अगाडि बढेको भएदेखि राम्रो कुरा हुन्थ्यो। मैले यसो छाँट छनक तरिका हेर्दाखेरि त्यतातिर नभएर कतै प्रतिशोधतिर जाने हो कि भन्ने कुरा चाहिँ प्रतीत भएको कुरा मैले राख्न खोजेको।
1: जाँदा जाँदै प्रधानमन्त्रीको विषयलाई, प्रधानमन्त्रीको एक्सनलाई, प्रधानमन्त्रीको चाहिँ बेहोरा व्यवहारलाई चाहिँ तपाईँहरू कसरी हेर्नुभएको छ?
8: अब होइन, प्रस्तुति पहिला त राज्य कस्तो बनाउँछु, अर्थ प्रणाली कस्तो बनाउँछु, सुशासन कस्तो गर्छु, डेलिभरी दिनु कस्तो गर्छु भन्ने कुराको प्रतिबद्धता प्रधानमन्त्रीको हुनुपर्छ। तपाईँले जसरी मलाई सोध्नुभएको छ, मैले प्रधानमन्त्रीको मुखबाट न लिखित न केही, उहाँका हुन् कि होइनन् जानकारी छैन, तर स्ट्याटस चाहिँ आइरहन्छन् सोसल मिडियामा, अरू चाहिँ कुनै प्रकारको एउटा भिजन
1: एउटा
8: कतै न कतै चाहिँ त्यो पूर्वाग्रह र आक्रोश चाहिँ व्यक्त गरेको देखिन्छ। त्यसको श्रृङ्खला निरन्तर छ, 8-10 वर्ष, 5-7 वर्षदेखि नै निरन्तर छ। त्यो बाहेक चाहिँ म राष्ट्र यस्तो बनाउँछु भन्ने भिजन र प्रतिबद्धता त मैले देखेको जानकारी छ। अरूको आलोचना छ स्टाटसमा, म यस्तो बनाउँछु भन्ने हुनु पर्यो नि, त्यो चाहिँ नदेखेको कुरा, सुन्न नपाएको कुरा, सुन्न पाए राम्रै हुन्थ्यो। म चाहिँ तपाईँ मार्फत राख्न चाहन्छु र प्रधानमन्त्रीले केही गर्नु खोज्नु भएमा निरपेक्ष विरोधको निम्ति विरोध हाम्रो होइन, सहानुभूति सपोर्ट हुनेछ, तर फेरि पनि परिपक्वतापूर्वक पूर्वाग्रह नसाधिकन अगाडि बढ्नको निम्ति पनि अपिल गर्न
1: चाहन्छु। उहाँको नेकपाका नेता पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल, आधुनिक श्रोता, नेपाली बसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: लामो हँदेहरू छ टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो न?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
6: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्के है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको।
3: हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्,

0: चोरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जेठ 18 गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाइएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रममा प्रधान सेनापतिले अमर शान्ति सैनिक स्मारकमा माल्यार्पण तथा झण्डोत्तोलन गर्नुभई विश्व शान्ति स्थापना कार्यका दौरान वीरगति प्राप्त गर्नुभएका वीर सैनिकहरूप्रति श्रद्धा सुमन अर्पण गर्नुभयो। साथै उहाँले शान्ति स्थापनार्थ मिनुस्का मिशन कारमा तैनात रिपुमर्दन गण शान्ति सेना सातौं डफामा कार्यरत रहँदा 2082 साउन 7 गते वीरगति प्राप्त गर्नुभएका अमलदार स्वर्गीय सूरज लामिछाने र मुनुस्को मिशन कंगोमा तैनात नरसिंह दल गण शान्ति सेना 29 डफामा कार्यरत रहँदा 2080 असोज 26 गते वीरगति प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजीत राईको परिवारलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो। साथै वीरगति प्राप्त सैनिकका परिवारलाई संयुक्त राष्ट्रसंघद्वारा प्रदान गरिएको प्रतिष्ठित ड्याग ह्याम्बरसोल्ड पदक समेत प्रदान गरिएको थियो। यसैगरी प्रधान सेनापतिले शान्ति स्थापनाका दौरान उत्कृष्ट कार्य गर्नुभएका पाँचजना सैनिकलाई कदरपत्र प्रदान गर्नुभयो। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ कार्य गरिसकेका र हाल तैनात शान्ति सैनिकको योगदानको सम्मानमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल धेरै शान्ति सैनिक खटाउने राष्ट्रहरूमा पर्दछ। संयुक्त राष्ट्रसंघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 जना शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिक घाइते भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर श्री बुद्धिसागर पौडेल बीच जंगी अड्डामा जेठ 8 गते छलफल भएको छ। सो दौरान महानिर्देशक डाक्टर श्री पौडेलले नेपाली सेनाले प्रकृति संरक्षण सुरक्षामा पुर्याएको योगदानको कदर स्वरूप प्रधान सेनापति महारथी श्री सिगदेललाई कदरपत्र प्रदान गर्नुभयो। सोही अवसरमा उहाँहरू बीच निकुञ्ज र आरक्षमा पुराना तथा जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा आवश्यक पहल, कम्युनिकेशन टावर तथा कम्ब्याट कम्युनिकेशनका उपकरणहरूको खरिदका लागि बजेटको व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको थियो। यस्तै प्रकृति संरक्षणमा परिचालन भएका सकल दर्जालाई विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तालिम तथा अवलोकन गराउन आवश्यक पहल, जंगली जनावरहरूबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अप्नाउनु पर्ने विधि सम्बन्धी छलफल भएको थियो। गोरखबहादुर गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत मकवानपुर जिल्ला मकवानपुर गढ़ी गाउँपालिका 2 ढुङ्गे गढ़ीमा 5000 लिटर क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गे धारा निर्माण गरेको छ। नवनिर्मित पानी ट्याङ्की तथा ढुङ्गे धारा मध्ये प्रतानापति उपरथि श्री विष्णु कुमार खड्काले जेठ 18 गते मकवानपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा सङ्तानलाई हस्तान्तरण गर्नुभएको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले गण हाताभित्र श्री 5 बडमहाराजा धीराज पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक निर्माण गरेको छ। नवनिर्मित शालिक मध्यपश्चिम प्रतानापति उपरथि श्री हिक्मत बहादुर विष्टले जेठ 20 गते गणको 181 वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। सो अवसरमा उक्त शालिकमा सलामी समेत अर्पण गरिएको थियो। ज्वालादल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दाङ जिल्ला दंशीशरण गाउँपालिका 6 बागारमा भुइँथान निर्माण गरेको छ। थारू समुदायको संस्कार संस्कृति तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले उक्त भुयारथान निर्माण गरिएको हो। नवनिर्मित भुयारथानको मध्यपश्चिम प्रतनापति उपरथी श्री हिक्मत बहादुर विष्टले एक कार्यक्रमका बीच जेठ 22 गते उद्घाटन गर्नुभई स्थानीयलाई हस्तान्तरण गर्नुभयो। सोक्रममा उहाँले सांस्कृतिक आस्थाको धरोहर तथा परम्पराको धार्मिक स्थलका रूपमा रहेको भुयारथान निर्माणले थारू समुदायको धार्मिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भैरवगणले शीघ्र प्रभाव आयोजना अन्तर्गत दार्जीलिङ जिल्ला थाक्रे गाउँपालिका 8 स्थित जनता आधारभूत विद्यालय भवनको 7 कोठामा फल्स सिलिङ निर्माण गरेको छ। निर्माण सम्पन्न भए पश्चात नम्बर 6 वाहिनीपति सहकर्थी श्री उज्जवल राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद प्याकुरेललाई जेठ 20 गते हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। पूर्वी पिर्तना हेडक्वार्टरमा वैशाख 13 गतेदेखि पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री गौरव कुमार केसीले शुभारम्भ गर्नुभएको हो। यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पिर्तनामा जेठ 20 गतेबाट पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। पिर्तनापति उपरथी श्री दिपेश जङ शाहले शुभारम्भ गर्नुभएको उक्त प्रतियोगिता जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। उपत्यका पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 19 गते सम्पन्न भएको छ। पिर्तनापति उपरथी श्री रविन्द्र खत्रीले उक्त प्रतियोगिता समापन गर्नुभई सर्वोत्कृष्ट भएको नम्बर 1 वाहिनी अड्डालाई ट्रफी प्रदान गर्नुभएको छ। बुटबल स्थित मध्यपश्चिम पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 18 गते सम्पन्न भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री हिक्मत बहादुर विष्टले समापन गर्नुभएको हो। प्रतियोगितामा नम्बर 19 वाहिनीले पिर्तनापति ट्रफीको उपाधि जितेको छ। यस वर्ष पिर्तनापति ट्रफी प्रतियोगितामा फुटबल भलिबल बास्केटबल तेक्वान्दो जुडो बक्सिङ एथलेटिक्स र पौडी गरी 8 विधाका खेलहरू समावेश रहेका छन्। नेपाल फेन्सिङ संघले जेठ 16 र 17 गते ललितपुरमा सञ्चालन गरेको 7 राष्ट्रिय फेन्सिङ प्रतियोगितामा 2 स्वर्ण 2 रजत र 2 काँस्य गरी 6 पदक सहित त्रिभुवन आर्मी क्लबको टीम द्वितीय भएको छ। प्रतियोगिता अन्तर्गत पुरूष फोयल टीमतर्फ युद्धभैरव गणका सेनानी श्री अनुप भण्डारी राजदल गणका प्युट नरेन्द्र सिंह धामी नन्दबक्स गणका प्युट वीर सिंह शाही र राष्ट्रिय सेवादलका बन्दोबस्ती कार्य सिपाही भुवन मल्लिकको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै पुरूष इपी टीमतर्फ दुर्गाबक्स गणका अमलदार मीन बहादुर कार्की महावीर गण रेन्जरका प्युट सूरज सिंह नम्बर 2 राजदल गणका प्युट हर्क बहादुर खड्का र अर्जुनबाण गणका प्युट पूर्णराज गिरीको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै महिला इपी टीमतर्फ गोरखकाली गुल्मकी अमलदार इन्दिरा पौडेल सैनिक प्रहरी गणकी सिपाही पवित्रा खड्का र नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालको टीमले रजत पदक जितेको छ। फोयल एकलतर्फ रणशेर गणकी प्युट मनिषा श्रेष्ठले रजत र राष्ट्रिय सेवादलकी बन्दोबस्ती कार्य सिपाही भुवन मालिकले काँस्य पदक जित्नुभयो भने इपी एकलतर्फ नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालले काँस्य पदक जित्नुभयो। सप्तरी जिल्लाको राजविराजमा जेठ 11 गतेदेखि 13 गतेसम्म सञ्चालन भएको युथ जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाड़ीले 3 स्वर्ण 7 रजत र 3 काँस्य गरी 13 पदक जितेका छन्। नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघ सप्तरीले आयोजना गरेको उक्त प्रतियोगितामा 58 केजी तौल समूहमा नयाँ सबुज गणकी प्युट प्रभाथारू र 69 केजी तौल समूहमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी अमलदार कमला श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको छ। क्लीन एण्ड जर्क तर्फ प्युट प्रभाथारूले 75 केजीको कीर्तिमानी तोड्दै 76 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो भने स्न्याच विधातर्फ अमलदार कमला श्रेष्ठले 68 केजीको कीर्तिमान तोड्दै 69 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
4: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
4: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
4: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
4: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
4: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
4: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
4: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
4: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री।
5: संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले राष्ट्रिय आवश्यकता अनुसार विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेको छ, जसमध्ये शिक्षा र स्वास्थ्य क्षेत्र पनि एक हो। स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रियाशील छ। यस संस्थानले हालै स्थापनाको 15 वार्षिकोत्सव समेत मनाएको छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक जमादार सरिना सापकोटा
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल। चिकित्सा शिक्षा मुख्यतया मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसका लागि ठूलो पूर्वाधार, अत्याधुनिक प्रविधि र सबल व्यवस्थापन आधारभूत शर्त बन्ने गर्दछ। यिनै शर्त पूरा गरेको नेपाली सेनाको उत्कृष्ट चिकित्सा शिक्षा संस्थानले पुर्याएको योगदान बारे विद्यार्थीको अनुभव।
7: मेरो नाम अनिश चौलाङ है। हालै म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालयमा MBBSमा फोर्थ इयर अध्ययनरत विद्यार्थी। यो संस्थाको विशेषता भनेको डिसिप्लिन एउटा मुख्य विशेषता म मान्छु। डिसिप्लिन साथसाथै एकाडेमिक्स पनि एकदम राम्रो र अल्टिमेटली लाइफमा सक्सेस हुनु छ भने फर्स्ट र फरमोस्ट कुरा नै डिसिप्लिन हो। र अब एकाडेमिक्स त सबैको स्ट्रङ नै हुन्छ र डिसिप्लिन साथ एकाडेमिक्स पनि स्ट्रङ हुने भएको कारणले चाहिँ मैले यो संस्था रोजेको हुँ।
5: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित गैर नाफामूलक संस्थान हो। 2067 सालमा स्थापना भएको यस संस्थानले यही जेठ 11 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा 15 वार्षिकोत्सव मनाएको छ। सो अवसरमा संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरूबारे चर्चा गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल:
8: विगत 15 वर्षदेखि राष्ट्रको स्वास्थ्य सेवाको लागि आवश्यक विषय विज्ञ चिकित्सा जनशक्ति तयार गर्न यस संस्थानले पुर्याएको योगदान प्रशंसनीय रहेको छ। दक्ष तथा गुणस्तरीय मात्र नभई एक कर्तव्यनिष्ठ, अनुशासित र नैतिकवान स्वास्थ्य जनशक्ति उत्पादन गरी नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारजनहरूलाई सेवा प्रदान गर्ने तथा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित स्थापित यस संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू साँच्चै नै उत्कृष्ट र प्रशंसनीय छन्। यी उपलब्धिहरूलाई संस्थागत गर्दै समयानुकूल यस संस्थानलाई स्वास्थ्य शिक्षामा उत्कृष्ट शिक्षा संस्थाका रूपमा थप विकास गर्दै लैजानको निमित्त सम्पूर्ण संस्थान परिवारलाई अनुरोध गर्दछु।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य शिक्षाको क्षेत्रमा उत्कृष्ट संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। यहाँका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजा यसैको प्रमाण हुन्। उत्कृष्ट विद्यार्थीहरूलाई संस्थानले हरेक वर्ष विभिन्न पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि प्रधान सेनापतिले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको छ।
9: यस वर्ष प्रधान सेनापति प्रशंसा निशान चीफ अफ दि आर्मी स्टाफ बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, एनएआईएचएस ट्रफी, बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, स्वर्गीय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद उपाध्यायको स्मृतिमा मेमोरियल गोल्ड मेडल, प्रमुख सेनानी शशिकला राज भण्डारी मेमोरियल गोल्ड मेडल, महारथी छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्सेज गोल्ड मेडल तथा प्रशंसा पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। यस्ता पुरस्कारले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरूको भनाइ छ।
10: मेरो नाम चाहिँ सरिता सुवेदी, एनएसएचएस कलेजको चाहिँ फिफ्थ ब्याचको स्टुडेन्ट, सीएमएलटीको। अहिले चाहिँ म प्रहरीसहायक निरीक्षकको रूपमा नेपाल प्रहरी अस्पतालमा कार्यरत छु। मैले यो बेस्ट स्टुडेन्ट अवार्ड एनएसएचएसमा 5 फ्याकल्टी छ, त्यो मध्येको चाहिँ सीएमएलटीबाट पाएको। मलाई एकदमै खुसी लागिरहेछ। हाम्रो यो कलेज अरूको लागि पनि एउटा ड्रिम कलेज हो। मलाई चाहिँ यहाँ आउनुभन्दा अगाडि यो कलेज यस्तो थियो यस्तो छ भन्ने चाहिँ थाहा थिएन। यहाँ आइसकेपछि एकदमै राम्रो लाग्यो। एकदमै यहाँको ओपन स्पेस अनि पढाउने टेक्निक, सपोर्टिभ टिचरहरू, एकदमै हेल्पफुल इन्भाइरोमेन्ट, त्यसले गर्दाखेरि चाहिँ पढ्नको लागि इन्भाइरोमेन्ट सहज भयो। आफ्नो टाइम गोल्डेन पिरियड भन्छु त्यो टाइमलाई चाहिँ एकदमै सदुपयोग गर्नुहोस्, राम्रोसँग पढ्नुहोस्। अनि टाइम चाहिँ फेरि फर्केर आउँदैन रिग्रेट हुने, मैले पढिनँ यस्तो भयो भनेर रिग्रेट हुने चाहिँ कुनै पनि काम नगर्नुहोस् भन्छु म चाहिँ। राम्रोसँग पढ्नु भयो भने फ्युचर राम्रो भइहाल्छ।
11: आशिका सुवेदी, म चाहिँ पिसिएल इन फिजियोथेरापीको फिफ्थ ब्याच, म चाहिँ बेस्ट ग्रेजुएट अफ द इयर 2024 को पुरस्कृत भए। पहिला सुरु त मलाई एकदमै प्राउड फिल भएको छ, मैले मेरो सबै ब्याचलाई नै रिप्रेजेन्ट गर्न पाएँ। मेरो साथीहरू जो जसले मलाई हेल्प गर्नुभएको थियो इच एन्ड एभ्री फेजमा, मलाई पढाइमा होस् या मलाई अरू कुनै फेजमा, सबैमा हेल्प गर्नुभएको थियो। यो प्राइस चाहिँ खासमा मेरो लागि मात्र होइन, मेरो सबै साथीहरूको लागि नै हो। यो डिफ्रेन्ट डिफ्रेन्ट इयरमा डिफ्रेन्ट डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्थ्यो, मलाई टिचरहरूले एकदमै हेल्प गर्नुभयो।
12: समृति श्रेष्ठ हो, म अहिले नेपाली आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्सेसमा फोर्थ इयरमा 11th ब्याचमा अध्ययनरत छात्र हो। जेनरल छत्रमान सिंह गुरुङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्स 2024 अवार्डबाट सम्मानित भएको, एकदमै खुसी लागिरहेको छ, गर्वान्वित महसुस भइरहेको छ। म के भन्न चाहन्छु भन्दाखेरि कन्सिस्टेन्टली मेहनत गरिराख्यो भने चाहिँ राम्रो फल प्राप्त हुन्छ। धेरै धेरै धन्यवाद, यहाँ पढ्न पाउनु नै एउटा गर्वान्वित कुरा हो, साथै यस अवार्डबाट सम्मानित हुन पाउनु झनै ठुलो गर्वको विषय हो मेरो लागि।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य सेवासँगै राष्ट्रका लागि गुणात्मक जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान दिएको छ। यस संस्थान अन्तर्गतबाट चिकित्सा, नर्सिङ र मेडिकल पोलिटेक्निक संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा 100% उत्तीर्ण हुँदै आइरहेका छन्। यो सफलताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य, प्राविधिक सहायकथी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी,
13: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ। यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ। ग्राउन्ड जीरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्युसन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं।
14: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्। सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। यसै क्रममा वीरगति प्राप्त, शारीरिक अशक्त भएका सैनिकका सन्तति, बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्। संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की,
15: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातक तहमा कुल प्राप्त कोटाहरूमा 49% कोटा सैनिक बालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ। सो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ। चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादा क्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समावेश गराई भर्नाको लिस्ट पब्लिस गर्छ। त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो संस्थानमा अध्ययनको लागि आउँछन्। कुल प्राप्त मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जस्तै 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ। गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय स्थित त्रिभुवन विश्वविद्यालयबाट भर्ना भए हाम्रो संस्थानमा चाहिँ अध्ययनको लागि आउँछन्। त्यसरी गैर सैनिक तर्फको विद्यार्थीहरूमा स्नातक तहमा जम्मा 51% विद्यार्थीहरूलाई 100% माने त्यसको 75% चाहिँ नेपाल सरकारको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू छनौट भई उनीहरू अध्ययनको लागि यस संस्थानमा आउँछन्।
6: हाल संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रमहरू एमबीबीएस, बीपीएच, बीएससी, एमएलटी, बीएससी नर्सिङ र बीएनएसमा 1215 जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने यस संस्थानबाट 1592 जना विद्यार्थी दीक्षित भइसकेका छन्। जसमध्ये भूतपूर्व तथा बहालवालाका सन्ततितर्फ स्नातक तहमा 500 जना छन् भने एमबीबीएस तर्फ 354 जना, नर्सिङ तर्फ 227 जना र अलाइड हेल्थ साइन्स तर्फ 8 जना गरी 589 जना रहेका छन्।
14: त्यसै गरी स्नातकोत्तर तह अन्तर्गत एमडीएमएस र एमएनमा गरी 265 जना विद्यार्थी अध्ययनरत रहेका छन्। यस संस्थानबाट हालसम्म 197 जना विद्यार्थीले स्नातकोत्तर तह उत्तीर्ण गरी विभिन्न विषयमा विशेषज्ञता हासिल गरिसकेका छन्। शिक्षासँगै अनुशासन, समय व्यवस्थापन र अतिरिक्त क्रियाकलाप नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई चिनाउने आधार बनेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका निर्देशक सहायक रथी श्री पुरुषोत्तम खड्का,
16: यहाँको जहाँसम्म व्यवस्थापकीय पक्ष छ, अन्य कलेजहरू मेडिकल कलेज, नर्सिङ कलेजहरू भन्दा हाम्रो चाहिँ त्यो अनुशासनमा अलिकति स्ट्रिक्ट नै हुन्छ। हामी बिहानदेखि बेलुकासम्मको प्रोग्रामहरू सेड्युल अनुसार चल्छ, त्यसको सुपरभिजन हामी गर्छौँ। क्लासहरू टाइममा चल्ने, ब्रेकफास्ट टाइममा खाने, लन्च टाइममा, डिनर टाइममा, क्लिनिकल हस्पिटल जाने कुराहरू, टाइममा बस पठाउन ल्याउनेदेखि लिइकन एक्स्ट्रा एक्टिभिटिजहरू पनि त्यो एक्सपोजर पनि हामी राम्रो गराउँछौँ। त्यो भएको कारणले गर्दा पनि एडमिनिस्ट्रेसनको पार्टले गर्दा पनि स्टुडेन्टहरू अलि बढी पढाइमा पनि फोकस गरेका छन्, रिजल्ट पनि राम्रो छ र हाम्रो सरकारी अन्य अस्पतालहरू, अन्य ट्रेनिङ इन्स्टिट्युसनहरू, कलेजहरूमा पनि यहाँको स्टुडेन्टहरू धेरैले नोकरी पाएको अथवा सेलेबल भएको र विदेशमा पनि राम्रो काम गरेको चाहिँ देखिएको छ।
6: यस संस्थानले आफ्नो शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्दै लैजाने योजना बनाएको छ। त्रिवी चिकित्सा अध्ययन संस्थानको नीतिभित्र रहेर गुणस्तरीय जनशक्ति उत्पादन र अनुसन्धानमा रहेको यस संस्थानले आगामी दिनमा डीएम र एमसीएस तहका 3 विशिष्ट विधामा पठन पाठन शुरू गर्ने लक्ष्य लिएको छ। संस्थानमा डीएम कार्डियोलोजी, डीएम क्रिटिकल केयर र एमसीएस युरोलोजी विषयमा विद्यावारिधि तहको अध्यापन शुरू हुने भएकाले समग्र राष्ट्रको चिकित्सा क्षेत्रमा ठूलो गुणात्मक फड्को मार्ने विश्वास गरिएको छ।
14: हाल संस्थानमा 38 जना प्राध्यापक, 68 जना सह प्राध्यापक र 142 जना उप प्राध्यापक कार्यरत हुनुहुन्छ। पर्याप्त स्रोत साधन र उत्कृष्ट प्राज्ञिक वातावरणकै कारण यो संस्थान आज चिकित्सा शास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो रोजाईमा पर्ने गरेको छ।
17: सञ्जीव प्रसाद खतेडा, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चाहिँ बीपीएचको पहिलो ब्याचबाट चाहिँ पास आउट भएर अहिले चाहिँ स्वास्थ्य कार्यालय सोलुखुम्बुमा जनस्वास्थ्य अधिकृतको रूपमा कार्यरत छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रोज्नुको मुख्य कारण भनेको चाहिँ नेपाली सेना भन्ने बित्तिकै एउटा छुट्टै ब्रान्ड फिल हुन्छ नि त, अनुशासन, यहाँको इन्भाइरोमेन्ट पढ्न पाउनु अनि एकदमै राम्रो पहिलेदेखि सुन्दै आएको, एकदम राम्रो एजुकेसन छ, राम्रो भनेर सुन्दै आएको र प्लस आफूलाई पनि त्यो यो इन्भाइरोमेन्टमा चाहिँ मन पनि भएकोले अनि यही कलेजलाई चाहिँ रोजेको मैले। संस्थानले जुन यो सपोर्टहरू जुन गर्दैछ त्यसलाई अझै राम्रो गर्दै जाओस्, जुन इन्भाइरोमेन्ट छ त्यसलाई अझै राम्रो गर्दै जाओस् र यसरी नै विद्यार्थीहरूलाई आफ्नो मनोबल बढाउँदै जानु भन्ने चाहिँ चाहन्छु।
6: विक्रम सम्बत 2082 नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा यस संस्थानका एमबीबीएस तहका 96% विद्यार्थी उत्तीर्ण भएका छन् भने नर्सिङ र प्यारामेडिकल तर्फ 7% विद्यार्थीहरू उत्तीर्ण भएको तथ्याङ्क छ। स्थापनाको छोटो अवधिमै यो स्तरको प्राज्ञिक उचाइ र उत्कृष्ट अनुसन्धानको संस्कृति विकास हुनु आफैमा उदाहरणीय सफलता बनेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर श्री मोहनराज शर्माले वर्षौंदेखि संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, व्यावसायिकता र देशप्रतिको सेवाभाव र आफ्नो प्रतिबद्धता मार्फत सम्मान प्राप्त गरिरहेको र वर्तमान नेतृत्व, प्राध्यापक वर्ग, स्वास्थ्य कर्मीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको निस्वार्थ प्रयासको कदर गर्नुभयो।
14: सैनिक व्यवस्थापनमा सञ्चालित भएकाले यस संस्थान अनुशासित, मर्यादित र शान्त छ। विद्यार्थीले प्राध्यापक तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा वीरेन्द्र अस्पताल मार्फत प्रत्यक्ष रूपमा विभिन्न रोगका बिरामीहरूको परीक्षण, शल्यक्रिया र आपतकालीन सेवाको अनुभव बटुल्ने अवसर पाएका छन्। साधन स्रोत सम्पन्न अस्पतालमा रही व्यवहारिक ज्ञान हासिल गर्न सकिने भएकोले विद्यार्थीहरूलाई थप सजिलो भएको डाक्टर अमृत बस्यालको भनाइ छ।
18: आठौं ब्याचबाट चाहिँ एमबीबीएस उत्तीर्ण गरी हालैले मनमोहन मेमोरियल स्वयम्भूमा चाहिँ आईसीयूमा चाहिँ मेडिकल अफिसरको रूपमा कार्यरत छ। जस्तै म इन्टरभ्यूहरूमा जाँदा पनि आर्मीको प्रडक्ट भनेपछि उहाँहरू खुसी हुन्छ, उहाँलाई विश्वास छ तपाईँ प्रति भन्नुहुन्छ। त्यसले चाहिँ के गर्दा देखाउँछ त भन्दाखेरि चाहिँ आर्मी परिवारले दिएको जुन एउटा डिसिप्लिन छ र जुन एउटा हामीलाई दिएको पठन पाठनको शैली छ त्यसप्रति
6: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक सँगै अनुसन्धान पक्षलाई समेत जोड़ दिँदै आइरहेको छ। शैक्षिक कार्यक्रमहरूलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन संस्थानले पाठ्यक्रम अनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई पनि प्रोत्साहन दिने गरेको छ। गत वर्ष संकायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट 292 अनुसन्धान प्रस्ताव भएकोमा 215 प्रस्ताव स्वीकृत हुनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो। स्वास्थ्य क्षेत्रमा गरिने शोधपत्रले उपचार क्षेत्र थप मजबूत बन्ने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालय फार्माकोलोजी विभागका विभागीय प्रमुख सम्बोध आचार्य बताउनुहुन्छ।
19: शोधपत्रको उद्देश्य हाम्रो उपचारलाई अझै राम्रो बनाउनु अथवा चाहिँ हाम्रो कुन कुन समस्याहरू विशेष महत्वपूर्ण छन् भनेर पत्ता लगाउनु जस्ता कार्यको लागि स्वास्थ्यमा शोध अनुसन्धान गरिन्छ। एमबीएमएसको जुन विद्यार्थीहरूलाई हामीले शोधपत्र गराउँछौँ अनि त्यसपछि उनीहरूको परीक्षा पनि हुन्छ, त्यो उनीहरूको कोर्सको नै एउटा महत्वपूर्ण भाग हो। शोधपत्र लेख्नु पनि उनीहरूको लागि अनिवार्य हुन्छ। जुन एमबी र एमएस प्रोग्राम त्यसभन्दा माथिको एमबीएम एमसिएच प्रोग्राम अन्तर्गत शोधपत्र लेख्नु अनिवार्य हुन्छ र शोधपत्र लेखिसकेपछि मात्रै उनीहरू अनुमति प्राप्त भएपछि शोधपत्र जाँचेर त्यो शोधपत्र योग्य भएपछि मात्रै परीक्षामा पानेल हुन पाउँछन्।
14: यसरी संस्थानले हासिल गरेका उपलब्धिहरू उत्कृष्ट र प्रशंसनीय छन्। स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विधामा संस्थानबाट उत्पादित डाक्टर, नर्स तथा प्यारामेडिक्स लगायतका जनशक्तिले सरकारी तथा निजी क्षेत्रका अस्पतालहरूमा आबद्ध भई राष्ट्रकै लागि योगदान दिइरहेका छन्। यो उपलब्धिले संस्थानलाई अझ उत्कृष्ट बन्न प्रेरित गरिरहेको छ। यस संस्थानलाई थप उचाइमा पुर्याउन संस्थानले के कस्तो पहल कदमी चालेको छ त? नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्राविधिक उपरथी प्राध्यापक डाक्टर श्री देवेन्द्र बहादुर खत्री अवकाश प्राप्त।
20: आगामी शैक्षिक वर्षदेखि ब्याचलर इन फिजियोथेरापी तथा ब्याचलर इन फार्मेसी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आवश्यक गृह कार्य समेत समाप्त गरी पत्राचार भइसकेको छ। यसै गरी थप ब्याचलर्स कार्यक्रमहरू ब्याचलर इन डेन्टल सर्जरी, ब्याचलर इन अप्टोमेट्री तथा थप मास्टर्स कार्यक्रमहरू एमडी इमर्जेन्सी मेडिसिन, एमएससी मेडिकल ल्याब टेक्नोलोजी बायोकेमिस्ट्री, एमएससी एमएलटी माइक्रोबायोलोजी तथा फेलोसिप इन अन्को इमेजिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न, यसका अतिरिक्त थप स्नातकोत्तर तथा डीएमएमसीएच का कार्यक्रमहरू सञ्चालन गरी संस्थानको शैक्षिक दायरा क्रमशः विस्तार गर्ने योजना रहेको छ। स्नातक तथा थप शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि नयाँ एकाडेमिक ब्लक निर्माण कार्य प्रगतिमा रहेको छ।
6: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले स्थापनाको 15 हासिल गरेको सफलता नेपालको स्वास्थ्य क्षेत्रकै बलियो आधार बनेको छ। अब यो संस्थान विश्व स्तरकै एउटा सेन्टर अफ एक्सिलेन्स बन्ने दिशामा अघि बढेको छ। नवीनतम प्रविधि र उपचार पद्धति, अनुसन्धान र विशिष्टीकृत सेवा लक्षित यस संस्थान अझै सफल बनोस् शुभकामना।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।

0: Extreme energy drink.
1: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौं र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज। नेपाली मुभीज च्यानल।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7178।
4: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू,
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
6: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
7: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
8: यदि त्यसो हो भने
9: अब चिन्ता नगर्नुहोस्, किनभने
10: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
11: यही जेठ 30 गते शनिबार भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
9: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
12: याद गर्नुहोला डाक्टर र आउने मिति
11: यही जेठ 30 गते शनिबार
13: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
14: सम्पर्क फोन नम्बर 0674-2027 सम्पर्क मोबाइल नम्बर 98-572-5597
13: 98-511-81-918।
15: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
16: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
15: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सशक्त जानकारी गराउँदछौ।
16: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
15: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
16: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
15: हाम्रा सेवाहरू। धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
16: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
15: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 2073 सफल पारौं। लैंगिक हिंसा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानताका लागि पाइला हाराहारी सन् 2030 हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौं, कुरा हैन काम गरौं। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। त्यसक्रममा उठेका प्रश्नको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिने कार्यसूची छ। यस्तै विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। लामो समय विपक्षी दलले अवरोध गर्दै आएको बैठक हिजोदेखि चलेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर भएका विरोधका सम्बन्धमा हिजो परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिएपछि संसद चलेको हो, तर विपक्षी दल अझै सन्तुष्ट छैनन्। अरू विपक्षी दलले संसद चल्न दिए पनि श्रम संस्कृति पार्टीले हिजोको बैठक बहिष्कार गरेको थियो। यसैबीच राष्ट्रिय सभाको बैठक आज दिउँसो सभा एक बजे बस्ने तय भएको छ। बैठकमा सरकारले संयुक्त सदनमा पेश गरेको बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ। राष्ट्रिय सभा बैठक पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरूद्ध हुँदै आएको छ।
2: प्रतिनिधि सभाका विभिन्न चारवटा समितिको बैठक आज पनि बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले केही बेरमा बस्दैछ। बैठकमा त्रिभुवन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवस्था लगायत नेपालको हवाई उड्डयन युरोपियन युनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफल हुनेछ। अहिले केही बेरमा शुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। छलफलका लागि महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री, महिला बालबालिका सहित अर्थ भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई बोलाइएको छ। यसअघि प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुरू भएको छ। बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी दिने लागू औषध नियन्त्रण ब्यूरोको चालू आर्थिक वर्षको हालसम्मको कार्य प्रगति एवं आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने, समितिमा परेका विभिन्न उजुरी अध्ययनका लागि उपसमिति गठन गर्ने लगायत कार्यसूची छन्। सार्वजनिक लेखा समितिमा भने विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नमाथि छलफल हुनेछ। त्यहाँ जवाब दिन अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले जाने कार्यसूची छ।
1: नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गराउन थप गरिएको समय आज सकिँदैछ। पार्टीका अनुसार आज राति 12 बजेसम्म सदस्यता अध्यावधि गर्न सकिनेछ। क्रियाशील सदस्यता अध्यावधि गर्न योग्य 7,82,209 सदस्यमध्ये हिजो बेलुकासम्म 4,57,366 जनाले अध्यावधि गराएका छन्। 1,24,748 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा सहभागी भएका छन्। यो सहित अध्यावधि गर्ने कुल संख्या 6 लाख पुग्न सक्नेछ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले छुटेका सदस्यहरूलाई अध्यावधि गराउन आग्रह गर्नुभएको छ। कंग्रेसले यसपटक अनलाइनबाटै सदस्यता लिन सकिने सफल अभ्यास गरेको छ। कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँ गाउँसम्म उत्साहजनक रूपमा अघि बढ़िरहेको कंग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
2: मकवानपुरमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका 8 वैद्यमार स्थित तराई मधेस फास्ट ट्र्याकको पिकअप भ्यान दुर्घटना हुँदा सिन्धुलीका 42 वर्षीय बोधराज बुढाथोकी र बाराका 21 वर्षीय सूर्य यादवको मृत्यु भएको हो। बुढाथोकी नेपाली सेनाका पूर्व हवलदार तथा चालक रहेको तथा यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्रेले जानकारी दिनुभयो। हिजो राति 10 बजे माण्डु हाइड्रो पावर तर्फबाट इपातर्फ जाँदै गरेको बाप्र 01-0336-2144 नम्बरको फास्ट ट्र्याकको गाड़ी सड़कबाट करिब 100 फीट तल खोलामा खसेर दुर्घटना भएको हो। गम्भीर घाइते उनीहरूको आज बिहान हेटौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सब अस्पतालमै राखिएको छ।
1: नवलपरासीको गैंडाकोट नगरपालिका 4 रानीताल स्थित कालीगण्डकी करिडोर सड़क खण्डमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। गैराती ढोडेनीबाट गैंडाकोटतर्फ आउँदै गरेको LU-1-4437 नम्बरको क्रेन ओह्रालो सड़कमा ब्रेक फेल भई सड़कको बायाँ किनारको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यबिन्दु नगरपालिका 11 बस्ने 25 वर्षीय निरज अश्रामी मगर सहित 6 जना घाइते भएका हुन्। सबै घाइतेलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
2: पहिरोका कारण अवरूद्ध कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ। अस्ति र हिजो भएको अविरल वर्षाले कालीकोट खडक सड़क खण्डको नरहरिनाथ गाउँपालिका 8 खोलालुदेखि बाजुराको सिमाना लैफूसम्मका ठाउँ ठाउँमा रेदोसहितको पहिरो गएर अवरूद्ध बनेको थियो। दुई दिनसम्म वर्षातका कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत हुम्ला सड़क खण्डको खुलालुदेखि लैफूसम्म ठाउँ ठाउँमा पहिरो लेदो खसेको र पहिरो हटाई सड़क सुचारू गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। अहिले पनि सड़कको माथिल्लो भिरालो जग्गाबाट ढुंगा खस्ने जोखिम रहेकाले सड़क साँगुरो र धेरै ठाउँमा एकतर्फी भएकाले पनि यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सड़क खण्डका 4 पुल आगामी असारमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। ती पुलको सामान्य बाहेक काम सम्पन्न भएका छन्। नागडुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खरी खोला, चिरौंदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि छ। उहाँका अनुसार ती पुलमध्ये कतिपयको सड़कसँग जोड़ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रंगरोगन, ट्राफिक सुरक्षा लगायतका सामान्य काम बाँकी छन्। समग्रमा 90% भन्दा बढ़ी काम भएकाले असारभित्र पुल सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। रौतहटको बौद्धिमाई नगरपालिका 7 बाडा बंकुल टोल स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा लुकाई छिपाई राखिएको फर्सीको बिया नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीय बीच झडप भएको छ। झडपका क्रममा प्रहरी सहित 6 जना घाइते भएका छन्। हिजो साँझ मस्जिद पछाडि सीमावर्ती बाटो नजिक त्रिपालले छोपेर राखिएको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरी टोलीले 4 राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमको कमाण्डमा 54 जना तथा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा 20 जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो। झडपमा बौद्धिमाई नगरपालिका 7 का 40 वर्षीय सुदामा देवी राय, 40 वर्षीय हीरा मोतिया देवी यादव र 45 वर्षीय जयलाल ठाकुर हजाम घाइते भएका छन्। उनीहरूको चन्द्र ज्योति कान्ति अस्पताल बंकुलमा उपचार भइरहेको छ। प्रहरी तर्फ प्रहरी वरिष्ठ हवलदार गजेन्द्र यादव, प्रहरी सहायक हवलदार सम्झना चौधरी र प्रहरी सहायक हवलदार देवराज महतो घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचारपछि कार्यालय फर्किएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट 322 बोरा फर्सीको बिया बरामद गरेको छ। बरामद बिउको कुल अनुमानित मूल्य 90,16,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न शहरमा लगातार 2 दिन पनि शक्तिशाली हवाई हमला जारी राखेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाफ भनेको छ। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सेनाले इरानका प्रमुख केन्द्रहरूमा बमबारी गरिरहेको बताउनुभयो। सम्झौताका लागि दिइएको मौका इरानले नउठाएकाले यो कदम चाल्नु परेको उहाँको भनाइ छ। बुधबार हिजो इरानले अमेरिकी हेलिकप्टर खसालेपछि दुई देश बीचको तनावले उग्र रूप लिएको थियो। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले होर्मुज जलमार्ग क्षेत्रमा 2 जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। इरानले सुरक्षा संकटको कारण देखाउँदै रणनीतिक रूपमा महत्वपूर्ण मानिने यो जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाज सहित सबै प्रकारका साधनका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जुनसुकै जहाजलाई निशाना बनाउने चेतावनी पनि दिएको छ। यद्यपि अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानी दावीको खण्डन गर्दै व्यापारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवाजात गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दावी गरेको छ। युद्धका कारण यो जलमार्ग लामो समयदेखि प्रभावित भन्दा यहाँको व्यापारिक चहलपहल साबिकको तुलनामा 15% खुम्चिएको छ।
2: अब खेल समाचार। विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराती शुरू हुँदैछ। प्रत्येक 4 वर्षमा आयोजना हुने फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। मेक्सिको प्रसिद्ध स्टाडियो एजतेका रंगशालामा घरेलु टीम र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल राति पाउने एक बजे शुरू हुनेछ। यसपटक विश्वको कुल जनसंख्याको 58% विश्वकप हेर्ने अनुमान गरिएको छ, जुन एक महिनाभन्दा बढ़ी समय अमेरिका, क्यानाडा र मेक्सिकोका 16 भव्य रंगशालामा हुनेछ। विश्वकप फुटबल 3 देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। 39 दिनको प्रतिस्पर्धापछि जुलाई 19 अमेरिकाले न्यू जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुनेछ। फिफाले यसपालि विश्वकपमा 48 टीमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा 16 राष्ट्र बढ़ी छन्। 4 राष्ट्र कप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन्। विश्वकप मंचमा हुने श्रेष्ठताको लड़ाईमा यसपालि डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना सहित स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दावेदारका रूपमा लिइएको छ। यस विश्वकपमा कुल पुरस्कार राशि 651 मिलियन डलर छ। यो कतार विश्वकपको तुलनामा 49% बढ़ी हो। यस वर्ष च्याम्पियनले 50 मिलियन डलर प्राप्त गर्नेछ।
1: अब मौसम, आज साथै प्रदेशका केही स्थानमा पानी पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका भेगका साथै हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेशका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू पनि मध्यमसम्मको वर्षा हुने महाशाखाले जनाएको छ। राति पनि यी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच हिन्दकुश हिमालय क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसूनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपदको जोखिम नै यथावत रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ़दो तापक्रम र जलस्रोतमा बढ़दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले उक्त अध्ययन सम्बन्धी हिन्दकुश हिमालय एसकेएस मनसून आउटलुक 2026 हिजो प्रकाशित गरेको हो। एसकेएस मनसून आउटलुक 2026 विश्व तथा क्षेत्रीय स्तरका विभिन्न जलवायु मोडलहरूको पूर्वानुमानमा आधारित छ। यसको उद्देश्य जूनदेखि सेप्टेम्बरसम्मको मनसून मौसम अघि सरकार, विपद व्यवस्थापन निकाय र समुदायलाई योजना तथा पूर्व तयारीमा सहयोग पुर्याउनु रहेको इसिमोडले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: संघीय संसदका दुवै सदनको बैठक बस्दै बजेटमाथिको छलफल हुने, अर्थमन्त्री वाग्लेले जवाब दिने कार्यसूची।
1: कंग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकका लागि थपिएको म्याद आज सकिँदै, हालसम्म 4,57,000 जनाको विवरण दर्ता।
2: मकवानपुरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, नवलपरासी पूर्वको कालीगण्डकी करिडोरमा क्रेन दुर्घटना हुँदा 6 जना घाइते।
1: इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी, होर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा।
2: र फिफा विश्वकप फुटबल आज शुरू हुँदै उद्घाटन खेलमा राति पाउने 1 बजे मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुँदै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart. Helping make your life easier.
8: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
9: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law.
10: our features, outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
11: Gandaki College announced registration open for +2 Computer Science, along with Hotel Management, Business Studies, Management, Humanities, Education and Law. Our feature, outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510183.

लसो फ्याफुल्ला तामाङ्गे लेगेताङ छोरङ्गाम लगाइरी राङ्निदा डिनमुला रेडियो थाहा संचार 99.4 मेगाहर्स लासुवालाको न्यामला तामसोर लिसावा गीताङ थोबन राङलाङ्गन संगीत पमला गीताङ सेङ्खेनङा सञ्चबलोन प्राविधिक रोमला सुरेश पौडेल तिनीलाई गीताङ बिहिबार र गीताङ हिना बिहिबार कुनुङ्गनिसे गुइकाइला गीताङ सिंहमा हाबामुला तामाङ्गे रिब्रिबार लोलोलो विद्यालय रचनाकदी लोलोलो माध्यम ग्याम्से किनमनुङ्गनिसे गीताङ डी धोबन हाबामुला तिनीङ्गनिसे तामाङ दाजङ सियोसो ग्याम्से गोर्की राप मुला विषम लोलोलो सन्देश ला हुएका दिन थोसी हावामुला गीताङ दाङसे तीबरी निवनमुला सुकुर्की हुएग्यामसे राङसे सानबरी हामसुलाङ छरिचु हुएगनसे किनमलामुला तामाङ चलचित्र खासु ग्याम्से

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुणुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सुचेन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 30 गते शनिबार भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिया परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 30 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2027 सम्पर्क मोबाइल नम्बर 98572597 98511-81918।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
0: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
0: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
0: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
0: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: राति पौने 1 बजे मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुँदै
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा
2: मिलाउँछ
3: बेच्नु छोडेर यतातिर कता नि
2: यो त साइड जब दाई यो चाहिँ मेन जाउँ न
3: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
3: थाहा छ त्यसैले यही लिन आएको
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
3: सुरक्षा घरको
2: जीवन
5: यो हो सञ्चार नेटवर्क समयको आवाज समयको आवाज
6: समाचार अब विस्तारमा बीवाईडी गाड़ीको आयात प्रकरणमा प्रतिपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति माग गरेको छ प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले छुट्टै छानबिनको माग गर्नुभयो मन्त्रालय मातत्कै छानबिनले नहुने भन्दै लेखा समितिमै उपसमिति बनाएर पनि छानबिन गर्न सकिने उहाँले बताउनुभयो नेकपाका सांसद महेन्द्र बहादुर साईले पनि यस विषयमा छानबिन गरेर अघि बढ़नुपर्ने माग राख्नुभयो राप्रपा प्रमुख सचेतक खुशबु ओलीले पनि छुट्टै समिति मार्फत छानबिन माग गर्नुभएको छ ओलीले आयातित सवारीहरूमा 20% राजस्व हिनामिना भएको जिकिर गर्नुभएको छ 2080 साल यता यस्तो कार्यबाट 5 अर्ब भन्दा बढ़ी राजस्व हिनामिना भएको भन्दै उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो जवाफमा अर्थमन्त्री डा सुनिम वाग्लेले कर घट्दै गरेको सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ समितिमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै उहाँले नैतिकताको उच्च कड़ीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको दावी गर्नुभयो उहाँले 2 अर्ब होइन 2 रूपियाँ मात्र पनि बेइमानी गरेको प्रमाण दिए आफूले अर्थमन्त्री र राजनीति मात्र नभई सार्वजनिक जीवन नै त्याग्ने चुनौती दिनुभयो यो नैतिकता अन्य कोही सांसद वा राजनीति गर्नेहरूमा छ भन्दै उहाँले प्रश्न गर्नुभएको छ हिजो संसदीय छानबिन समिति गठन गर्ने विषय स्वीकार्य नहुने बताउनुभएका वाग्लेले आज भने आफू कुनै पनि छानबिनका लागि तयार रहेको बताउनु भएको छ अर्थमन्त्रीको बचाव गर्ने क्रममा रासोपा सांसद खगेन्द्र सुनारले कर्मचारीको बदमाशी भए छानबिन हुने मन्त्रीको नहुने आशयको अभिव्यक्ति दिएपछि ओलीले प्रतिवाद गर्नुभएको थियो
0: श्रम संस्कृति पार्टीका हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ आज प्रतिनिधि सभाको बैठक शुरू हुन साथ समय मागेर उहाँले सीमा बारेको अभिव्यक्ति सचाउनु पर्ने माग गर्नुभएको हो प्रतिनिधि सभा नियमावलीका नियम व्यवस्था नियमावलीका नियममा व्यवस्था गरिएको भन्दै उहाँले परिपालन गर्न पनि आग्रह गर्नुभयो हिजोदेखि सबैजसो विपक्षी दलहरूले प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने अडानबाट पछि हटेसँगै आज सहज रूपमा बैठक चलिरहेको छ अहिले सांसदहरूले शून्य समयमा आफ्ना विषय राखिरहेका छन् आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ त्यसक्रममा उठेका प्रश्नको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाब दिने कार्यसूची छ यस्तै विनियोजन विधेयक 2083 राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ यसैबीच राष्ट्रिय सभाको बैठक आज दिउँसो सभा 1 बजे बस्ने तय भएको छ बैठकमा सरकारले संयुक्त सदनमा पेश गरेको बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ राष्ट्रिय सभा बैठक पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरूद्ध हुँदै आएको छ
6: नेपाल प्रहरीले लागू औषधको बढ़दो कारोबार र दुर्व्यसनी नियन्त्रणका लागि 3 वर्ष विस्तृत कार्ययोजना अगाडि सारेको छ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागू औषध नियन्त्रण ब्यूरोको क्षमता अभिवृद्धि कानूनी सुधार र प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर तयार पारिएको कार्ययोजनाबारे आज संसदीय समितिमा जानकारी गराउनु भएको हो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले प्रहरीले लागू औषध नियन्त्रण ऐन 2033 समय सापेक्ष परिमार्जन गर्न पनि प्रस्ताव गरेको छ अन्तर्राष्ट्रिय अभ्यास वर्तमान ट्रेन र व्यावहारिक पक्षलाई समेटेर ऐनका विशेष दफाहरू संशोधनका लागि महान्यायाधिवक्ताको कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरिने कार्ययोजनामा उल्लेख छ यस्तै लागू औषध नियन्त्रण ब्यूरोको जनशक्तिलाई थप विस्तार गरी थप सुदृढ़ बनाउने लक्ष्य लिएको छ। हाल समिति सीमित जनशक्तिबाट संचालित ब्यूरोमा प्राविधिक जनशक्ति केमिस्ट र आईटी विज्ञहरू समावेश गरिने उल्लेख छ। पछिल्लो समय मधेस र कोशी प्रदेश लागू औषध ओसार प्रसारको मुख्य केन्द्र बनेको प्रहरीको निष्कर्ष छ। उहाँका अनुसार एम्बुलेन्स, ट्रक र अन्य निजी सवारी साधन मार्फत हुने तस्करी नियन्त्रणका लागि नाकाहरूमा विशेष निगरानी बढ़ाइएको छ। सांसदहरूले भने प्रयोगकर्तालाई मात्र पक्रेर समस्या समाधान नहुने भन्दै यसको मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्नेमा जोड़ दिएका छन्। बैठकमा बोल्दै रासोपा सांसद कविन्द्र बुर्लाकोटीले आयातको मुख्य स्रोत र सप्लायर चेनमै पुग्ने गरी गहिराईमा पुगेर अनुसन्धान गर्नुपर्ने बताउनुभयो। सांसद रमेश प्रसाईले सुधार गृहबाट फर्किएका व्यक्तिहरू समाजमा आत्मसम्मान र रोजगारी नपाउँदा पुनः कुलतमा फर्किने गरेको भन्दै छ महिने सुधार गृहको बसाई मात्र नभई वास्तविक पुनर्स्थापनाका लागि ठोस योजना ल्याउन माग गर्नुभयो।
0: नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गराउन थप गरिएको समय आज सकिन्दैछ। पार्टीका अनुसार आज राति 12 बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिनेछ। क्रियाशील सदस्य अध्यावधिक गर्न योग्य 7,82,209 सदस्य मध्ये हिजो बेलुकासम्म 4,57,366 जनाले अध्यावधिक गराएका छन्। 1,24,748 जनाले स्वयं अध्यावधिक फारम पेश गरी अध्यावधिक प्रक्रियामा सहभागी भएका छन्। यो सहित अध्यावधिक गर्ने कुल संख्या 6,00,000 पुग्न सक्नेछ। महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले छुटेका सदस्यहरूलाई अध्यावधिक गराउन आग्रह गर्नुभएको छ। कांग्रेसले यसपटक अनलाइनबाटै सदस्यता लिन सकिने सफल अभ्यास गरेको छ। कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अध्यावधिक अभियान गाउँ गाउँसम्म उत्साहजनक रूपमा अघि बढ़िरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
6: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
6: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाली बजारमा आज पनि सुन चाँदीको भाव ओह्रालो लागेको छ। हिजो एकै दिन तोलामा 10,100 रूपियाँले घटेको सुनको मूल्य आज पनि प्रति तोला 5,100 रूपियाँले घटेको छ। घटेको मूल्य अनुसार आज सुनको मूल्य प्रति तोला 2,86,700 रूपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रति तोला 2,91,800 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदी आज तोलामा 90 रूपियाँले घटेर 4,650 रूपियाँ कायम भएको छ। हिजो 4,740 रूपियाँ रहेको थियो।
6: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका विभिन्न शहरमा लगातार दोस्रो दिन पनि शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले नयाँ आक्रमणको पुष्टि गर्दै यसलाई इरानको निरन्तर र अनुचित आक्रमकताको जवाब भनेको छ। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले सेनाले इरानका प्रमुख केन्द्रमा बमबारी गरिरहेको बताउनुभयो। सम्झौताका लागि दिएको मौका इरानले नउठाएकाले यो कदम चाल्नु परेको उहाँको भनाइ छ। बुधबार इरानले अमेरिकी हेलिकप्टर खसालेपछि दुई देशबीचको तनावले उग्र रूप लिएको थियो। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सले होर्मुज जलमार्ग क्षेत्रमा दुईवटा जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। इरानले सुरक्षा संकटको कारण देखाउँदै रणनीतिक रूपमा महत्वपूर्ण मानिने यो जलमार्ग तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका साधनका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानले अनुमति बिना उक्त क्षेत्र पार गर्न खोज्ने जोसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ। यद्यपि अमेरिकी सेन्ट्रल कमाण्डले भने इरानी दावीको खण्डन गर्दै व्यापारिक जहाजहरू अझै पनि उक्त मार्गबाट आवाजावत गरिरहेको र कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको दावी गरेको छ। युद्धका कारण यो जलमार्ग लामो समयदेखि प्रभावित बन्दा त्यहाँको व्यापारिक चहलपहल साबिकको तुलनामा 15% खुम्चिएको छ।
0: र अब खेल समाचार। विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराती शुरू हुँदैछ। प्रत्येक चार वर्षमा आयोजना हुने फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। मेक्सिको प्रसिद्ध स्टाडियो एजतेका रंगशालामा घरेलु टीम र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल राति पौने एक बजे शुरू हुनेछ। यसपटक विश्वको कुल जनसंख्या मध्ये 58% विश्वकप हेर्ने अनुमान गरिएको छ। जुन एक महिना भन्दा बढ़ी समय अमेरिका, क्यानाडा र मेक्सिकोका 16 भव्य रंगशालामा हुनेछ। विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो। 39 दिनको प्रतिस्पर्धापछि जुलाई 19 अमेरिकाको न्यू जर्सीको मेट लाइफ स्टेडियममा फाइनल खेल हुनेछ। फिफाले यसपालि विश्वकपमा 48 टीमलाई सहभागिता गराएको छ, जुन विगतमा भन्दा 16 राष्ट्र बढ़ी हो। चार राष्ट्र कप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन नवप्रवेशी मात्र हुन्। विश्वकप मंचमा हुने श्रेष्ठताको लड़ाईमा यसपालि डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना सहित स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दावेदारको रूपमा लिएको छ। यस विश्वकपमा कुल पुरस्कार राशि 651 मिलियन डलर रहेको छ। यो कतार विश्वकपको तुलनामा 49% बढ़ी हो। यस वर्ष च्याम्पियनले 50 मिलियन डलर प्राप्त गर्नेछ।
7: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अर्थमन्त्रीमाथि छानबिन गर्न विपक्षीले मागे छुट्टै समिति, कर्म बदमाशी गरेको प्रमाणित गर्न वाग्लेको चुनौती।
7: दुर्व्यसनी नियन्त्रणका लागि प्रहरीको 3 वर्ष कार्ययोजना, लागू औषधको आपूर्ति सञ्जाल नै तोड्न सांसदहरूको माग।
0: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकका लागि थपिएको म्याद आज सकिँदै, हालसम्म 4,57,000 जनाको विवरण दर्ता।
7: इरानका विभिन्न शहरमा अमेरिकी आक्रमण जारी, होर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा।
0: र फिफा विश्वकप फुटबल आज शुरू हुँदै उद्घाटन खेलमा राति पौने 1 बजे मेक्सिको र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुने।
7: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार।

घाटीहरू होलान् उकाली ओरालीहरू होलान् हिउँले पुरिएका होलान् तिमी हिँड्ने बाटोहरू कसरी जाउला पीर त पर्खिनेलाई पो हुँदो रहेछ नि ए प्रकृति ए देवी देवता बचाई राखिदेऊ है।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ। सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्। यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।

0: California. Extreme energy drink.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

जनहितका नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।

0: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओमसी दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
0: फोन 068-26-144 98-510-16-094 98-476-39691।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सुविधाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।
3: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
4: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
5: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
6: किनभने मणिपाल सुशील अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
7: यही जेठ 36 गते शनिबार
8: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
9: याद गर्नुहोला डाक्टर र आउने मिति
7: यही जेठ 36 गते शनिबार
2: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
10: सम्पर्क फोन नम्बर 067-420-2027
2: 420-027
10: सम्पर्क मोबाइल नम्बर 98-572-597
2: 98-511-81-918
11: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
11: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582778080।

0: चाहिन्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क
2: टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।

0: 444, 543, 333.
1: मर्ने होइन हो वारी कासो लाको लाई गरो एक मुठी पानी तताइदेऊ बा
2: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो त्यति पानी आफै तताएर खाइन्छ
3: के गर्नु भएको उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ
2: हजुर ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी, बजेटमाथि सत्तापक्षकै सांसदको टिप्पणी।
0: पूर्व सांसद छिरिङद्वारा पार्टी परित्यागको घोषणा, राजनीतिक रूपमा समाप्त पार्ने प्रयास भएको आरोप।
1: दुई दिनमा विभिन्न मुद्दाका 24 जना प्रतिवादी नियन्त्रणमा, कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न आग्रह।
0: अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी, हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने कुवेतको घोषणा।
1: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो एक दिवसीय वर्षाले प्रभावित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल जारी छ। सांसदहरूले बजेटबारे आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्। हालसम्म धारणा राखेका प्रतिपक्षी दलका मात्र होइन, सत्तापक्षका केही सांसदले पनि बजेटमाथि टिप्पणी गरेका छन्। सत्तारूढ़ रासपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति जनाउनु भएको छ। बजेटमाथि टिप्पणी गर्दै उहाँले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताउनुभयो।
4: संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, प्राइभेट विद्यालय या प्राइभेट अस्पताललाई, त्यो लागेको छ पढ्ने विद्यार्थीलाई। त्यो ट्याक्स लगाउन सकिन्छ, पहिले सार्वजनिक विद्यालयमा जुत पारौं न, त्यहाँ कहीँ पनि पाइला देखिएन।
0: नेपाली कंग्रेसका सचेतक निष्कल राईले अर्थमन्त्री वाग्लेमाथि करका दर बारम्बार हेरफेर गरेको आरोप लगाउनुभयो। उहाँले संसदमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ भन्दै अर्थमन्त्री वाग्लेलाई प्रश्न गर्नुभयो।
5: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैंची चलाउनु भएको हो कि, र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि, सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसद ज्ञान बहादुर साईले आगामी आर्थिक वर्षको बजेट वास्तविक किसान र गरीब भूमान्छेको हितमा नरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। बजेटमाथिको छलफलमा भाग लिँदै सांसद साईले नीति निर्माण गर्नेहरूले किताब र तथ्याङ्क पढ़े पनि नेपाली समाज र माटोको यथार्थ नबुझेको टिप्पणी गर्नुभयो। उहाँले बजेटले सीमित सुकिला मोकिला र व्यापारीलाई मात्र पोस्न खोजेको आरोप लगाउनुभयो।
6: नेपालका गाउँघरमा 2 करोड़ रूपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड़ रूपियाँ वास्तविक किसानलाई होइन, सुकिल्ला मुकिल्ला र करोड़पतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बजेट खुट्टाको घाउ जस्तो भएको र सन्चो नपारी जुत्ता नयाँ जुत्ता लगाउन खोजेको जस्तो भएको बताउनुभयो। उहाँले बजेटले प्राथमिकता तय गर्न नसकेको टिप्पणी गर्नुभएको छ।
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी पूर्व सांसद छिरिङ लामु तामाङले पार्टी परित्याग गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज लामो वक्तव्य जारी गर्दै उहाँले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नु परेकाले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको हो। उहाँले पार्टीभित्र केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा लागेपछि पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको उल्लेख गर्नुभएको छ। आत्मसम्मान, स्वतन्त्र विचार र विवेकमाथि निरन्तर प्रहार भइरहेको अवस्थामा सम्झौता गरेर बस्न नसक्ने निष्कर्षमा आफू पुगेको उहाँको भनाइ छ। आफ्नो कार्यकालभरि अरूको योगदान र क्षमतालाई स्वीकार गर्न नसक्ने मानसिकताका कारण असंख्य पीड़ा भोग्नु परेको उहाँको गुनासो छ। तामाङले आफ्नो विरूद्ध राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न षड्यन्त्रहरू रचिएको आरोप समेत लगाउनु भएको छ।
0: जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका 24 जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्न चलाइएको अभियानमा 24 जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। प्रहरीका अनुसार पक्राउ परेका 20 जनाको फैसला कार्यान्वयन भएमा 5 वर्ष 3 महिना 6 दिन कैद सजाय र 6 लाख भन्दा बढ़ी जरिवाना असूल उपर हुनेछ। अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानमा पक्राउ परेकाहरूलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक चौहानका अनुसार पछिल्लो दुई दिनमा जिल्लाका विभिन्न स्थानबाट फैसला कार्यान्वयनतर्फ 20 जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापा, इलामका प्रहरी कार्यालय अनारमणि, शिवगंज, पीर्तामोड, बैगुनधारा तथा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई घर तथा लुकीछिपी बसेका स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।
1: बाँकेको 9 बस्ता स्थित कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ। एडभोकेसी फोरम नेपाल र नेपालगंज उच्च बार एसोसिएशनको संयुक्त टोलीले गरेको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सो कुरा उल्याएको हो। केही दिन अघि नेपालगंज उच्च बार संघको समन्वयमा एडभोकेसी फोरम नेपालले कारागार कार्यालय 9 बस्ता बाँकेको स्थलगत अनुगमन गरेको थियो। प्रतिवेदनमा गत जेठ 16 गते कारागारभित्र कैदीबन्दी बीच भएका झडप र त्यसपछिको परिस्थितिको अध्ययन गर्नुका साथै कैदीबन्दीका गुनासा, समस्या र न्यायमा पहुँचको अवस्थाबारे जानकारी संकलन गरिएको एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। जेठ 16 गते भएका घटनाको वस्तुस्थिति बुझ्न विभिन्न पक्षसँग तथ्य बुझी कैदीबन्दीलाई आवश्यक कानूनी परामर्श प्रदान गरिएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: मार्वलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एमएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इक्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका लागि सरकारले घोषणा गरेका नीतिगत सुधारलाई अब प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा वहाँले आफू नेतृत्वमा रहँदा ऊर्जा क्षेत्रमा व्यापक बजेट मार्फत सम्बोधन गराएको भन्दै अब आउने इक्पानको नयाँ नेतृत्वले सरकारले गरेका घोषणालाई कार्यान्वयनमा लैजानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। वहाँका अनुसार पछिल्ला केही वर्षमा ऊर्जा क्षेत्रले उठाएका मुद्दा सरकार र राजनीतिक दलहरूसम्म पुर्याउन इक्पानको वर्तमान नेतृत्व सफल भएको छ। ऊर्जा क्षेत्रसँग सम्बन्धित धेरै विषय अहिले राजनीतिक दलका घोषणा पत्र, सरकारको नीति तथा बजेटमा समेटिएका छन्। कार्कीले वर्तमान सरकारले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जलविद्युत आयोजनाको लाइसेन्स अवधि 50 वर्ष पुर्याउने, वान जोर पोलिसी लागू गर्ने तथा विद्युत खरिद सम्झौता सम्बन्धी नीतिगत सुधारका विषय बजेटमा आएको बताउनुभयो।
3: रल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेको अवस्थामा अचानक सड़क भाँसिएर दुर्घटना हुँदा दुर्घटना भएको हो। दुर्घटनामा सल्यानको बागचौर नगरपालिका 4 दुदिला बोट निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। ट्रकका चालक घाइते भएका छन्। ट्रक सड़कबाट झण्डै 30 मिटर तल खसेको थियो।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिदिएको दावी गरेको छ। इरानको रिभोल्युशनरी गार्डसले सामाजिक सञ्जाल मार्फत आईआरजीसी एयर स्पेस फोर्स र नौसेना लड़ाकू विमानले आक्रमणकारीलाई दण्ड दिएको उल्लेख गरेको छ। आईआरजीसीले अली अल सलिम कुवेत, अहमद अल जाबिर कुवेत र शेख इसा एयरबेस बहराइनमा रहेका अमेरिकाका 18 महत्वपूर्ण सैन्य अड्डामा आक्रमण गरी ध्वस्त पारिएको जनाएको हो। यद्यपि इरानको दावी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। यसैबीच कुवेती सेनाको जनरल स्टाफले आफ्नो वायु रक्षा प्रणालीमा शत्रुको हवाई हमला रोकिएको बताएको छ। कुवेती सेनाले सबै मानिसले सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालन गर्न अनुरोध गरिएको सामाजिक सञ्जालमा भनेको छ। कुवेती सेनाले मानिसहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न पनि आग्रह गरेको छ। बीबीसीका अनुसार इरानको आक्रमणपछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।
3: अब खेल समाचार। अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो एकदिवसीय क्रिकेट वर्षाले प्रभावित बनेको छ। शेरे बंगला राष्ट्रिय रंगशाला मिरपुरमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। 42 ओभरको खेल सकिँदा वर्षा भएपछि खेल रोकिएको हो। अस्ट्रेलियाले 42 ओभरमा 8 विकेट गुमाउँदै 187 रन जोड़ेको छ। अस्ट्रेलियाका मानस लाभुसेन 55 रनमा नट आउट छन्। जेभियर बार्टलेट 52 रन र जोस इंग्लिश 34 र कैमरन ग्रीन 25 रन बनाएर आउट भएका छन्। बंगलादेशका तस्किन अहमद, मुस्तफिर जुर रहमानले समान 3-3 विकेट लिएका छन्। तनवीर इस्लामले 2 विकेट हात पारेका छन्। आजको खेल जित्दै घरेलु टोली बंगलादेश 3 खेलको सिरिज कब्जा गर्ने योजनामा छ। पहिलो खेल बंगलादेशले 86 रनले जितेको थियो। पाहुना टोली अस्ट्रेलिया आजको खेल जित्दै सिरिजमा बराबरी गर्न चाहन्छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी, सत्तापक्षकै सांसदको टिप्पणी।
3: पूर्व सांसद छिरिङद्वारा पार्टी परित्यागको घोषणा, राजनैतिक रूपमा समाप्त पार्ने प्रयास भएको आरोप।
4: 2 दिनमा विभिन्न मुद्दाका 24 जना प्रतिवादी नियन्त्रणमा, कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्न आग्रह।
3: अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी, हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने कुवेतको घोषणा।
4: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो एकदिवसीय वर्षाले प्रभावित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन्छु कुरा

0: दिन
1: यिनको कुरामा केही टेन्सन लिएर आएको, आई विल ड्रप यु,
2: हुन्छ

0: दिउँसो 4 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म 5,58,000 मेट्रिक टन भन्दा बढ़ी रासायनिक मल आपूर्ति भइरहेको दावी गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। वहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,67,016 मेट्रिक टन मल किसानलाई वितरण समेत गरिसकिएको छ। वहाँले गोदाममा रहेको र भित्ती र प्रणालीमा इन्ट्री हुन बाँकी रहेको समेत गरी कुल हाल 1,38,802 मेट्रिक टन मल मौजात रहेको बताउनुभयो। मन्त्री चौधरीले चालू आर्थिक वर्षको असारमा सान्तसम्म करिब 6,00,000 मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै यो हालसम्मकै सबैभन्दा ठूलो आपूर्ति परिणाम भएको दावी गर्नुभयो। वहाँले आगामी धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेदा भइरहेको बताउनुभयो। सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी रहे पनि मुलुकका 13,736 सामुदायिक विद्यालयमा अझै 100 भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 कुल सामुदायिक विद्यालय मध्ये आधा भन्दा बढ़ीमा 100 भन्दा कम विद्यार्थी देखिएका छन्। 100 भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको यो संख्या कुल सामुदायिक विद्यालय 27,010 50.86% हो। मन्त्रालयका अनुसार 100 देखि 500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 10,869, 501 देखि 1,000 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 1,670, 1,100 देखि 1,500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 467 रहेको छ। 1,501 देखि 2,000 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 140 र 2,000 भन्दा बढ़ी विद्यार्थी भएका सामुदायिक विद्यालयको संख्या मात्र 128 रहेको छ। हाल मुलुकभर 35,951 कुल विद्यालय मध्ये 1,087 परम्परागत र 25,623 सामुदायिक विद्यालय छन्। यसमध्ये 8,941 संस्थागत निजी विद्यालय रहेका छन्। सबै विद्यालयमा गरेर कुल 70,40,825 विद्यार्थी रहेका छन्। मुलुकभरका सामुदायिक विद्यालय मध्ये 4,000 भन्दा बढ़ी विद्यार्थी 9 सामुदायिक विद्यालय रहेका छन्। आज शेयर बजार 8.14 अंकले घटेको छ। हिजो 2.57 अंकले बढ़ेको बजार आज घटेको हो। आजको कारोबारपछि नेप्से परिसूचक 2728 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो 4,29 करोड़को कारोबार भएकोमा आज 3,90 करोड़ रूपियाँ बराबरको कारोबार भएको छ। आज 82 कम्पनीको मूल्य बढ़दा 178 घट्यो भने 13 स्थिर रह्यो। र प्रहरीले नक्कली सरकारी कार्यालय खोलेर ठगी गरेको आरोपमा एक दम्पतिले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठाकुर बाबा नगरपालिका 3 निवासी 24 वर्षीय घनश्याम नेवानी र उनकी श्रीमती दाङको लमही नगरपालिका 5 निवासी 23 वर्षीय कृपा चौधरी रहेका छन्। प्रहरीका अनुसार दम्पतिले बगनाहा बजार स्थित एक घर भाड़ामा लिएर प्रगन्ना तथा बड़का पथ सिंचाई विभाग नामक नक्कली कार्यालय संचालन गरेका थिए। उनीहरूमाथि लिखित सम्बन्धी कसूर तथा ठगी मुद्दा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
3: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत।
5: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
6: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: मानसिक समस्याबाट बच्ने उपायहरू:
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
9: असल साथीहरूसँग मात्रै संगत गरौं,
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरामा।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार सेवाहरू:
12: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
11: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
11: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
12: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
11: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
12: थप जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।
13: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्,
3: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 30 गते शनिबार भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
5: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 30 गते शनिबार
6: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674202027
6: 24027
7: सम्पर्क मोबाइल नम्बर 98572597
6: 98511 88918।
8: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
9: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
8: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
8: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
9: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
8: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
9: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
8: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 0684200003, 240001, मोबाइल नम्बर 98571917, 98576567 र 98451720736।
10: के भयो? के को हल्ला खल्ला हो यो?
11: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
10: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
13: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
15: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुके भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चाहन्छु, धेरै चाहन्छु।
2: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
16: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत।
17: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
18: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
17: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
18: अध्यापन हुने विषयहरू
17: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र
16: कार्यमा कुष्मा नगरपालिका पर्वत।
17: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
18: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन

0: प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, योहोरे

0: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक।

0: Extreme energy drink.
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बाबै, मरिन्छ क्या बाबै, अति भयो, यो लौरो पनि कहाँ गएछ? यतै राखे जस्तो लाग्थ्यो।
6: होइन बा, तपाईँ त बिरामी हुनुभयो जस्तो छ नि, अस्पताल जानु पर्यो। ल, अब तयार हुनुहोस् त।
5: अब केलाई अस्पताल जानु पर्यो बाबु, डाँडा माथिको घाम आज हो कि भोलि हो, कति नै बाँचिएला र? छोड्दे बाबु, भयो, चिन्ता नगर।
6: ल बा, पनि कहाँ त्यस्तो भनेर हुन्छ, हजुर हुनुहुन्छ र पो, घर पनि उज्यालो छ, म तपाईँलाई जसरी पनि उपचार गराउँछु नि बा, यो त मेरो कर्तव्य हो नि।
7: हजुर, ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति हुन्, उनीहरूलाई पारिवारिक माया र सम्मान गरौ।
8: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत।
9: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
10: राख्नुहोस् न, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

0: आवाज बहिन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। भूटानी शरणार्थी प्रकरणमा केपी ओली सहित उच्च नेताहरूलाई बयानमा बोलाउन माग सम्बन्धी खबरबाट। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित उच्च नेता तथा विशिष्ट व्यक्तिहरूलाई अदालतमा बयानका लागि बोलाउन माग गर्दै निवेदन दर्ता भएको छ। जिल्ला अदालत काठमाण्डमा आज अधिवक्ता भद्रप्रसाद नेपाल स्वागतले उक्त निवेदन दर्ता गराउनु भएको हो। निवेदनमा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा, बादल अख्तियार, ध्रुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई, नेपाली कंग्रेसकी नेत्री आरजू राणा देउबा, मंजु खाँड र राजेश वज्राचार्यलाई बयानका लागि बोलाउन माग गरिएको छ। उल्लेखित व्यक्तिहरूले रकम बुझेको भनी दावी गरिएका अडियो बयान र भिडियो प्रमाणित मिसेलमा संलग्न गरी निवेदन पेश गरिएको अधिवक्ता नेपालले जानकारी दिनुभएको छ। यस निवेदनमाथि भोलि अदालतमा बहस हुने बताइएको छ। बुधबारदेखि जिल्ला न्यायाधीश तेज बहादुर खड्काको इजलासमा यो मुद्दाको अन्तिम चरणको सुनवाई शुरू भएको छ। संगठित अपराध सहित 5 अभियोगमा मुद्दा दायर भएको झण्डै 3 वर्षपछि जिल्ला अदालतमा यसको अन्तिम सुनवाई भइरहेको हो। यस मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। भोलिबाट प्रतिवादीका तर्फबाट बहस शुरू हुनेछ। यसअघि 2080 जेठ 10 गते पूर्व उप प्रधानमन्त्री टोप बहादुर राई माझे, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे सहित 23 विरूद्ध कृत्य, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराधमा मुद्दा दायर भएको थियो।
5: अर्थमन्त्री डाक्टर सोनम वाग्लेले करका दर हेरफेर र अनियमितताको आरोप लागेपछि संसदमा कड़ा प्रतिवाद गर्नुभएको छ। आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा आज पनि छलफल जारी रहयो। छलफलका क्रममा विपक्षी दल र केही सांसदले बजेटले गरीब र सर्वसाधारणलाई भन्दा ठूला व्यापारीलाई पोषेको र विद्युतीय गाड़ी आयातमा गोप्य सूचना चुहाएका करका दर हेरफेर गरिएको आरोप लगाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बजेट जनमुखी नभएको भन्दै संसदमै आक्रोश पोख्नुभयो।
6: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूलेसम्म संसदीय समितिमा गएर झूट बोल्नुभएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौं। सम्माननीय सभामुख महोदय, मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्नुपर्ने हो भने म रिपोर्टको पेज नम्बरमा 152 नम्बरको पेजमा हेरे हुन्छ, स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले ईभी गाड़ीहरूमा जुन मोटर छ त्यो मोटरको तपाईँको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरोला नाका र रसुवागढ़ीबाट मात्रै 2,50,83,16,000 रूपियाँ अघिल्लो सरकारले छुट दियो, त्यसको छानबिन गर भनेको छ। र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकलेसम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा सम्माननीय सभामुखज्यू, 1 गतेदेखि 14 गतेसम्म 3,000 करिकरी सवारीहरू नेपाल भित्रिन्छन्, गाड़ी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो?
5: सत्तारूढ़ दल रासपाकै सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउनुभयो। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै बजेट कार्यान्वयन हुने आधार आफूले नदेखेको उहाँले तर्क गर्नुभयो।
7: इन्फ्लेसन यति भइरहेको छ, गरीबले के पाए? कर्मचारी त पायो 20-21%, 10% थियो र त्यसको 10% 11 हुन्छ, 21% पायो, तर कर्मचारी कति पर्सेन्ट छ, कति लाग्छ? 3 करोड़ जनसंख्यामा कर्मचारी कति छ? त्यो मेरो चिन्ता मुसर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ, जुम्लाको स्यालकोलाई कसरी प्रवर्धन गरे, उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशिक रोजगार रिमिटान्सको घरमा चलिरहेछ। हामी अर्को कुरा साउथ एसिया, म साउथ एसियाको विद्यार्थी पनि हो, अन्तर्राष्ट्रिय पोलिटिक्सको साउथ एसिया, साउथ एसियामा आफ्नो कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकियोको बैलुन लामो समय टिक्दैन, यो बजेट कार्यान्वयन हुन्छ, मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। यो बजेटबाट खुसी कति ग्रुप है, नेपालको कति पर्सेन्ट जनसङ्ख्या खुसी हो?
5: सांसदहरूले उठाएका प्रश्न र व्यक्तिगत लाञ्छनाको अर्थमन्त्री डाक्टर सोनी मुआर्लेले संसदमा खण्डन गर्नुभएको छ। उहाँले आर्थिक विधेयकमा गरिएको संशोधन कुनै नीतिगत परिवर्तन नभएर कर्मचारी स्तरको प्राविधिक त्रुटि सच्याउने काम मात्र भएको दावी गर्नुभयो। सुशासनको एजेण्डा लिएर आएको सरकारले दुई महिनामै जनतालाई धोका दिन नसक्ने भन्दै अर्थमन्त्री मुआर्लेले आफूमाथि लागेको भ्रष्टाचारको आरोप प्रमाणित भए पद त्याग्न तयार रहेको घोषणा गर्नुभयो।
8: सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर प्रतिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला? सक्दैन। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, एक दुईटा चाहिँ खोस्टाहरूले लेखे कि दुई अरबको आशंका इत्यादि भनेर, दुई अरब होइन, दुई रूपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनलाई त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठुर्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्, शुभकामना। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछ।
5: अर्थमन्त्री वार्लेले बजेटमा समाजवाद शब्द स्पष्ट उल्लेख नभए पनि यसले आर्थिक वृद्धि र सामाजिक न्यायबीच सन्तुलन कायम गरेको दावी गर्नुभएको छ। बजेटमाथिको सवाल जवाफसँगै आजको बैठकको शून्य समयमा सांसदहरूले बंगलादेशी रोहिंग्या शरणार्थी फिर्ता गर्नुपर्ने, दुई दिने विदा हटाउनुपर्ने र सुकुमवासीको आवाजको हक सुनिश्चित हुनुपर्ने जस्ता समसामयिक मुद्दामा समेत सरकारको ध्यान आकर्षण गराएका छन्।
9: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी असार मसान्तभित्र संघीय संसदमा दर्ता गर्ने प्रयोजनका लागि सबै मन्त्रालयका सचिवहरूसँग विधेयकको सूची मागेको छ। वार्षिक कार्यतालिका अनुसार संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकताक्रम तय गर्न कानून मन्त्रालयले सम्बन्धित मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिनुका साथै छलफल प्रक्रियालाई अघि बढ़ाएको छ। सरकारले मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता सहित पाँचवटा प्रमुख कानूनहरूमा संशोधनको तयारी थालेको छ। कानून सचिव पारस्वर ढुंगानाका अनुसार यी कानून परिमार्जनका लागि सुझाव माग गर्ने निर्णय भइसकेको छ। यसका साथै 55 वर्ष उमेर र 30 वर्ष सेवा अवधि पूरा भएका कर्मचारीलाई अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको बहुचर्चित संघीय निजामती विधेयकमाथि पनि कानून मन्त्रालयले छलफल गरिरहेको छ। उक्त विधेयक सुझावसहित अर्को साता सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाइने तयारी छ।
5: गृहमन्त्री सुदन गुरूङले घर भत्काइएका सुकुमवासीसँग माफी माग्नु भएको छ। विपद व्यवस्थापन समितिको आज बसेको बैठकमा बोल्दै मन्त्री गुरूङले सुकुमवासी बस्ती हटाउने कार्यलाई थप व्यवस्थित ढंगले गर्न सकिने भए पनि त्यसो हुन नसकेकामा दुखेसो व्यक्त गर्नुभयो। सोही क्रममा उहाँले विपद व्यवस्थापन र राहत वितरणका लागि प्रयोग हुने आधुनिक प्रविधि र ड्रोन खरीद प्रक्रिया सार्वजनिक खरीद ऐनका कारण अत्यन्तै झन्झटिलो र लामो भएको भन्दै ऐन संशोधनको आवश्यकता उठाउनु भएको छ। यसैबीच गृहमन्त्री गुरूङले आजै दिउँसो काठमाण्डको माइतीघर मण्डल पुगेर त्यहाँ विभिन्न मुद्दा बोकेर धरना र प्रदर्शनमा बसेका नागरिकलाई भेट्नु भएको छ। माइतीघरमा जबरजस्तीकरणका पीड़ितहरू, चुरे संरक्षण अभियन्ता तथा अन्य विभिन्न माग राखेर प्रदर्शन गरिरहेका व्यक्तिको मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता गृहमन्त्रीले व्यक्त गर्नुभएको छ।
9: सरकारले संक्रमणकालीन न्याय सम्बन्धी दुईवटा आयोगहरूमा पदाधिकारी सिफारिशका लागि सर्च कमिटि गठनको गृह कार्य अघि बढ़ाएको छ। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ पदाधिकारी नियुक्तिका निम्ति कानून मन्त्रालयले यो प्रक्रिया शुरू गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाख 19 गते ल्याएको अध्यादेश मार्फत दुवै आयोगका अध्यक्ष र सदस्यसहित 10 जना पदाधिकारी पदमुक्त भएका थिए। कानून मन्त्रालयका अनुसार सर्च कमिटिको संयोजकका लागि पूर्व प्रधान न्यायाधीशको खोजी भइरहेको छ भने मानव अधिकारवादी कानूनविद र समाजशास्त्री सहितको टोली समेटेर आगामी साताभित्रै कमिटिलाई पूर्णता दिने तयारी गरिएको छ।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित दुईवटा सहकारीका 132 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले हाम्रो नयाँ कृषि सहकारीका 12 जना र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका 120 जना ऋणीहरूको विवरण सार्वजनिक गरेको हो। बचतकर्ताको हित संरक्षण र सहकारीको रकम फिर्ता गराउने उद्देश्यले नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ। समितिले ऋण तिर्न बाँकी रहेकालाई यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गर्दै अन्यथा कानून अनुसार असली प्रक्रिया अघि बढ़ाउने चेतावनी पनि दिएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको स्थगित भएको बागमती प्रदेश अधिवेशन आगामी शनिबारदेखि शुरू हुने भएको छ। रासपा सांसद डाक्टर अश्वत्थम लामी छानेले संसद भवन परिसरमा संचारकर्मीहरूसँग कुरा गर्दै यसपटक मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने बताउनु भएको छ। यसअघि कागजी प्रक्रिया, रातिको समय र निर्वाचन समितिको काम अनुभवका कारण अधिवेशन स्थगित गर्नु परेको उहाँको भनाइ छ।
5: मध्य प्रदेश सभाको आजको बैठकबाट आगामी आर्थिक वर्ष 83-84 लागि प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। विपक्षी दलको अवरोध र विरोधका बीचमा सभामुख राम आशिष यादवले डाक्नु भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री कृष्ण यादवले मागहरू सम्बोधन गर्ने आश्वासन दिएपछि संसद सुचारू भई नीति तथा कार्यक्रम पारित भएको हो। नीति तथा कार्यक्रम पारित भएसँगै मध्य प्रदेश सरकारलाई आगामी वर्षको बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। बैठकमा अर्थमन्त्री भट्टराईले विनियोजन विधेयक 2083 समावेश हुने बजेटका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्नुभएको छ। बजेटबारे जानकारी दिँदै अर्थमन्त्री भट्टराईले आगामी बजेटमा टुक्री योजनालाई निरुत्साहित गर्दै प्रादेशिक गौरवका आयोजनामा स्रोत केन्द्रित गरिने बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: account open. Activate any karobar. Sachile sanga. Busy life easy. Banau day harek din. Global Smart Plus Life ko pesma banking.
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर सरकारले सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी राखे पनि मुलुकका आधा भन्दा बढ़ी सामुदायिक विद्यालयमा 100 जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार 27010 सामुदायिक विद्यालय मध्ये 50.8% अर्थात 13736 विद्यालयमा 100 भन्दा कम विद्यार्थी छन् मन्त्रालयका अनुसार 2000 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयको संख्या जम्मा 128 मात्र रहेको छ जसमध्ये रूपन्देहीको भुटवल स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा देशभरिमै सबैभन्दा बढ़ी 8239 विद्यार्थी अध्ययनरत छन् स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा सरकारले हालसम्म 662 सामुदायिक विद्यालयहरू एक आपसमा गाभिसकेको छ शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी संख्या कम हुँदैमा विद्यालय बन्द गर्न नहुने र स्थानीय तहले आफ्नो योजना अनुरूप सुधार वा समायोजन गर्न सक्ने जनाएको छ
5: बर्दियामा नक्कली सरकारी कार्यालय नै खड़ा गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ पक्राउ पर्नेमा बर्दियाको ठाकुर बाबा नगरपालिका तीनका 24 वर्षीय घनश्याम नेउपाने र उनकी श्रीमती 23 वर्षीय कृपा चौधरी छन् उनीहरूले ठाकुर बाबा नगरपालिकाको बगनाहामा एउटा घर भाडामा लिई परगन्ना तथा बड़का पथ सिंचाई विभाग नामको नक्कली कार्यालय सञ्चालन गरेका थिए सरकारी कार्यालयको नामसँग मिल्दो जुल्दो साइन बोर्ड लेटर प्याड र नक्कली छाप प्रयोग गरी उनीहरूले स्थानीयलाई जागिर दिने बहानामा ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ
4: डम्पिङ साइट निर्माणको विरोधमा डडेलधुराको अमरगढ़ी नगरपालिका 6 को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् बस्ती र खानेपानीको मुहान नजिक आधुनिक फोहोर व्यवस्थापन केन्द्र बनाउन लागेको भन्दै आक्रोशित स्थानीयले डोजर चल्न नदिएपछि सदरमुकामको फोहोर व्यवस्थापन पेचिलो बनेको छ तालाबन्दीका कारण वडाको प्रशासनिक सेवा पूर्ण रूपमा ठप्प भएको छ यसैगरी बाजुरा र हुम्लाका बासिन्दाबीच लाम्पाटा रानी सैन क्षेत्रमा विवाद चर्किएपछि 28 सदस्यीय संयुक्त सुरक्षा टोली त्यसतर्फ प्रस्थान गरेको छ केही समयअघि बाजुराले त्यहाँ प्रहरी पोस्ट राखेपछि हुम्लाका स्थानीयले कुटपिट र आगजनी गरेको विरोधमा बाजुरावासीले प्रदर्शन गर्दै आएका थिए हाललाई त्यहाँ अस्थायी संयुक्त सुरक्षा बेस राख्न सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ
5: डम्पिङ साइट निर्माणको विरोधमा डडेलधुराको अमरगढ़ी नगरपालिका वडा नम्बर 6 को कार्यालयमा स्थानीयले तालाबन्दी गरेको खबरपछि अब अर्को खबरतर्फ युगाण्डाबाट नेपालभित्र नै एभोकाडोमा नेपालको स्वदेशी खेती नै सखा पार्न सक्ने खतरनाक रोगको जीवाणु भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्ण रोक लगाएको छ बजार अनुगमनका क्रममा युगाण्डाको एभोकाडोमा नेपालमा प्रतिबन्धित ढुसीजन्य वनस्पति रोग फाइटो पथ्यारा पाल्मी भोराको स्पष्ट उपस्थिति देखिएपछि प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले आयात अनुमति पत्र दिन बन्द गरेको हो भारतीय बाटो हुँदै र कहिलेकाहीँ तान्जानियाको उत्पादन भनेर लुकाएर ल्याइने गरेको यो रोगग्रस्त एभोगाडो बजारमा भेटिएपछि जफत गरी नष्ट गरिने केन्द्रले जनाएको छ सरकारले चीनबाट आयात हुने धनियाँ र भारतको केराला राज्यबाट आउने केरामा पनि गम्भीर रोग तथा किराको जोखिम देखिएकाले आयातमा रोक लगाएको छ
4: लगातारको वर्षासँगै आएको पहिरो र खटानका कारण कर्णाली करिडोर सड़क खण्डमा ठूलो क्षति पुगेको छ करिडोरको कालीखोट खण्डमा पर्ने सड़कको एक भाग भाँचिएर कर्णाली नदीतर्फ खसेपछि उक्त खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ वर्षाका कारण सड़कको पर्खाल ग्याफेन जाली र अन्य संरचना भत्किँदा यात्रु तथा मालवाहक गाड़ीहरू बीच बाटोमै अलपत्र परेका छन् सड़क अवरूद्ध भएपछि दैनिक उपभोग्य वस्तुको ढुवानी बिरामी ओसार पसार र स्थानीय जनजीवन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार सड़क खुलाउनका लागि एक्सकाभेटर परिचालन गरी मरमत कार्य शुरू गरिएको छ। धेरै ठाउँमा क्षति पुगेको र वर्षा अझै जारी रहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन चुनौती थपिएको प्रहरीले जनाएको छ।
5: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको लाखौं मूल्य बराबरको विदेशी मुद्रा सहित दुईजना बंगलादेशी नागरिक पक्राउ परेका छन्। बाटिक एयरको जहाज मार्फत मलेसियाको क्वालालम्पुर जान लागेका मोहम्मद अली र जाकिर हुसैनलाई विमानस्थल सुरक्षा कार्यालयले आज पक्राउ गरेको हो। हातेझोलामा लुकाएर लैजान लागेको अवस्थामा अलीको साथबाट 10 लाख नेपाली रूपियाँ र हुसेनको साथबाट 12 लाख नेपाली रूपियाँ, 1,000 अमेरिकी डलर र 37,000 मिलेसियन रिंगेट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढ़ाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कृषि वन तथा पर्यावरणीय मन्त्री गीता चौधरीले चालू आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा रासायनिक मल आपूर्ति भएको दावी गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले चालू आर्थिक वर्षको हालसम्म 558,522 मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। आपूर्ति भएको मल मध्ये 4,68,016 मेट्रिक टन किसानलाई वितरण गरिसकिएको र गोदामहरूमा हाल 1,38,802 मेट्रिक टन मल मौजदात रहेको उहाँको मन्त्री चौधरीले आगामी धान बालीको सिजनमा मल अभाव हुन नदिन आपूर्ति प्रक्रियालाई तीव्रता दिएको बताउनु भएको छ। सोही अनुसार आगामी असार र साउन महिनाभित्र थप 90,000 मेट्रिक टन रासायनिक मल नेपालभित्र नै उहाँले बताउनु भएको छ।
2: लेतोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेपारी सूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेक अनुसार आज परिसूचक 8.14 अंकले घटेर 2728.03 बिन्दुमा कायम भएको छ। बजार सामान्य अंकले घटे पनि आज 350 कम्पनीको 92,31,000 किता भन्दा बढ़ी शेयर 3,90,62,00,000 रूपियाँ बराबरमा खरिद बिक्री भएको छ।
1: अब विदेशका खबर। यमनको दक्षिणी बन्दरगाह शहर एडेनको एक सैन्य शिविरमा भएको शक्तिशाली विस्फोटमा 12 सैनिकको मृत्यु भएको छ। एडेनको अल मिमदाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेड्सद्वारा संचालित शिविरमा आज यो घटना भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार शिविरको गोला बारूद भण्डारण डिपोमा विद्युतीय सर्किट सट भएर सल्किएको आग लागेका कारण श्रृंखलाबद्ध विस्फोट भएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। विस्फोटमा परि अन्य धेरै सैनिक घाइते भएका छन्।
2: इरानले जोर्डन स्थित अमेरिकी लड़ाकू विमानहरू तैनात रहेको अल अजाराको सैन्य एयरवेसलाई निशाना बनाएर 12 ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कप्सका अनुसार अमेरिकाले इरानी भूमिका गरेको हवाई हमलाको जवाब स्वरूप यो आक्रमण भएको हो। उता अर्को विश्व खबरमा, विश्वभर जबरजस्ती घरबार छोड्न बाध्य भएका मानिसको संख्या एक दशकपछि पहिलो पटक घटेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् 2025 अन्त्यसम्म विश्वभर 11,78,00,000 मानिस विस्थापनको अवस्थामा थिए, जुन अघिल्लो वर्षभन्दा 54,00,000 कम हो।
1: अब खेलकुद। फुटबलको सर्वोच्च महाकुम्भ फिफा विश्वकप 2026 आजदेखि अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा शुरू हुँदैछ। इतिहासमै पहिलो पटक 48 टोलीले प्रतिस्पर्धा गर्ने यस विश्वकपको उद्घाटन खेल आज मध्यराती 1:15 मेक्सिको र दक्षिण अफ्रिका बीच हुँदैछ। उद्घाटन समारोहमा पप स्टार साकिरा र बर्ना बोयलले आधिकारिक गीत डाई प्रस्तुत गर्नेछन्। विश्वकपलाई लिएर नेपाल सहित विश्वभर उत्साह छाएको छ। काठमाण्डुका होटल र रेस्टुरेन्टहरूमा खेल देखाउने रौनक शुरू भइसकेको छ। प्रहरीले फुटबल हेर्ने बहानामा हो हल्ला गर्न र बाजी वा अनलाइन सट्टेबाजी जस्ता गैर कानूनी गतिविधि गर्न पूर्ण रोक लगाएको छ। यता नेपाल दूरसंचार प्राधिकरणले विश्वकपका खेलहरू अनधिकृत रूपमा स्ट्रीमिङ गर्ने तयारी गरिरहेका 35 पाइरेटेड वेबसाइट र एपहरूलाई नेपालमा ब्लक गर्न निर्देशन दिएको छ। नेपालमा यसपटक विश्वकपका आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन र डिस होमको संयुक्त उपक्रमसँग मात्र रहेको प्राधिकरणले स्पष्ट पारेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: भूटानी शरणार्थी प्रकरणमा नयाँ मोड, ओली सहित 6 विशिष्ट व्यक्तिलाई बयानमा बोलाउन अदालतमा निवेदन। सरकारी वकिलको बहस सकियो, भोलिदेखि प्रतिवादीका तर्फबाट शुरू हुने।
1: करका दर हेरफेरको आरोप प्रमाणित भए मन्त्री पद त्याग्ने अर्थमन्त्री वाग्लेको घोषणा। बजेटमाथि संसदमा बहस, व्यापारी पोसेको भन्दै विपक्षी सांसदको आक्रोश। विधेयकको सूची बुझाउन सचिवहरूलाई कानून मन्त्रालयको निर्देशन। मुलुकी देवानी र अपराध संहिता सहित 5 कानून संशोधनको तयारी।
2: घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री गुरूङले मागे माफी। विभिन्न मुद्दा बोकेर माइतीघरमा धरनामा बसेकाहरूसँग भेटघाट। माग सम्बोधन गर्ने आश्वासन। सत्यनिरूपण तथा बेपत्ता आयोगमा पदाधिकारी छान्न सर्च कमिटिको गृह कार्य, आगामी साताभित्रै टुंग्याइने।
1: यमनको सैन्य शिविरमा शक्तिशाली विस्फोट, 12 सैनिकको मृत्यु। इरानद्वारा जोर्डन स्थित अमेरिकी एयरबेसमा 12 ब्यालिस्टिक मिसाइल प्रहार। विश्वव्यापी रूपमा विस्थापितको संख्या घटे पनि शरणार्थी संकट अझै गम्भीर।
2: र फिफा विश्वकप आजदेखि शुरू, नेपालमा उत्सवको रौनक, बाजी वा सट्टेबाजी गर्नेलाई कार्यवाही गर्ने प्रहरीको चेतावनी, अनधिकृत प्रसारण रोक्न 35 वेबसाइट र एपहरू ब्लक।
1: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: रोजगारी सृजना गर्ने गरी बजेट आउन नसकेको साना किसान र भूमिहीन कृषि श्रमिक प्रति बजेट उदासीन रहेको उत्पादकत्व र कृषि उत्पादनको आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी बजेट आउन नसकेको बताउनुभयो. सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने, बजेट आएको औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो. प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो. प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ. बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो. अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो. अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेको बताउनुभयो. विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र बैंकको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो. यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो. प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिंगो देश एक ठाउँमा उभिनुपर्नेमा जोड़ दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाब दिनुपर्ने र अभिव्यक्ति सच्याउनुपर्ने बताउनुभयो. बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्तापक्ष र विपक्ष हुन नहुने तथा सिंगो देश एक ठाउँमा उभिनुपर्ने भन्दै दुई भागमा विभाजित देखिनु विडम्बना र गम्भीर विषय भएको बताउनुभयो. नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले संसदमा दिनुभएको अभिव्यक्तिलाई आफैले स्पष्ट पार्नुपर्नेमा आफूहरूको अडान कायमै रहेको बताउनुभयो. यस्तै बैठकको शुरूमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो. राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले ईभी गाड़ी आयात सम्बन्धमा शंका देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको र छानबिन समिति अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि माग गरेको बताउनुभयो. यसै गरी सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौं मानिस घरबार विहीन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधान गरेर मात्रै अगाडि बढ़न सरकारको ध्यान आकर्षण गराउनुभयो. सांसदहरूले सरकार कोठा खाली छ भनेर दिपा नेपाली माइतीघरमा 54 दिनदेखि धरनामा बसेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जातीय विभेदका कारण कोठा नपाएर सत्याग्रह बस्नुपर्ने अवस्था अन्त्य गर्ने गरी समस्या समाधान गर्न माग गर्नुभयो. सांसदहरूले हप्तामा दुई दिन बिदा दिने नियमले आम सेवाग्राहीलाई प्रभाव परेको भन्दै यसलाई खारेजी गरी साबिकै विदा कार्यान्वयन गर्न माग गर्नुभयो। सांसदहरूले शून्य समयमा बोलिएका कुराहरू कार्यान्वयन नहुने परिपाटी र संसदमा जनपक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई व्यवस्था गरिरहेको टिप्पणी गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको बताउनुभयो।
3: सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। भ्रमणका क्रममा डाक्टर एस जयशंकरसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
2: परराष्ट्र मन्त्री खनालले नेपाल भारत बीच अन्तर्देशीय अनलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजना हस्तान्तरण लगायतका तीनवटा संयुक्त घोषणा गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो। त्यसै गरी परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति नेपाल भारत बीचको क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको स्पष्ट गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6 लाख मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभयो। मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिँदै 1,38,802 मेट्रिक टन मल मौजदात रहेको बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले आज पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलनका लागि ललितपुरको मानभवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। गृहमन्त्री सुजन गुरूङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरूङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसूनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरूङले सिन्धुपाल्चोकमा र काभ्रे पलाञ्चोकमा पहिलो पटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागू औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। यस्तै विद्युतीय सवारी साधनको भन्सार जाँच पासका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले विद्युतीय सवारी साधन सम्बन्धी करका दरमा गरिएको परिवर्तन सड़क विकास शुल्क घटाउने तथा सस्तो बनाउने उद्देश्यले गरिएको स्पष्ट गर्नुभयो। बैठकमा सांसदहरूले विद्युतीय सवारी साधनको भन्सार जाँच पास सम्बन्धी समस्याको निरूपणका लागि मन्त्रालय अन्तर्गत नभई सार्वजनिक लेखा समितिबाट नै उपसमिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढ़ाउनु पर्ने माग गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिइएको हो। बाँकेमा धान रोपाईको समय नजिकिँदै जाँदा किसानहरू मल बिउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको मारमा परेका छन्। समयमै आवश्यक मल नपाउँदा र खेतीको लागत बढ़दै जाँदा किसानहरू चिन्तित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: धान खेतीको मुख्य सिजन शुरू भएसँगै बाँकेका किसानहरू आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा समस्यामा परेका छन्। मल अभावका कारण धेरै किसानले भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाई बढ़ाएकाले त्यहाँबाट पनि मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ। खजुराकी कृषक अनिता शर्मा,
5: अहिले चाहिँ बिउ राख्ने सिजन भयो, भने अनुसार बिउ पनि पाइएन, खेती लाउने बेलामा भने मल पनि पाउँदैन, समस्या हुन्छ।
4: मल अभाव सँगै खेतीको लागत पनि बढ़ेको किसानहरूको भनाइ छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकारसँग राहतको माग गरेका छन्। कृषक यसमा बेहेना,
6: पानी सानी मिलन नै समस्या आएगा है, और तेल सब महँगाएगा है, कत्ते करा जाए, खाद वाद मिलन नै है।
4: बाँकीमा करिब 53,826 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगंजका अनुसार जिल्लामा वार्षिक रूपमा करिब 7,000 मेट्रिक टन यूरिया, 4,000 मेट्रिक टन डीएपी र 2,000 मेट्रिक टन पोटास मल आवश्यक पर्छ। तर हालसम्म आवश्यकता भन्दा निकै कम मात्रामा मल प्राप्त भएको छ। आवश्यक मल सहज रूपमा नपाउँदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको कृषक सियाराम वर्मा बताउनुहुन्छ।
7: मल भी नै मिल रहा है किसान के लिए पूरा, अब ये समस्या धान के लगाव लाग के माई चुका है, और भी ट्रैक्टर भी नहीं मिल रहा है, समस्या बहुत ढेर है यहाँ।
4: कृषि सामग्री कंपनी लिमिटेड शाखा कार्यालय का प्रबंधक पुष्पराज श्रेष्ठ का अनुसार केन्द्र बाट पर्याप्त परिमाण में मल आपूर्ति हुन नसक्दा वितरण में समस्या देखिएको हो।
8: ईरान में युद्ध भएको हुनाले हाम्रो टेन्डरहरु पर्नमा ठेकेदारहरुले असर मानेर नपारेको अवस्था छ अहिले। खास गरेर यहाँ जिल्लालाई चाहिने हिसाबले मल त पर्याप्त आउँदैन, चाहिने जति सरकारसँग पुँजी पनि नहुने हुनाले खरिदको हिसाबले हामी कहाँ प्राप्त हुने मल पालिकाको सिफारिसमा स्थानीय तहलाई किसान स्तरमा सरकारी मार्फत वितरण गर्छौं।
4: बाँकेमा धान रोपाईको मुख्य समयमा नै मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
2: अछामको कमला बजारमा शहरी आँखा केन्द्र स्थापना भएसँगै स्थानीय स्तरमै नागरिकलाई आँखा सम्बन्धी सेवा लिन सहज भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
9: जिल्लाको पूर्वी क्षेत्र कमल बजारमा शहरी आँखा केन्द्र सञ्चालनका लागि नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, नेपाल नेत्र ज्योति संगेटा अस्पताल कैलाली र कमल बजार नगरपालिका बीच सम्झौता भएको छ। त्रिपक्षीय सम्झौता भएर 2081 साल वैशाख 1 गतेबाट सञ्चालन भएको शहरी आँखा केन्द्रबाट हालसम्म 3,203 नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञसा ढकाल, शहरी आँखा केन्द्र कमल बजारमा सञ्चालन आएपछि यस क्षेत्रका नागरिकले आँखा स्वास्थ्य सम्बन्धी उपचार लिन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ। शहरी आँखा केन्द्र कमल बजारमा कार्यरत नेत्र सहायक लक्ष्मी पौडेल,
10: सेवा गराईहरू कमल बजारदेखि मात्रै नभएर सहकारी तुर्मखा विनायकबाट पनि आउने गर्नुहुन्छ। यहाँका नागरिकलाई पेन साफे धनगढी त्यहाँ चाहिँ जानु पर्दैन। बिरामीहरू चाहिँ एकदमै खुसी हुनुहुन्छ।
9: केन्द्रबाट आँखा स्वास्थ्य सम्बन्धी के कस्ता सेवा प्रदान हुन्छन् त? सहरी आँखा केन्द्र कमल बजारका फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्याय।
11: यहीँबाट आँखा सम्बन्धी प्राथमिक उपचारको सेवाहरू हुन्छ, नयाँ चस्माहरू बनाउने र पुरानो चस्माहरू मर्मत गर्ने स्याहार गर्ने सेवा पाउनु भएको छ।
9: केन्द्रमा आँखा चिकित्सा गर्न आउनुभएका ढकारी गाउँपालिका वडा नम्बर 8 घोडासैनका आईटी जैसी र तुरमाहाट गाउँपालिका वडा नम्बर 8 धमालीका इन्द्र बहादुर विष्ट कमल बजारमै आँखा स्वास्थ्य सम्बन्धी सेवा लिन पाउँदा खुसी लागेको बताउनुहुन्छ।
12: विभिन्न आँखामा भएको समस्याहरूको समाधान अहिले गाउँबजार नगरपालिकाले दिनु भइरहेको छ नि, यो सेवा दिइरहेको छ, यसबाट धेरै जनताहरू प्रभावित छन्।
9: सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिले ग्रामीण क्षेत्रमा आँखा उपचारको बहुत विस्तार गर्ने लक्ष्य राखेको छ। भौगोलिक विकटता र यातायातको कठिनाइका कारण ग्रामीण बासिन्दाहरू समयमै आँखा अस्पतालसम्म पुग्न सक्दैनन्। सो समस्यालाई मध्यनजर गरी अछामको पूर्वी क्षेत्र कमल बजार नगरपालिकामा स्थापना भएको सहरी आँखा केन्द्रबाट कमल बजार नगरपालिकासँगै ढकारी गाउँपालिका र तुरमाहाट गाउँपालिका का नागरिक समेत लाभान्वित भएका छन्। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, असम।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कड़ा आक्रमण गर्ने बताउनु भएको छ। इरानको तेल र ग्यासको बजारलाई पूर्ण रूपले नियन्त्रणमा लिने अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। यसैबीच अमेरिका र इरानबीच जारी सैन्य तनावबीच पाकिस्तानले द्वन्द्व समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ। इस्लामाबादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन वार्ताको माध्यमबाट समाधान अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनैतिक संवादमा फर्कन आग्रह गरेको छ। यमनको दक्षिणी बन्दरगाह सर एडेनको सैन्य शिविरमा आज भएको शक्तिशाली विस्फोटका कारण 12 सैनिकको मृत्यु हुनको साथै अन्य धेरै घाइते भएका जनाइएको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा न्यून आयस्रोत भएका घर परिवार बढ़ी मारमा परेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार देशमा महँगी अर्थात मुद्रास्फीति निरन्तर बढ़दो क्रममा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढ़ी मूल्य वृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकांक 18.60% बढ़ेको छ। यस्तै भान्सामा दैनिक आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% बढ़ेको छ भने हरियो तरकारीको मूल्य 5.40% र माछा तथा मासुको मूल्य 4.16% बढ़ेको छ। उता इन्धन र सवारी साधन मरम्मत खर्च बढ़ेसँगै यातायात क्षेत्रको महगी 15.30% बढ़ेको देखिएको छ। यसले गर्दा मध्यम तथा न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। सरकारले महँगी नियन्त्रण र न्यून आय भएका घर परिवारलाई राहत उपलब्ध गराउनु पर्ने विभिन्न क्षेत्रबाट अहिले आवाज पनि उठ्न थालेको छ। प्रख्यात पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा अहिले पर्यटकहरूको आगमन निकै बढ़ेपछि त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन्। पोखरामा यति बेला नेपालका विभिन्न भागबाट घुम्न जानेको उल्लेख्य संख्या बढ़ेको छ भने भारतबाट समेत धेरै संख्यामा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई चलायमान बनाएको छ। त्यहाँ पुग्ने पर्यटक पोखराका विभिन्न स्थान घुम्नुसँगै आसपासका क्षेत्र र मुस्ताङ मुक्तिनाथ क्षेत्रको समेत भ्रमण गर्ने भएकाले पर्यटन व्यवसाय उत्साहित भएका हाम्रा संवाददाताहरूले जनाएका छन्।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
15: 4 प्रतीक्षापछि फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट शुरू हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति 12:45 शुरू हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा स्पर्धा गर्दै आएका थिए। समूह एमा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी शुरूआत गर्ने लक्ष्यमा छन्। यसअघि सन् 2010 विश्वकपको उद्घाटन खेलमा पनि दुई टोली भिडेका थिए। उक्त खेल एक एक गोलको बराबरीमा सकिएको थियो। मेक्सिको सन् 1994 यता विश्वकपको पहिलो खेलमा पराजित भएको छैन। यो उसको 18 विश्वकप सहभागिता हो। विश्वकपको उपाधि जित्न नसके पनि मेक्सिकोले सर्वाधिक 60 खेल खेलेको छ। मेक्सिकोको उत्कृष्ट प्रदर्शन सन् 1970 र 1986 घरेलु मैदानमा भएको विश्वकपमा क्वार्टर फाइनलसम्म पुग्नु हो। दक्षिण अफ्रिकाले भने चौथो पटक विश्वकपमा सहभागिता जनाउँदैछ। हालसम्म विश्वकपमा 9 खेल खेलेको दक्षिण अफ्रिकाले 2 खेल जितेको छ। सन् 2010 पछि पहिलो पटक विश्वकपमा फर्किएको दक्षिण अफ्रिका उद्घाटन खेलबाट सुखद शुरूआत गर्ने लक्ष्यमा छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपको उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी मधेश र बागमती प्रदेश लगायत सुदूरपश्चिम लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभाग तथा कर्णाली प्रदेशका पहाड़ी भूभागका केही स्थानहरूमा साथै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी मधेश बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। संविधान संशोधन बहस पत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। सार्वजनिक खरिद ऐनका कारण मनसून अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरूङद्वारा संसदीय समितिलाई जानकारी। इरानमाथिको आक्रमण अझै कड़ा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट शुरू हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
16: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप मा

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: लो नानी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न।
2: हो त नि एउटा सानो लाभर भाइले सिङ्गो वन नै सखा भुनि हो।
3: हाम्रो वन हाम्रो धन डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो हो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
6: सर्वोच्चको आदेश कर छली प्रकरणमा अर्थमन्त्रीले झुटो बोलेको सांसदको आरोप जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति।
7: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै हामी धोका दिन सकौंला।
6: इन्टर्न आवासीय चिकित्सक पुनः आन्दोलित श्रम शोषण अन्त्य गर्न सरकारसँग माग एक साताभित्र मनसून भित्रिने संकेत आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना।
8: मनसून चाहिँ अझै भित्रिएको छैन बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी आउँदै यो अलिकति सिक्किमसम्म आइपुगेको अवस्था छ भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा।
6: र फिफा विश्वकप 2026 आजदेखि शुरू नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह।
9: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: हिमाल पग्लिनु भनेको केवल हिउँ हराउनु मात्रै होइन नदीहरू सुक्नु कृषि उत्पादन घट्नु र तल्लो तटीय क्षेत्रमा विनाश निम्तिनु पनि हो। हामीले तापक्रम वृद्धि रोक्न त एक्लैले सक्दैनौं तर सम्भावित क्षति कम गर्न पक्कै सक्छौं। हिमताल फुट्ने जोखिम भएका क्षेत्रमा विज्ञहरूको सुझाव मान्ने र जोखिमयुक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ काम गर्नु आवश्यक छ।
10: संसदमा बजेट पेश भएको 13 दिनपछि आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। प्रधानमन्त्री बालिन शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि अवरूद्ध हुँदै आएको संसद अवरोध हटेसँगै आजदेखि बजेटमाथि छलफल शुरू भएको हो। बैठकमा आज पनि विपक्षी दलहरूले केही समय अवरोध गरेका थिए। त्यसपछि विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएपछि सदनको काम कार्यवाही अघि बढ़ेको हो। अवरोध हटेपछि दलीय आधारमा बजेटमाथिको छलफल शुरू गरिएको छ। छलफलको शुरूआतमा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको प्रतिक्रिया दिएका छन्। छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल एमाले बजेटले गरीब तथा विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले बजेटले गरीबी न्यूनीकरणका ठोस कार्यक्रम नल्याएको बताउनुभयो।
11: मेरो प्रश्न छ 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ? जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ। त्यसैले यो हुने खाने र हुँदा खाने बीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो।
10: सांसद गणेश ठगुनाले सीमा क्षेत्रको विकास आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो। उहाँले लिपुलेख र कालापानी जस्ता संवेदनशील क्षेत्रका नागरिकले अझै विकासको अनुभूति गर्न नसकेको बताउनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले पनि बजेटमाथि टिप्पणी गर्दै दुर्गम गाउँका नागरिकको आवश्यकता बजेटमा पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो। उहाँले अर्थमन्त्री सोनिम वाग्लेले विकास योजनामा ग्रामीण र पिछड़िएका क्षेत्र लाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
12: संविधानको मर्म स्वरूप नै छैन केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन। निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छैन। 20% भन्दा मुनिका निम्न वर्ग र 20% असंगठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले कहीँ समेटेको छैन। 24% जीडीपी र 60% रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ।
10: सत्तारूढ़ दलका सांसद अमरेश कुमार सिंहले बजेटलाई फुकेको बेलुनको संज्ञा दिँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो।
13: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज
14: मेरो पीड़ा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो, गरीबहरूको क्षेत्र मात्र, त्यहाँ कुनै बजार छैन, कुनै शहर छैन। त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ, तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने, 20 रुपियाँ पाउने त्यहाँ व्यवस्थामा कहीँ देखिन। त्यहाँ किसानको लागि कम्तीमा एउटा अनइम्प्लोयमेन्ट, एआईको डेभलपमेन्ट, आईटीको डेभलपमेन्ट, मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ, त्यो युवालाई रोजगारी दिने कि नदिने, किनकि जेएनजी आन्दोलन युवाको विद्रोह थियो। युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ दिए।
10: यसैबीच प्रतिनिधि सभा बैठकमा आज पनि कर छलीको विषयमाथि बहस भएको छ। बैठकमा सांसद ज्ञान बहादुर शाहीले भन्सार कर छलीको विषयमा अर्थमन्त्री सोनी मुगले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। वहाँले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याउनु भएको छ।
13: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज गरीब नागरिकले स्वास्थ्य बीमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ, स्वास्थ्य बीमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्।
10: नेपाली कांग्रेसका सचेतक निष्कल राईले पनि आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभयो। तर अर्थमन्त्री बाग्लेले भने आर्थिक विधेयकमा देखिएका केही त्रुटि कर्मचारीको कमजोरीका कारण भएको बताउनु भएको छ। वहाँले आफूले गल्ती नगरे पनि मन्त्रालय प्रमुखको हैसियतले जिम्मेवारी स्वीकार गरेको स्पष्ट पार्नुभयो।
15: सोनी मुगले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौंला, यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईहरूका काण्डबारे हामी अनभिज्ञ हो र
10: तर विपक्षी दलहरूले विधेयक संशोधनका लागि संसदको निर्धारित प्रक्रिया नै शुरू नभएको अवस्थामा अर्थमन्त्रीले कसरी त्रुटि सुधारको पत्र पठाए भन्ने प्रश्न उठाएका छन्। उनीहरूले त्यसको कानूनी आधारबारे स्पष्ट जवाब मागिरहेका छन्। त्यसअघि आज नै यस विषयमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो। छलफलमा सांसदहरूले सार्वजनिक लेखा समितिभित्रै उपसमिति गठन गरेर यसको गहिरो अध्ययन गर्नुपर्ने माग गरेका थिए। अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिणी बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखाइएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको छ। यद्यपि अबको एक सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
8: मनसुन चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा लाग्ने देखि, किन भन्दाखेरि मनसुन चाहिँ स्टार्ट हुनको लागि चाहिँ शुरू हुनको लागि पूर्वी वायु र पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छौँ, त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, स्थापित गर्न सकेको अवस्था छैन, त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ यो चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
10: नेपालमा सामान्यतया मनसुन जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्ष भने मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो। मौसमविदहरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समयकै आसपास नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ। आज राति भने कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा, मेला, आन्दोलन, नारा, जुलुस, प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। नियमित रूपमा हुने भेला, आन्दोलन, नारा, जुलुस लगायतले आफूहरूले पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 2082 पुस 23 प्रदर्शन मार्ग पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पुनः पाठ आज सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था, अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समितिले सार्वजनिक अपील जारी गर्दै नेपालमा इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूलाई चरम श्रम शोषण गरिएको आरोप लगाएको छ। समितिका अनुसार चिकित्सकहरूले दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने र 100 घण्टासम्म बढ़ी साप्ताहिक काम गराइने गरिएको छ। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत गम्भीर उल्लंघन भएको उनीहरूको दावी छ। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एप्लिकेशनहरूलाई तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। साझा खबरमा विदेशका खबर। अमेरिकाले आज राति इरान विरूद्ध कडा हवाई आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिएसँगै आज राति अमेरिका इरानमाथि कडा प्रहार भनेका छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार ट्रम्पले भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको र अन्य महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको हो। यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष रोचक बनाएको छ।
16: निर्वाचन प्रहरीलाई कार्य अवधि सकिने बेला गरेको वाचा पूरा गर्दै सरोकारवाला,
17: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
16: निर्वाचन प्रहरीलाई सिपमूलक तालिम, घर फर्किनु अघि उद्यमतर्फको नयाँ यात्रा रिपोर्टसँगै राष्ट्रिय प्रयोगशाला विधेयकमा कस्तो सुधार आवश्यक होला, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईजेनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी, रॉ फास्ट स्पीड, सब अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना।
19: वेबसाइट drishtieye.org, फोन नंबर 01-5224-352-5224-353।
20: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: थियो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मुगुमा 16 वर्ष अघि भएको हरिकृष्ण शाही हत्या प्रकरणमा प्रहरीले 7 जनालाई पक्राउ गरी पूर्वपक्षका लागि कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान, पक्राउ तथा अदालतको आदेश बारे जानकारी दिएको हो। प्रहरीका अनुसार 2067 असार 4 गते भएको हरिकृष्ण शाहीको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा वैशाख 31 गते जाहेर वाली पुन्नी शाहीले 9 जना विरूद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो। त्यसपछि मुगु जिल्ला अदालतबाट 9 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो। प्रहरीले वैशाख 31 गते संगीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो। अघिल्ला निर्वाचनमा सहभागी निर्वाचन प्रहरी आफ्नो सेवा अवधि सकिए लगत्तै घर फर्किन्थे, तर 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धनकुटामा खटिएका 1085 जना निर्वाचन प्रहरीलाई दक्ष बनाउने प्रयासले मूर्त रूप पाउन थालेको छ।
3: धनकुटाको शहीद भूमि गाउँपालिका छका रियाज राईले निर्वाचन प्रहरीको जागिर सकिएपछि चेपमूलक तालिम लिन पाउँछु भनेर कल्पना समेत गर्नुभएको थिएन, तर निर्वाचन प्रहरीको विदाई कार्यक्रम मार्फत नै आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले चेपमूलक तालिम दिइने भनिएपछि उहाँ उत्साही बन्नुभयो। त्यही बेला उहाँले छोटो अवधिको तालिम लिने सोच बनाउनुभयो र उहाँले कफी बनाउने तालिम पनि लिन पाउनुभयो।
4: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु। त्यसपछि जब म त्यो क्याफेमा काम गरेर अलिक स्किल बढ्छ, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
3: त्यसो त धनकुटामा खटिएका 1085 जना निर्वाचन सुरक्षा प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEBT घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा विभिन्न सिपमूलक तालिम चलाउने तयारी गरिएको थियो। त्यस अनुसार घरेलु तथा साना उद्योग कार्यालयले धनकुटाको सिधुवामा 17 जनालाई कपी बनाउने तालिम दिएको छ। तालिमका अर्का सहभागी छथर एक शुक्रबारेकी तारा कार्की।
5: म चाहिँ पूर्व निर्वाचन प्रहरी भएकाले यसरी तालिम लिन पाइन्छ जस्तो लागेको थिएन। घरेलु कार्यालयले यो अवसर जुटायो, मलाई बारिस्टा तालिम लिँदा धेरै नै खुसी लागेको छ। यो चाहिँ हाम्रो बेसिक तालिम भयो, अबको दिनमा जिल्लाले सहयोग गरेर एडभान्स तालिम भए हामीलाई अझै धेरै सिक्ने मौका पाउथ्यौं।
3: गत फागुन 28 गते निर्वाचन प्रहरीको विदाईको बेला गरिएको सिपमूलक अनुशिक्षण कार्यक्रममा उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर, मुढा बनाउने, मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो, तर अधिकांशको चाहना छोटो तथा प्रभावकारी तालिमको थियो। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम संयोजक विकास कार्की।
6: अधिकांश कसै ड्राइभिङ थियो, अनि यो होटलसँग सम्बन्धित बारिसहरू थियो, कृषि योजना मर्मत सम्बन्धित हामीले विशेष बोल गरेको थियौँ, उहाँहरूको त्यसमा इच्छा भएन। उहाँहरूको इच्छा चाहिँ भनेको होटल सम्बन्धी धेरै देखियो।
3: कम पढाइ लेखाइ भएका व्यक्तिले समेत छोटो तालिम लिएपछि घरमै वा गाउँमै शुरू गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिन सके निर्वाचन प्रहरीले नेपालमै बसेर केही गर्न सकुन् भन्ने प्रशासनको लक्ष्य थियो। सोही अनुसार पहिलो चरणमा उनीहरूले बारिस्टा तालिममा सहभागी गराइएको धनकुटाका सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद रेग्मीको भनाइ छ।
7: धनकुटा जिल्लामा निर्वाचन प्रहरीहरूलाई उद्यमशीलता, रोजगारी र उहाँहरूको व्यावसायिक जीवन अर्थात् निर्वाचन पछाडि पनि उहाँहरू रिटायरमेन्ट नहुने गरी स्वरोजगारी सिर्जना गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्राविधिक अथवा सिप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकायहरूसँग एउटै प्लेटफर्ममा जोडेर विशेष गरेर निर्वाचन प्रहरीहरूको सिप विकास, क्षमता विकासलाई मध्यनजर गरेर एक दिने कार्यक्रम सम्पन्न गरिएको थियो र त्यस पछाडि पनि धेरै जसो विभिन्न कोर्सहरूमा उहाँहरूलाई निशुल्क रूपमा जोडेर कार्यक्रम सञ्चालन गरियो र धेरै जसोहरू उहाँहरू जोडिनु पनि भएको छ।
3: निर्वाचन प्रहरीलाई कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन लगायतका कामबाट सानो लगानीमा घरमै आमदानी गर्न सकिने गरी तालिम दिएपछि उनीहरू खुशी भएका छन्। तालिम मात्रै नभएर उद्यमी बन्नका लागि स्थानीय सरकार वा सरकारवाला अरू निकायले सहयोग गरे अझ राम्रो हुने तालिम लिएकाहरू बताउँछन्। गोपाल बराइली, CIN, रेडियो धनकुटा FM, धनकुटा।

0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयकमा सरोकारवालाको चासो,
1: चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
0: राष्ट्रिय प्रयोगशाला विधेयकमा गलत गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्स हो बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं
1: संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरोकारवाला निकायबीचको संवाद प्रस्तुत गर्दैछौ।
2: शुरूमा डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिरहनु
3: भएको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट, त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
4: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई नमा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेला यसले।
2: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
5: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड जोड्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट, एउटा विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र संचालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
2: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रस्तीजीलाई म हार्दिक अनुरोध गर्छु।
6: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावराले देख्छु, तर पनि छैन विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै एभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आदर उठाएँ। तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
1: हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचनले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
6: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार
7: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्दैछ, डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ। भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्क्यो, त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, पहिला हामीले यो ऐन आउन दिनुपर्छ।
1: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ।
8: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अगाडि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ, एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ. आए यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फँसाइदिएला नि. हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन. नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फँसाइदिएला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन. टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो. किन यो झमेलामा कसले पढिरहने? हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नि फँसाइदिन्छ यो रिपोर्टमा केही भयो भने. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ. मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा, त्यसको त तरिका हुनु पर्यो नि. अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ. त्यसलाई छानबिन गर्ने हुन्छ नि त्यो, ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने. त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट है. जो त्यति चाहिँ मेरो भनाइ रह्यो.
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन्द, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला, विचार राख्नको लागि अनुरोध गर्दछु.
9: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ एक्चुली सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु. र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन, कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु.
1: सभापतिजी, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
9: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट हेज टु गो 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेका छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू. यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ.
10: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल शुरू भएको छ. विपक्षी दलहरूको अवरोध भने कायमै रहेको छ. बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी रहेको छ. प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्च अदालतको आदेश छ. करसली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदहरूको आरोप छ. जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति छ. र आवासीय चिकित्सक आन्दोलित भएका छन्. श्रम शोषण अन्त्य गर्न सरकारसँग उनीहरूको माग छ. एक साताभित्र मनसून भित्रिन सक्ने संकेत गरिएको छ. आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ. र फिफा विश्वकप 2026 आजदेखि शुरू, नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह देखिएको छ. हौस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 29 गते बिहान 6:00 साझा खबरमा फेरि भेटौला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्रि.
11: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz.
12: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
13: अहिले रातिको ठिक 8 बज्यो.

0: आकर्षक पेट होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
1: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयक 2083 प्रस्तुत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले उक्त विधेयक पेश गर्नुभएको हो। बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने राष्ट्र ऋण उठाउने विधेयक 2083 समेत सदन समक्ष प्रस्तुत गर्नुभएको छ। त्यसै गरी आजकै बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकका तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने राख्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
3: प्रतिनिधि सभा सदस्यहरूले संसदको अनुमति बिना करका दर फेरबदल गर्न नपाइनेतर्फ सरकारको ध्यान आकर्षण गराएका छन्। आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद निष्कल राईले करका दरमा हेरफेर गरेका तथ्य सार्वजनिक भएकाले संसदमा पेश भएको विधेयकलाई कार्यकारीले कसरी हेरफेर गर्न सक्छ भनी प्रश्न गर्नुभयो। करको दर सरकारले आफू खुशी बदल्न नपाइने विषयलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो। बाढ़ीबाट क्षति पुगेको इलामका लागि बजेटको व्यवस्था नगरेको भन्दै सांसद राईले सरकारको ध्यान आकर्षण गराउनुभयो।
4: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैंची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको?
3: सांसद युवराज दुलालले बजेटले जेएनसी आन्दोलनको भाव समेट्न नसकेको टिप्पणी गर्नुभयो।
5: यो सरकारको जग भदौ 23 जेएनजी विद्रोह हो। त्यो विद्रोहमा उत्रने किशोर किशोरी र आम नागरिक बागमती विष्णुमती मनोहरा जस्ता नदी किनारमा छाप्रोमा बस्ने सुकुम्बासी नागरिक पनि थिए, ग्यारेज कारखानामा काम गर्ने मजदूर पनि थिए, विदेशी भूमिमा पसिना बगाइरहेका लाखौं युवाले हौसला दिएका थिए। सबैको एउटा सपना थियो, अब राम्रो शिक्षा अध्ययन गर्न विदेश जानु पर्दैन, गरिबीकै कारणले उपचार नपाएर कुनै नागरिकले अकालमा ज्यान गुमाउनु पर्दैन, आफ्नै परिवारसँग बसेर नेपालमै रोजगार पाइन्छ। जेएनजी सहितका भावना के थिए होला? अनि यो बजेट कता सोझिएको छ?
3: सत्तारूढ रासपा सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति जनाउनुभयो। बजेटमाथि टिप्पणी गर्दै उहाँले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताउनुभयो।
6: संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, प्राइभेट विद्यालय या प्राइभेट अस्पताललाई त्यो लागेको छ पढ्ने विद्यार्थीलाई, त्यो ट्याक्स लगाउन सकिन्छ। पहिले सार्वजनिक विद्यालयमा जुत पारौँ न, त्यहाँ कहीँ पनि पाइला देखिएन।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञान बहादुर शाहीले आगामी आर्थिक वर्षको बजेट वास्तविक किसान गरीब र भूमि मान्छेको हितमा नरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले बजेटले सीमित सुकिला मुकिला र व्यापारीलाई मात्र पोस्न खोजेको आरोप समेत लगाउनुभयो।
7: नेपालका गाउँघरमा 2 करोड़ रूपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2.19 अर्ब रूपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोड़पतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बजेट खुट्टाको घाउ जस्तो भएको र सन्चो नपारी नयाँ जुत्ता लगाउन खोजेको जस्तो भएको बताउनुभयो। उहाँले बजेटले प्राथमिकता तय गर्न नसकेको टिप्पणी समेत गर्नुभयो।
8: समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ।
2: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा सदनबाट जवाफ दिनुभएको छ। अर्थमन्त्री वागेले आफूमाथि लगाइएका भ्रष्टाचार तथा अनियमितता सम्बन्धी आरोपहरूको कड़ा प्रतिवाद गर्दै आरोप प्रमाणित भए पदत्याग गर्न तयार रहेको घोषणा गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले अर्थ मन्त्रालयमा बसेर करका दर मार्फत निश्चित व्यापारीलाई लाभ पुर्याएको तथा 2 अर्ब रूपियाँको अनियमितता गरेको भनी आरोप निराधार रहेको दावी गर्नुभयो। सार्वजनिक लेखा समितिमा समेत आफूमाथि आएका आरोप र समाचारहरूको खण्डन गरिसकेको उल्लेख गर्दै उहाँले जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
9: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौंला सक्दैन। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, 1-2 चाहिँ खोष्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर, 2 अरब होइन 2 रूपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनलाई त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ।
2: उहाँले आफूमाथि लगाइएका निराधार आरोपहरू कड़ा प्रतिवाद गर्दै प्रतिपक्षी सांसदहरूलाई आफ्ना विगतका पुराना काण्डहरू नबिर्सन र ती पनि क्रमशः सार्वजनिक हुने चेतावनी दिनुभएको छ।
9: छोडे मार्गले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछ।
3: परराष्ट्र मन्त्रीको जवाफले चित्त नबुझाएका विपक्षी सांसदले आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री नै आएर जवाफ दिनुपर्ने माग राखेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा विपक्षी दलका सांसदहरूले राष्ट्रियता विरूद्ध गम्भीर अभिव्यक्ति दिएको भन्दै संसदमा आएर माफी माग्न प्रधानमन्त्रीलाई भनेका हुन्। प्रतिनिधि सभामा नेकपा एमालेका सचेतक ऐन महरले प्रधानमन्त्रीले संसदमा राष्ट्रघाती र देशद्रोही कुरा गर्दा ताली पिटेको भन्दै सत्तापक्षका सांसदप्रति व्यङ्ग्य गर्नुभयो।
10: अहिलेसम्म विश्वका कुनै पनि राष्ट्रका सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले नगरेको कुरा नभनेको कुरा हाम्रो देशका प्रधानमन्त्रीले त्यो सदनमा कसरी भन्नुभयो? तपाईँहरू के हेरेर बस्नुभयो? तपाईँहरूलाई त्यो कुराले बिजायो कि बिजाएन त्यो बेलामा भनेर हामीलाई जनताले प्रश्न सोधिरहेका छन्। अर्को कुरा उहाँहरूको अझ गम्भीर चासो के छ? नेपाललाई माया गर्ने, यो भूमिलाई माया गर्ने जनताको भने होइन, प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा त्यो सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा चाहिँ ताली पिट्ने सांसद ती को हुन्? ती त्यही सदनका सदस्य हुन् कि को हुन्? जनताले मत दिएर पठाएका त होलन् पक्कै पनि भनेर सोधिरहेका छन्। यसले हामीलाई बडो लज्जित बनाएको छ, बडो दुखित बनाएको छ र गम्भीर बनाएको।
3: यस्तै राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले बालेन्द्र शाह जस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभयो। उहाँले नेपाल भारत बीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले आम नागरिक समक्ष माफी माग्नुपर्ने बताउनुभयो। अब प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक भोलि नै दिउँसो सभा 1 बजे बस्ने भएको छ।
2: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले ईभीमा भएको भनिएको चलखेलका बारेमा प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले विशेष गरी विद्युतीय सवारी साधन ईभीको भन्सार दर परिवर्तन, बजेटमा भएका संशोधन तथा निर्णयहरूमाथि प्रश्न उठाएका हुन्। राप्रपा सांसद खुशबू ओलीले अर्थ मन्त्रालयको आन्तरिक छानबिन मात्र पर्याप्त नहुने भन्दै सार्वजनिक लेखा समितिभित्र उपसमिति गठन गरेर गहिरो अध्ययन गर्नुपर्ने बताउनुभयो।
11: समितिले पनि एउटा उपसमिति बनाएर हामीले यस विषयमा यो सधैँभरि हरेक पटक अघि सचिवजीहरूले भने जस्तो अर्थ मन्त्रालयमा चाहिँ यस्ता किसिमका आक्षेपहरू लागिरहने भएको हुँदा एकपटक चाहिँ यी विषयहरूमा उच्चस्तरीय समिति गठन गरौं।
2: सांसद मनिष थाली बजेट घोषणापछि हुने नीतिगत अस्पष्टता र ईभी आयत सम्बन्धी अनिश्चितता बारे स्पष्टता आवश्यक रहेको बताउनुभयो।
12: बीवाईडी गाड़ी मुस्ताङको कोरोलाबाट जाँचपास भएको भन्ने हकमा पनि बजेटबाट भन्सार घटेको देखिन्छ, भन्सार घटेको छ, त्यसमा भनेको व्यापारीलाई घाटा भएको छ, राज्यलाई फाइदा भएको छ, त्यसको तथ्याङ्क हेरौं हामीले।
2: अर्का सांसद खगेन्द्र सुनारले भने हालको बजेट कार्यान्वयनका बेला संसद वा समितिमा अत्यधिक विवाद सिर्जना गर्नु उपयुक्त नहुने बताउनुभयो।
13: नियतवश रूपमा गरिएको बदमाशी छ भने यसमा छलफल गरौं, तर यो बजेटको कार्यान्वयनको बेला छ, असारको 15 जस्तो चटारोको बेला छ, यो उत्पादन गर्नुपर्ने बेला, रोप्ने बेलामा संसद एबीसीमा लिएर किचलो गर्ने, यो समितिमा एबीसीमा लिएर किचलो गर्ने, संसारकै उत्कृष्ट एकजना अर्थविज्ञलाई अहिले हामीले अर्थमन्त्रीको रूपमा पाएका छौं। अब अर्थ नपर्थको हामीले फेरि ल्याएर ऱ्याख ऱ्याखी पार्न सक्यौं भने यसले देशलाई हित गर्छ भन्ने चाहिँ मलाई लाग्दैन।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
0: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
14: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
15: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
16: सुरक्षा घरको साथ जीवन गर्छ।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: नेपालका सरकारी तथा ठूला अस्पतालहरूमा करोड़ौं रूपियाँ खर्चेर खरीद गरिएका स्वास्थ्य उपकरण बिग्रिँदा सेवा प्रभावित हुने समस्या बारम्बार दोहोरिने गरेको छ। लामो समयसम्म पनि अस्पतालका उपकरणहरू थन्किएर बस्दा बिरामीले शास्ति खेप्नु परेको छ, जसकारण समयमै उपचार नपाउँदा बिरामीको ज्यानै जाने समेत गर्दछ। तर सरकारसँग भने लामो समयदेखि प्रयोग विहीन अवस्थामा रहेका स्वास्थ्य उपकरण कुन अस्पतालमा कति रहेका छन्, कति मर्मत सम्भारपछि प्रयोगमा आए यकिन तथ्याङ्क नै छैन। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार राष्ट्रिय ट्रामा सेन्टरदेखि विभिन्न सरकारी अस्पतालमा रहेका उपकरण प्रयोगमा नआउँदा कतिपय कबाड़ी बन्ने अवस्थामा पुगेका छन्। बिग्रिएका उपकरणहरूको मर्मत सम्भारका लागि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा काम अगाडि बढ़ाएको छ। मर्मत अभावका कारण थन्किएका उपकरणहरूलाई पुनः सञ्चालनमा ल्याउँदा अस्पतालहरूको सेवा प्रवाहमा सुधार आउने र खर्च समेत बचत हुने अपेक्षा गरिएको मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो।
17: नयाँ उपकरण खरिद गर्ने भन्दा भएको उपकरण आउँदाखेरि सेवाग्राहीलाई सजिलो हुने, राज्यलाई खर्चको हिसाबले पनि सहज हुने हुन्छ भने स्वाभाविक रूपमा त्यसमा अस्पताल पनि बढी तनाएको हुने र त्यसैमा केन्द्रित हुने हुन्छ भने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको मुख्य काम नै अस्पतालहरूलाई यस्ता समस्याहरूलाई सम्बोधन गरिदिने, सेवाग्राहीहरूलाई सहज बनाउने, सेवा प्रभावलाई प्रबन्धलाई सहज बनाउने नै हुन्छ। हामी त्यसै गर्ने गरेका छौँ।
3: राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक क्षमताको उपयोग गर्दै स्वास्थ्य उपकरण मर्मत गर्ने योजना अघि बढ़ेमा अस्पतालहरूको सेवा प्रणाली थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। उपकरण बिग्रिएर सेवा प्रवाहमा समस्या नआओस् भन्नेमा मन्त्रालय सजग रहेको सह प्रवक्ता अधिकारीले बताउनुभयो।
17: उपकरण बिग्रेर सेवा प्रवाहमा समस्या चुनौती नआओस् भन्ने कुरामा मन्त्रालय सजग छ। त्यसका लागि सम्बन्धित निकायहरूसँगको समन्वय, अस्पतालहरूसँगको समन्वय र सम्बन्धित प्राविधिकहरूसँगको समन्वयमा निरन्तर रहेर त्यसलाई सहजीकरण गर्ने उपायहरू गर्छ। हामी उपकरणको तर उपकरण प्रयोग नभएको अथवा सेवाग्राहीले सेवा नपाएको भन्ने कुरा चाहिँ ठूलो गम्भीर विषय हुन्छ हाम्रो लागि पनि, स्वास्थ्य मन्त्रालयका लागि पनि। त्यसलाई एकदमै उच्च प्राथमिकतामा राखेर मर्मत गर्ने कामहरू गरिन्छ।
3: अस्पतालहरूले बोलाएको खण्डमा आफूहरू सहकार्यका लागि तयार रहेको राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक सञ्जय झाले बताउनुभयो। यो पहिलाकै निरन्तरता रहेको उहाँको भनाइ छ।
18: अस्पतालहरूले चाहिँ हामीलाई त्यो अनुसार उहाँहरूको उपकरण के कति बिग्रिएको छ आउनुहोस् हाम्रो बनाइदिनुहोस् भन्नु पर्यो, उहाँहरूको रिक्वेस्ट जाने हो, अस्पतालले हामीलाई अनुदेपछि नै हामी जाने हो। विगतमा पनि गरेको वीर हस्पिटलमा गऱ्यौँ, हामीले यतापट्टि अहिले पनि मनमोहन अब यतापट्टि सरकारी अस्पतालको बाहिर पनि नारायणी अस्पतालमा, भरतपुर अस्पतालमा, बाहिरको अस्पतालमा गऱ्यौँ होइन, अब फेरि पनि त्यसलाई कन्टिन्युटी दिनुहोस् भनेर त भनेर
2: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज 132 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको हो, जसमध्ये हाम्रो नयाँ कृषि सहकारीका 12 जना र कृषि विकास बहुद्देश्य सहकारीका 120 जना ऋणीहरू छन्। समितिले साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरेको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाइने समितिले चेतावनी दिएको छ।
3: देशका विभिन्न क्षेत्रमा बर्ड फ्लू संक्रमण देखिन थालेपछि रोग नियन्त्रणका लागि कुखुरा अण्डा र दाना नष्ट गर्ने क्रम तीव्र बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म संक्रमण प्रभावित 10 जिल्लाका 72 फार्ममा रहेका 5,53,750 लेयर्स तथा स्थानीय जातका कुखुरा नष्ट गरिएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
19: सरकारको निर्देशन अनुसार गठन गरिएको द्रुत कार्य टोलीले संक्रमित क्षेत्रहरूमा कुखुरा अण्डा र कुखुराको दाना नष्ट गर्ने, नमूना संकलन तथा परीक्षण गर्ने लगायतका नियन्त्रणात्मक गतिविधि सञ्चालन गरिरहेको विभागले जनाएको छ। पशु सेवा विभागका योजना निर्देशक डाक्टर विकास श्रेष्ठले संक्रमण थप फैलिन नदिन निगरानी, नमूना परीक्षण तथा प्रभावित क्षेत्रको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँले किसानलाई अनावश्यक रूपमा नआत्तिन आग्रह गर्दै कुखुरामा कुनै असामान्य लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयमा तत्काल जानकारी गराउन सुझाव दिनुभयो।
20: कुखुरामा समस्या आयो, झोक्राउने, दाना पानी नखाने, होइन अण्डा उत्पादन दिने कुखुरा छ भने अण्डा चाहिँ उत्पादन घटाउने, मर्न थाल्यो भन्ने, तुरन्तै नजिकको चाहिँ पशु सेवा शाखामा सम्पर्क गर्नु होला र प्राविधिकको सरसल्लाह अनुसार नै अब नियन्त्रणका कार्यहरू, अब झोक्राएको छ भने प्रसार प्रसार नगर्ने, अब निसंक्रमणको औषधि छर्ने, मरेको कुखुराहरूले चाहिँ गहिरो खाल्टो खनेर होइन निसंक्रमित औषधिहरू प्रयोग गरेर त्यसलाई चाहिँ फैलि नदिने गरेर व्यवस्थित गर्नुपर्ने हुन्छ।
19: डाक्टर श्रेष्ठका अनुसार संक्रमणका कारण क्षति बेहोरेका किसानलाई सरकारले मूल्याङ्कनका आधारमा 75% राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। राहत प्राप्तिका लागि आवश्यक कागजात र प्रमाण सुरक्षित राख्न प्रभावित किसानलाई उहाँले आग्रह गर्नुभयो।
20: हाम्रो आरआरटीले चाहिँ एउटा सर्टिफिकेट दिन्छ, है, सर्टिफिकेट अफ डिस्ट्रक्सन भनेर भन्छ, नष्ट गरेको प्रमाणपत्र। त्यो प्रमाणपत्रमा कुखुरा कति मिल्यो, दाना पदार्थ कति नष्ट गरियो, अण्डा कति हटाइयो आदि इत्यादि विवरण सहितको प्रमाणित कागज हो कि त्यो। त्यो कागजलाई चाहिँ पछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जुन एउटा समिति हुन्छ भने नि त्यो समितिले भेरिफाई गर्छ। प्रत्येक कृषकले त्यो बराबर करिब 75% जति क्षतिपूर्ति है नेपाल सरकारले नै उपलब्ध गराउने व्यवस्था छ।
19: यता राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख विजय कुमार श्रेष्ठले बर्ड फ्लू एकपटक नियन्त्रणमा आए पनि पुनः फैलिन सक्ने जोखिम सधैं रहने बताउनुभयो। विशेष गरी साइबेरियन लगायतका आगन्तुक चराको आवत जावत, छिमेकी मुलुकमा देखिएको संक्रमण तथा सीमापार हुने गतिविधिले जोखिम बढ़ाउने उहाँको भनाइ छ।
21: लामो रूट छ साइबेरियन चराहरूदेखि लिएर छिमेकी देशमा चाहिँ के कस्ता किसिमको रोगहरू फैलिरहेका छ, त्यसबाट पनि असर परिरहेको अवस्थाहरू, त्यही भएर यी दुई तिनवटा कारणले चाहिँ यो चाहिँ बेला बेलामा प्रकट भइरहेको अवस्था हो कि।
19: डाक्टर श्रेष्ठले उपभोक्तालाई मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा अफवाहको पछि नलागि आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्नुभयो। साथै पोल्ट्री व्यवसायीलाई कुखुरा ओसार पसारदेखि फार्म व्यवस्थापनसम्मका सबै चरणमा जैविक सुरक्षाका मापदण्ड कड़ाईका साथ पालना गर्न सुझाव दिनुभयो।
21: किसान व्यवसायीहरूले चाहिँ अण्डाको गाडीलाई फार्म बाहिरै चाहिँ र दानाको गाडीलाई पनि फार्म बाहिरै राख, दाना चाहिँ निसंक्रमण गरेर भित्र ल्याउने र अण्डाको चाहिँ सबै ग्रेडिङ प्याकेजिङ गरेर बाहिरै राखिदिएर बाहिरै अण्डा पठाएर त्यो ठाउँहरूलाई निसंक्रमण गरियो भने धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ।
19: नेपालको पोल्ट्री क्षेत्रमा 70 अर्ब रूपियाँ भन्दा बढी लगानी रहेको अनुमान छ। संक्रमणका घटनाहरू बढ्दै गएपछि विज्ञहरूले किसान, व्यवसायी र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा रोग नियन्त्रणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।
2: संविधान संशोधन बहसपत्र तयारी कार्यदलले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झननाथ खनालसँग छलफल गरेको छ। सुझाव संकलनका क्रममा प्रधानमन्त्री बालिन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही निवासमा पूर्व प्रधानमन्त्री त्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो।
3: गृहमन्त्री सुदन गुरूङले काठमाडौँको माइती घरमा विभिन्न माग राखेर धरनामा बसेकाहरूलाई संयुक्त रूपमा भेट्नु भएको छ। आज अपरान्ह धरनामा बसेकाहरूलाई भेटेर उहाँले विभिन्न मुद्दा बोकेर प्रदर्शनरत व्यक्तिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। माइतीघरमा जबरजस्तीकरणका पीड़ितहरू प्रदर्शनमा छन्, त्यस्तै सूर्य संरक्षण सरकार कोठा खाली छ जस्ता माग राखेर पनि प्रदर्शन गरिरहेका छन्। पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन उहाँले विशेष गरी नेपाली महिला र चेलीहरूको चरित्र हत्या गर्ने प्रयास भएमा गृह मन्त्रालयले त्यसलाई अत्यन्त गम्भीरताका साथ लिने स्पष्ट पार्नुभएको थियो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कोशी प्रदेश सभापति पदमा निर्वाचन लड़ेकी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। निर्वाचनमा पराजित भएपछि उहाँले आज सामाजिक सञ्जाल मार्फत राजनीतिबाट बेट मारेको घोषणा गर्नुभएको हो। उहाँ रासोपा कोशीको निवर्तमान कार्यवाहक सभापति पनि हुनुहुन्थ्यो। स्थापना कालदेखि नै रासोपामा आबद्ध तामाङले माथिको हुई भन्दै आफूले हराएको र सेटिङ प्यानल बनाउन नजानेको उल्लेख गर्नुभएको छ। रासोपा कोशी प्रदेशको सभापतिमा चन्द्र राई निर्वाचित हुनुभयो भएको छ। यसैबीच हेटौडामा विवाद भएपछि रासोपाले बागमती प्रदेशको निर्वाचन काठमाडौँमा गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै निर्वाचन जेठ 30 गते काठमाडौँको धुम्बराई स्थित स्मार्ट दरबार शंख पार्कमा हुने जनाएको हो। मतदानको समय बिहान 11 बजेदेखि बेलुकी 5 बजेसम्मका लागि तोकिएको छ। यसअघि हेटौडामा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
3: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी पूर्व सांसद छिरिङ ल्यामु तामाङले पार्टी परित्याग गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज लामो वक्तव्य जारी गर्दै उहाँले पार्टीभित्र आफूले निरन्तर अपमान निषेध असहयोग र षड्यन्त्रको सामना गर्नु परेकाले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको हो।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिसो खुशीको कनेक्सन
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट अब बाँकी समाचार प्रहरीले नकली सरकारी कार्यालय खोलेर ठगी गरेको आरोपमा एक दम्पतिलाई पक्राउ गरेको छ पक्राउ पर्नेमा ठाकुर बाबा नगरपालिका तीन निवासी 24 वर्षीय घनश्याम नेउपानी र उनकी श्रीमती दाङको लमही नगरपालिका पाँच निवासी 23 वर्षीय कृपा चौधरी रहेका छन् प्रहरीका अनुसार दम्पतिले बगनाहा बजार स्थित एक घर भाड़ामा लिएर प्रज्ञा तथा बोर्डका पथ सिंचाई विभाग नामक नक्कली कार्यालय सञ्चालन गरेका थिए उनीहरूमाथि लिखत सम्बन्धी कसुर तथा ठगी मुद्दा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ
3: आज शेयर बजार 8.14 अंकले घटेको छ हिजो 2.57 अंकले बढ़ेको बजार आज घटेको हो आजको कारोबारपछि नेप्सी परिसूचक 2728 बिन्दुमा कायम भएको छ आज कारोबार रकम पनि घटेको छ हिजो 4.29 अर्ब कारोबार भएकोमा आज 3.90 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ आज 82 कम्पनीको मूल्य बढ़दा 178 घट्यो भने 13 स्थिर रह्यो
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार चीनले पश्चिम एसियाली देशमा बढ़दो तनाव र सैन्य कार्यवाही तत्काल रोक्न माग गरेको छ अमेरिकाले इरानमाथि हमला गरेपछि इरानको जवाफी कार्यवाहीसँगै खाड़ीका अन्य देश निशानामा परिरहेका बेला चीनको प्रतिक्रिया बाहिरिएको हो चीनले अमेरिका र इरान दुवैलाई संयमता अपनाउन पनि आग्रह गरेको छ चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सबै सम्बन्धित पक्षलाई तत्काल सैन्य कार्यवाही बन्द गरेर वार्ताको बाटोमा फर्किन आग्रह गर्नुभएको छ उहाँले मध्यस्थताको कोशिशको समर्थन गर्नुपर्ने र छिट्टै स्थायी युद्धविराम गर्न समेत अनुरोध गर्नुभयो चीनले यो क्षेत्रका सबै देशको सुरक्षा र सम्प्रभुताको सम्मान गर्नुपर्नेमा पनि जोड़ दिएको छ
3: इरानले अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको दावी गरेको छ इरानको रिभोल्युशनरी गार्डसले सामाजिक सञ्चार मार्फत आईआरजीसी एयर स्पेस फोर्स र नौसेना लड़ाकू विमानले आक्रमणकारीलाई दण्ड दिएको उल्लेख गरेको छ आईआरजीसीले अली अल सलिम कुवेत अहमद अल जाबिर कुवेत र शेख इसा एयरबेस बहराइनमा रहेका अमेरिकाका 18 महत्वपूर्ण सैन्य अड्डामा आक्रमण गरी ध्वस्त पारिएको जनाएको हो यद्यपि इरानको दावी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन यसबीच कुवेती सेनाको जनरल स्टाफले आफ्नो वायु रक्षा प्रणालीमा शत्रुको हवाई हमला रोकिएको बताएको छ कुवेती सेनाले सबै मानिसले सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरिएको सामाजिक सञ्जालमा भनेको छ कुवेती सेनाले मानिसहरूले आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न पनि आग्रह गरेको छ बीबीसीका अनुसार इरानको आक्रमणपछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ
4: नेपाल परिवेशमा अब खेल समाचार नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकपका खेलहरू अनधिकृत रूपमा प्रसारण गर्न तयारी गरेका वेबसाइट र एप बन्द गर्न निर्देशन दिएको छ आजै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै प्राधिकरणले 35 वेबसाइट तथा एप बन्द गर्न निर्देशन दिएको हो
3: फिफा विश्वकप फुटबलका खेल काठमाडौँमा अनुमति बिना ठूलो पर्दामा देखाउन नपाइने भएको छ आज जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्ति राम रिजालले सूचना जारी गरी विश्वकपका खेल अनुमति बिना ठूलो पर्दामा नदेखाउन सचेत गराएका हुन् अनुमति लिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट राखिएको जनाइएको छ निवेदन दिएपछि पनि शर्तहरू पालना हुने नहुने यकिन मात्रै अनुमति दिने सूचनामा उल्लेख छ अनुमति बिना खेल देखाएको पाइएमा कार्यवाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ
5: विश्वकप फुटबल विशेष
4: विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप 2026 को महाकुम्भ आज रातिदेखि शुरू हुँदैछ ऐतिहासिक समारोहसँगै शुरू हुन लागेको यसपटकको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ किनभने यसपटकको विश्वकप पहिलो पटक तीन देश अमेरिका मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्दैछन् प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ मेक्सिको सिटी स्थित ऐतिहासिक स्टेडियममा खेलाइने उद्घाटन खेल नेपाली समयअनुसार आज मध्यराती 12:45 बजे शुरू हुनेछ विश्वकपको उद्घाटन खेल शुरू भएसँगै मेक्सिको सिटीको प्रतिष्ठित स्टाडियो एस्टेका रंगशालाले पनि गजबको कृतिमान बनाउनेछ यो रंगशाला विश्वकपको उद्घाटन खेल तीन पटक खेलाउने पहिलो रंगशाला बन्नेछ। एक सामग्री दिनेश जोशीबाट।
6: विश्वकपको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले प्रस्तुति दिनेछन्। समारोहमा सकिरा, बर्ना बॉय, जे बाल्भिन, टायला, आलेजान्द्रो फर्नाण्डिज लगायतका कलाकारले प्रस्तुति दिनेछन्। उद्घाटन समारोहपछि मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै प्रतियोगिताको शुरूआत गर्नेछ। मेक्सिको र दक्षिण अफ्रिका 16 वर्षपछि उद्घाटन खेलमा भिड्न लागेका हुन्। सन् 2010 दक्षिण अफ्रिका आफैले आयोजना गरेको विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमने सामने भएका थिए। दुवै टोलीले बराबरी खेलेका थिए। फुटबललाई धर्म मान्ने मेक्सिकोका लागि यो 17 विश्वकप सहभागिता हो। त्यसैले मेक्सिकोमाथि घरेलु मैदानमा पहिलो खेलमा उत्कृष्ट शुरूआत गर्ने ठूलो दबाव रहनेछ। मेक्सिको फिफा वरियताको 14 स्थानमा रहेको छ। अर्कोतिर दक्षिण अफ्रिका पहिलो खेलमै बलियो आयोजकलाई हराएर बाँकी खेलका लागि आफ्नो मनोबल उच्च बनाउने धुनमा रहनेछ। 16 वर्षको लामो पर्खाईपछि विश्वकपमा फर्किएको दक्षिण अफ्रिकाका लागि यो खेल निकै चुनौतीपूर्ण रहेको छ। दक्षिण अफ्रिका फिफा वरियताको 60 स्थानमा रहेको छ। इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउने तयारीमा रहेको एक्स्टाडियो एस्टेका रंगशालामा यसपटक उद्घाटन खेल खेलाइँदा 80,000 दर्शक उपस्थित हुनेछन्। 48 टोलीको सहभागितामा 104 खेल तीन देशका 16 शहरमा हुनेछन्। आज मेक्सिकोबाट शुरू भएर जुलाई 19 न्यूयोर्कमा समापन हुने विश्वकपको उद्घाटन तीनवटै आयोजक राष्ट्रमा हुने विशेष समारोह मार्फत गरिनेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: करका दर हेरफेरबारे प्रतिनिधि सभामा प्रश्नै प्रश्न, आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने अर्थमन्त्री वाक्लेको चेतावनी।
3: समस्याग्रस्त दुई सहकारीका 132 श्रेणीको नाम सार्वजनिक, बिग्रिएको स्वास्थ्य उपकरण मरमत सम्भारका लागि काम अघि बढ़ाइयो।
4: बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो, हालसम्म 5.5 लाख भन्दा बढ़ी कुखुरा नष्ट।
3: खाड़ीको तनाव तत्काल अन्त्य गर्न चीनको अपील, अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी।
4: र विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिको भिड्दै काठमाडौँमा प्रशासनको अनुमति बिना राति ठूलो पर्दामा देखाउन रोक।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
8: Oh, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एनबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा बजेटमाथि छलफल, करका दर हेरफेर बारे उठेका प्रश्नमा अर्थमन्त्री वागले भन्छन्
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला।
0: विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभनमा भइरहेका ठगीबाट कसरी जोगिने,
2: विश्वकप निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
0: साइबर ब्युरोका प्रवक्ता दिलीप गिरी र आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिंग र दाहालबाट सुन्नुहोस्। विश्व बैंकले इरान विरूद्धको अमेरिकी युद्धका कारण यस वर्ष विश्व आर्थिक वृद्धि कोविड महामारी यताकै सबैभन्दा सुस्त रहने बताएको छ। पछिल्लो मूल्यांकन सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व बैंकले मध्यपूर्व संकटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई 60 अर्ब डलर उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्द्वका कारण युरोपेली केन्द्रीय बैंकले आफ्नो ब्याज दरमा 0.25%देखि 2.25%सम्म वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बरपछि युरोपेली केन्द्रीय बैंक ईसीबीले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रेलमा भएको युद्धविराम व्यावहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लंघन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाड़ीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ गिनी बिसाऊको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन्
4: US Central Command said an aircraft
3: अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 जना चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जोन हिलीले बढ़दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि शुरू हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रंगशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढ़ी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढ़ी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुका साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री

0: श्री वाग्लेले भने
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै हामी धोका दिन सकौंला। दुई अरब होइन दुई रुपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु।
0: यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्ड बारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
2: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित एक एकवटा त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली कांग्रेसका निष्कल राईको प्रश्न थियो,
3: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
2: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
4: 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ, जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
2: त्यस्तै सत्तारूढ़ दलकै सांसद अमरेश सिंहले बजेटका अंकहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
5: साउथ एसियामा अथवा कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामेसम्म टिक्दैन। यो बजेट काजाउनु हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झण्डै 7 थर बजेटको डेफिसिट हो।
2: सांसद सिंहले बजेटले गरीब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरीबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने,
1: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड। तपाईँ आफ्नो बालबालिकाको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आय गरे लाग्दैन, बी रेकग्नाइज्ड। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हुन्छ निजी स्कूलमा निजी हस्पिटलमा पनि।
2: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसंग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ़दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिशिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाइ छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधेका छौं।
6: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 शुरू हुँदैछ यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निशुल्क शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजनमा हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरैमा चाहिँ यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि एउटा एटिके फाइल डाउनलोड गर भनेर उक्त एटिके फाइल डाउनलोड गर्दा उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच गुगल पुऱ्याउने र ब्याङ्कको एकाउन्टबाट सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँ भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारणले गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
7: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौं भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ?
6: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरिकन निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
2: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौं पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। पाँच जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टुरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
8: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानूनी दायरामा ल्याउन के कसा प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
9: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण संरक्षण आयोजना अगाडि बढ़िरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण संरक्षण आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
8: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
10: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउन एक्याप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामी पहल पनि अगाडि बढाइरहेको छ।
8: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्रे गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
11: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गर भन्दा त कसरी सकिन्छ त भइराखेको कुरा, त्यसमा अब थप्न नपाउने भएकालाई राम्रो व्यवस्था बनाउने भन्थेमा
8: भयो। सरकारले संरक्षण क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुल्ला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
12: 73 सालसम्म हाम्रो पार्किङ नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एकता बीचको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जान पर्ने हो भन्ने हाम्रो आश छ।
8: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाटो मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
2: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
13: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द्व शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रिलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कार्यवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
14: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
15: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
14: इट्स 9 PM

21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो, डिस्क हो खुशीको कनेक्शन।
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।

0: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ। सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्। यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्। सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

वरिष्ठ संगीतकार राजकुमार बगरको मनसुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जेठ 18 गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाइएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रममा प्रधान सेनापतिले अमर शान्ति सैनिक स्मारकमा माल्यार्पण तथा झण्डोत्तोलन गर्नुभई विश्व शान्ति स्थापना कार्यका दौरान वीरगति प्राप्त गर्नुभएका वीर सैनिकहरूप्रति श्रद्धा सुमन अर्पण गर्नुभयो। साथै उहाँले शान्ति स्थापनार्थ मिनुस्का मिशन कारमा तैनाथ रिपुमर्दन गण शान्ति सेना 7 डफामा कार्यरत रहँदा 2082 साउन 7 गते वीरगति प्राप्त गर्नुभएका अमलदार स्वर्गीय सूरज लामिछाने र मुनुस्को मिशन कंगोमा तैनाथ नरसिंह दल गण शान्ति सेना 29 डफामा कार्यरत रहँदा 2080 असोज 26 गते वीरगति प्राप्त गर्नुभएका प्युट स्वर्गीय भूपजीत राईको परिवारलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो। साथै वीरगति प्राप्त सैनिकका परिवारलाई संयुक्त राष्ट्र संघद्वारा प्रदान गरिएको प्रतिष्ठित ड्याग ह्याम्बरसोल्ड पदक समेत प्रदान गरिएको थियो। यसैगरी प्रधान सेनापतिले शान्ति स्थापनाका दौरान उत्कृष्ट कार्य गर्नुभएका 5 सैनिकलाई कदरपत्र प्रदान गर्नुभयो। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ कार्य गरिसकेका र हाल तैनाथ शान्ति सैनिकको योगदानको सम्मानमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल धेरै शान्ति सैनिक खटाउने राष्ट्रहरूमा पर्दछ। संयुक्त राष्ट्र संघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 सैनिकले वीरगति प्राप्त गरेका छन् भने 77 सैनिक घाइते भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर श्री बुद्धिसागर पौडेल बीच जंगी अड्डामा जेठ 8 गते छलफल भएको छ। सो दौरान महानिर्देशक डाक्टर श्री पौडेलले नेपाली सेनाले प्रकृति संरक्षण सुरक्षामा पुर्याएको योगदानको कदर स्वरूप प्रधान सेनापति महारथी श्री सिगदेललाई कदरपत्र प्रदान गर्नुभयो। सोही अवसरमा उहाँहरूबीच निकुञ्ज र आरक्षमा पुराना तथा जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा आवश्यक पहल, कम्युनिकेशन टावर तथा कम्ब्याट कम्युनिकेशनका उपकरणहरूको खरिदका लागि बजेटको व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको थियो। यस्तै प्रकृति संरक्षणमा परिचालन भएका सकल दर्जालाई विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तालिम तथा अवलोकन गराउन आवश्यक पहल, जंगली जनावरहरूबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अप्नाउनु पर्ने विधि सम्बन्धी छलफल भएको थियो। गोरखबहादुर गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत मकवानपुर जिल्ला मकवानपुर गढ़ी गाउँपालिका 2 ढुङ्गे गढ़ीमा 5,000 लिटर क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गेधारा निर्माण गरेको छ। नवनिर्मित पानी ट्याङ्की तथा ढुङ्गेधारा मध्ये प्रतानापति उपरथी श्री विष्णु कुमार खड्काले जेठ 18 गते मकवानपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री दुर्जे लामा सङ्तानलाई हस्तान्तरण गर्नुभएको छ। रोल्पा जिल्लामा तैनाथ सूर्यदल गणले गण हाताभित्र श्री 5 बडमहाराजा धीराज पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक निर्माण गरेको छ। नवनिर्मित शालिक मध्यपश्चिम प्रतानापति उपरथी श्री हिक्मत बहादुर विष्टले जेठ 20 गते गणको 181 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। सो अवसरमा उक्त शालिकमा सलामी समेत अर्पण गरिएको थियो। ज्वालादल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दाङ जिल्ला दंशीशरण गाउँपालिका 6 बागारमा भेरथान निर्माण गरेको छ। थारू समुदायको संस्कार संस्कृति तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले उक्त भुयारथान निर्माण गरिएको हो। नवनिर्मित भुयारथानको मध्यपश्चिम प्रतनापति उपरथी श्री हिक्मत बहादुर विष्टले एक कार्यक्रमका बीच जेठ 22 गते उद्घाटन गर्नुभई स्थानीयलाई हस्तान्तरण गर्नुभयो। सोक्रममा उहाँले सांस्कृतिक आस्थाको धरोहर तथा परम्पराको धार्मिक स्थलका रूपमा रहेको भुयारथान निर्माणले थारू समुदायको धार्मिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भैरवगणले शीघ्र प्रभाव आयोजना अन्तर्गत दार्जीलिङ जिल्ला थाक्रे गाउँपालिका 8 स्थित जनता आधारभूत विद्यालय भवनको 7 कोठामा फल्स सिलिङ निर्माण गरेको छ। निर्माण सम्पन्न भए पश्चात नम्बर 6 वाहिनीपति सहकर्ती श्री उज्जवल राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद प्याकुरेललाई जेठ 20 गते हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। पूर्वी पिर्तना हेडक्वार्टरमा वैशाख 13 गतेदेखि पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री गौरव कुमार केसीले शुभारम्भ गर्नुभएको हो। यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पिर्तनामा जेठ 20 गतेबाट पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। पिर्तनापति उपरथी श्री दिपेश जङ शाहले शुभारम्भ गर्नुभएको उक्त प्रतियोगिता जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। उपत्यका पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 19 गते सम्पन्न भएको छ। पिर्तनापति उपरथी श्री रविन्द्र खत्रीले उक्त प्रतियोगिता समापन गर्नुभई सर्वोत्कृष्ट भएको नम्बर 1 वाहिनी अड्डालाई ट्रफी प्रदान गर्नुभएको छ। बुटबल स्थित मध्यपश्चिम पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 18 गते सम्पन्न भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री हिक्मत बहादुर विष्टले समापन गर्नुभएको हो। प्रतियोगितामा नम्बर 19 वाहिनीले पिर्तनापति ट्रफीको उपाधि जितेको छ। यस वर्ष पिर्तनापति ट्रफी प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, जुडो, बक्सिङ, एथलेटिक्स र पौडी गरी 8 विधाका खेलहरू समावेश रहेका छन्। नेपाल फेन्सिङ संघले जेठ 16 र 17 गते ललितपुरमा सञ्चालन गरेको 7 राष्ट्रिय फेन्सिङ प्रतियोगितामा 2 स्वर्ण, 2 रजत र 2 कास्य गरी 6 पदक सहित त्रिभुवन आर्मी क्लबको टीम द्वितीय भएको छ। प्रतियोगिता अन्तर्गत पुरूष फोयल टीमतर्फ युद्धभैरव गणका सेनानी श्री अनुप भण्डारी, राजदल गणका प्युठ नरेन्द्र सिंह धामी, नन्दबक्स गणका प्युठ वीर सिंह शाही र राष्ट्रिय सेवादलका बन्दोबस्ती कार्य सिपाही भुवन मल्लिकको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै पुरूष ईपी टीमतर्फ दुर्गाबक्स गणका अमलदार मीन बहादुर कार्की, महावीर गण रेन्जरका प्युठ सूरज सिंह, नम्बर 2 राजदल गणका प्युठ हर्क बहादुर खड्का र अर्जुनबाण गणका प्युठ पूर्णराज गिरीको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै महिला ईपी टीमतर्फ गोरखकाली गुल्मकी अमलदार इन्दिरा पौडेल, सैनिक प्रहरी गणकी सिपाही पवित्रा खड्का र नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालको टीमले रजत पदक जितेको छ। फोयल एकलतर्फ रणशेर गणकी प्युठ मनिषा श्रेष्ठले रजत र राष्ट्रिय सेवादलकी बन्दोबस्ती कार्य सिपाही भुवन मालिकले कास्य पदक जित्नुभयो भने ईपी एकलतर्फ नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालले कास्य पदक जित्नुभयो। सप्तरी जिल्लाको राजविराजमा जेठ 11 गतेदेखि 13 गतेसम्म सञ्चालन भएको युथ जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाड़ीले 3 स्वर्ण, 7 रजत र 3 कास्य गरी 13 पदक जितेका छन्। नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघ सप्तरीले आयोजना गरेको उक्त प्रतियोगितामा 58 केजी तौल समूहमा नयाँ सबुज गणकी प्युठ प्रभाथारू र 69 केजी तौल समूहमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र कि अमलदार कमला श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको छ। क्लीन एण्ड जर्क तर्फ प्युठ प्रभा थारूले 75 केजीको कीर्तिमानी तोड्दै 76 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो भने स्न्याच विधातर्फ अमलदार कमला श्रेष्ठले 68 केजीको कीर्तिमान तोड्दै 69 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
4: लेख रचनाका विषयवस्तुहरू:
3: राष्ट्रिय एकता,
4: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
4: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
4: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
4: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
3: पुरस्कार राशि:
4: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
4: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
4: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री।
5: संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले राष्ट्रिय आवश्यकता अनुसार विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेको छ, जसमध्ये शिक्षा र स्वास्थ्य क्षेत्र पनि एक हो। स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रियाशील छ। यस संस्थानले हालै स्थापनाको 15 वार्षिकोत्सव समेत मनाएको छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक जमादार सरिना सापकोटा
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल। चिकित्सा शिक्षा मुख्यतया मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसका लागि ठूलो पूर्वाधार, अत्याधुनिक प्रविधि र सबल व्यवस्थापन आधारभूत शर्त बन्ने गर्दछ। यिनै शर्त पूरा गरेको नेपाली सेनाको उत्कृष्ट चिकित्सा शिक्षा संस्थानले पुर्याएको योगदान बारे विद्यार्थीको अनुभव।
7: मेरो नाम अनिश चौलाइ है। हालै म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालयमा MBBSमा फोर्थ इयर अध्ययनरत विद्यार्थी। यो संस्थाको विशेषता भनेको डिसिप्लिन एउटा मुख्य विशेषता म मान्छु। डिसिप्लिन साथसाथै एकाडेमिक्स पनि एकदम राम्रो र अल्टिमेटली लाइफमा सक्सेस हुनु छ भने फर्स्ट र फरमोस्ट कुरा नै डिसिप्लिन हो। र अब एकाडेमिक्स त सबैको स्ट्रङ नै हुन्छ र डिसिप्लिन साथ एकाडेमिक्स पनि स्ट्रङ हुने भएको कारणले चाहिँ मैले यो संस्था रोजेको हुँ।
5: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित गैर नाफामूलक संस्थान हो। 2067 सालमा स्थापना भएको यस संस्थानले यही जेठ 11 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा 15 वार्षिकोत्सव मनाएको छ। सो अवसरमा संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरूबारे चर्चा गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल:
8: विगत 15 वर्षदेखि राष्ट्रको स्वास्थ्य सेवाको लागि आवश्यक विषयविज्ञ चिकित्सा जनशक्ति तयार गर्न यस संस्थानले पुर्याएको योगदान प्रशंसनीय रहेको छ। दक्ष तथा गुणस्तरीय मात्र नभई एक कर्तव्यनिष्ठ, अनुशासित र नैतिकवान स्वास्थ्य जनशक्ति उत्पादन गरी नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारजनहरूलाई सेवा प्रदान गर्ने तथा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित स्थापित यस संस्थाले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू साँच्चै नै उत्कृष्ट र प्रशंसनीय छन्। यी उपलब्धिहरूलाई संस्थागत गर्दै समयानुकूल यस संस्थालाई स्वास्थ्य शिक्षामा उत्कृष्ट शिक्षा संस्थाका रूपमा थप विकास गर्दै लैजानको निमित्त सम्पूर्ण संस्थान परिवारलाई अनुरोध गर्दछु।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य शिक्षाको क्षेत्रमा उत्कृष्ट संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। यहाँका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजा यसैको प्रमाण हुन्। उत्कृष्ट विद्यार्थीहरूलाई संस्थानले हरेक वर्ष विभिन्न पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि प्रधान सेनापतिले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको छ।
9: प्रधान सेनापति प्रशंसा निशान, चीफ अफ दि आर्मी स्टाफ बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, एनएआईएचएस ट्रफी, बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, स्वर्गीय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद उपाध्यायको स्मृतिमा मेमोरियल गोल्ड मेडल, प्रमुख सेनानी शशिकला राज भण्डारी मेमोरियल गोल्ड मेडल, महारथी छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्सेज गोल्ड मेडल तथा प्रशंसा पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। यस्ता पुरस्कारले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरूको भनाइ छ।
10: मेरो नाम चाहिँ सरिता सुवेदी, एनएसएचएस कलेजको चाहिँ फिफ्थ ब्याचको स्टुडेन्ट, सीएमएलटीको। अहिले चाहिँ म प्रहरी सहायक निरीक्षकको रूपमा नेपाल प्रहरी अस्पतालमा कार्यरत छु। मैले यो बेस्ट स्टुडेन्ट अवार्ड एनएसएचएसमा 5 फ्याकल्टी छ, त्यो मध्येको चाहिँ सीएमएलटीबाट पाएको। मलाई एकदमै खुसी लागिरहेछ। हाम्रो यो कलेज अरूको लागि पनि एउटा ड्रिम कलेज हो। मलाई चाहिँ यहाँ आउनुभन्दा अगाडि यो कलेज यस्तो थियो यस्तो छ भन्ने चाहिँ थाहा थिएन। यहाँ आइसकेपछि एकदमै राम्रो लाग्यो। एकदमै यहाँको ओपन स्पेस अनि पढाउने टेक्निक, सपोर्टिभ टिचर, एकदमै हेल्पफुल इन्भाइरोमेन्ट, त्यसले गर्दाखेरि चाहिँ पढ्नको लागि इन्भाइरोमेन्ट सहज भयो। आफ्नो टाइम गोल्डेन पिरियड भन्छु त्यो टाइमलाई चाहिँ एकदमै सदुपयोग गर्नुहोस्, राम्रोसँग पढ्नुहोस्। अनि टाइम चाहिँ फेरि फर्केर आउँदैन रिग्रेट हुने, मैले पढिनँ यस्तो भयो भनेर रिग्रेट हुने चाहिँ कुनै पनि काम नगर्नुहोस् भन्छु म चाहिँ। राम्रोसँग पढ्नुभयो भने फ्युचर राम्रो भइहाल्छ।
11: आशिका सुवेदी, म चाहिँ पिसिएल इन फिजियोथेरापीको फिफ्थ ब्याच, म चाहिँ बेस्ट ग्रेजुएट अफ द इयर 2024 पुरस्कृत भए। पहिला सुरु त मलाई एकदमै प्राउड फिल भएको छ, मैले मेरो सबै ब्याचलाई नै रिप्रेजेन्ट गर्न पाएँ। मेरो साथीहरू जो जसले मलाई हेल्प गर्नुभएको थियो इच एन्ड एभ्री फेजमा, मलाई पढाइमा होस् या मलाई अरू कुनै फेजमा, सबैमा हेल्प गर्नुभएको थियो। यो प्राइस चाहिँ खासमा मेरो लागि मात्र होइन, मेरो सबै साथीहरूको लागि नै हो। यो डिफ्रेन्ट डिफ्रेन्ट इयरमा डिफ्रेन्ट डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्थ्यो, मलाई टिचरहरूले एकदमै हेल्प गर्नुभयो।
12: समृति श्रेष्ठ हो, म अहिले नेपाली आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्सेसमा फोर्थ इयरमा 11th ब्याचमा अध्ययनरत छात्र हो। जेनरल छत्रमान सिंह गुरुङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्स 2024 अवार्डबाट सम्मानित भएको। एकदमै खुसी लागिरहेको छ, गर्वाङ्गित महसुस भइरहेको छ। म के भन्न चाहन्छु भन्दाखेरि कन्सटेन्टली मेहनत गरिराख्यो भने चाहिँ राम्रो फल प्राप्त हुन्छ। धेरै धेरै धन्यवाद, यहाँ पढ्न पाउनु नै एउटा गर्वाङ्गित कुरा हो, साथै यस अवार्डबाट सम्मानित हुन पाउनु झनै ठुलो गर्वको विषय हो मेरो लागि।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य सेवासँगै राष्ट्रका लागि गुणात्मक जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान दिएको छ। यस संस्थान अन्तर्गतबाट चिकित्सा, नर्सिङ र मेडिकल पोलिटेक्निक संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा 100% उत्तीर्ण हुँदै आइरहेका छन्। यो सफलताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य प्राविधिक सहायकी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी,
13: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ। यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ। ग्राउन्ड जीरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्यूशन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं।
9: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्। सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। यसै क्रममा
5: वीरगति प्राप्त, शारीरिक अशक्त भएका सैनिकका सन्तति, बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्। संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की:
14: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातक तहमा कुल प्राप्त कोटाहरूमा 49% कोटा सैनिक बालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ। सो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ। चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादा क्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समावेश गराई भर्नाको लिस्ट पब्लिस गर्छ। त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो संस्थानमा अध्ययनको लागि आउँछन्। कुल प्राप्त मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जस्तै 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ। गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट भर्ना भए